0: एर नेकपाकै हातमा रहेको छ। कंग्रेस सांसद रंजीत कर्ण आफूहरू सरकारको कामको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने पक्षमा रहेको बताउँछन्। कर्णले भनेका छन् सबै अध्यादेशको कुरा होइन, संवैधानिक परिषद सम्बन्धी अध्यादेश संविधानको मर्म बोक्दैन, यसमा हाम्रो प्रष्ट विरोध हुन्छ।
1: राष्ट्र बैंक, बैंकर एसोसिएशन र विभिन्न बैंकका सीईओहरूले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डे पक्राउको घटनामा क्षेत्राधिकार उल्लंघन भएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको ध्यानाकर्षण गराएका छन्। बैंकको सीईओ राष्ट्र बैंकको नियमनभित्र रहने र ऋण लिलामीको विषयमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 तथा सुरक्षित कारोबार ऐन 2063 मात्र आकर्षित हुने भन्दै उनीहरूले क्षेत्राधिकारबारे सीआईबीको ध्यानाकर्षण गराएका हुन्। सरकारी स्वामित्वमा आएको स्मार्ट टेलिकम प्राइभेट लिमिटेडको सम्पत्ति गैर कानूनी रूपमा बिक्री भएको भनिएको प्रकरणमा बुधबार प्रहरीले सीईओ पाण्डेलाई पक्राउ गरेको हो। दूरसंचार ऐन 2053 अनुसार पाण्डेलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार 7, 8 र 9 गते चितवनमा गर्ने भएको छ। पार्टी स्थापनाको 4 वर्षमा रासपाले पहिलो पटक महाधिवेशन गर्न लागेको हो। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बुधबार बिहान बसेको केन्द्रीय कार्य समिति बैठकले महाधिवेशन मिति र स्थान टुंगो लगाएको हो। बैठकपछि रासपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले असार 7, 8 र 9 गते चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय भएको जानकारी दिए। रासपा 2079 असार 7 गते स्थापना भएको हो। स्थापनाको मितिलाई नै राजनैतिक रूपमा प्रतिकारात्मक बनाउने गरी पार्टीले महाधिवेशनको मिति तय गरेको नेताहरूले बताएका छन्। रासपाको महाधिवेशन असार 7 देखि 9 सम्म चितवनमा शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ।

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ। शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

यो नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याश ब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याश ब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले आगामी 2 महिनाभित्र मधेश प्रदेशलाई साक्षर घोषणा गर्ने लक्ष्यसहित तयारी तीव्र बनाएको छ। यस अभियानलाई औपचारिक कार्यक्रम भन्दा पनि सामाजिक रूपान्तरण र मानव विकाससँग जोड़िएको दीर्घकालीन पहलका रूपमा अघि बढ़ाइएको सरकारवालाहरूले बताएका छन्। जनकपुरधाममा आयोजित कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले साक्षरता अभियानलाई केवल औपचारिकतामा मात्र सीमित नराखी सामाजिक परिवर्तनको माध्यम बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले हालै गठित स्तरीय विज्ञ कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन प्राप्त भएको उल्लेख गर्दै त्यसका निष्कर्ष र सुझावहरूको अध्ययनपछि आवश्यक निर्णय सरकारले गर्ने बताउनुभयो।
3: पश्चिम एशियामा युद्धका कारण इन्धन निर्माण सामग्रीहरू ढुवानी तथा श्रमिक लागतमा पटक पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकार तयार नभएपछि नेपाल निर्माण व्यवसाय महासंघले आन्दोलन गर्ने भएको छ।
2: विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि चुचुरोसम्मको मार्ग निर्माण कार्य सम्पन्न भएको छ। यसमध्ये यस वर्षको वसन्त यामको सगरमाथा आरोहण औपचारिक रूपमा खुल्ला भएको छ।
3: राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष 80-82 सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पेश गरिएको छ। बुधबार एक कार्यक्रमका बीच केन्द्रका सचिव सूरज कुमार वैद्यले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई समक्ष पेश गरेका हुन्।
2: खाली गरेपछि हटाइएका बस्तीमा पार्क, हरियाली क्षेत्र, करिडोर विस्तार र नदीको पहाड क्षेत्र बढ़ाउने तयारी सरकारले गरेको छ। शहरी विकास मन्त्रालय मार्फतको एकीकृत बागमती सभ्यता विकास समितिका सदस्य सचिव मच्चा काजे महर्सनका अनुसार यति बेला हटाइएका बस्तीमा भग्नावशेषहरू पन्छाउने काम भइरहेको छ।
3: बाँदरले दुःख दिन थालेपछि तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउन आउँदो जेठ 1 गते नगरपालिका भर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बाँदरको आतंक नियन्त्रण गर्न सामूहिक रूपमा बाँदर धपाउने अभियान सञ्चालन गर्न भोलि जेठ 1 गते बिदा दिइएको हो।
2: सर्वोच्च अदालतको आदेशपछि लामो समयदेखि काम रोकिएको मध्य पहाड़ी राजमार्ग अन्तर्गत दैलेखको चारकोट माली सड़क खण्डको काम शुरू भएको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने यो सड़क खण्डमा निजी जग्गा बढ़ी पर्ने भन्दै विवादित भएका कारण निर्माण कार्य रोकिएको थियो। यो विवादको जड़ पनि सड़क विस्तारका क्रममा पर्ने जग्गाको क्षतिपूर्ति सम्बन्धी रहेको थियो।
3: अब शेयर बजार बुधबार कारोबार रकम 3 अर्ब रूपियाँ भन्दा तल झरेको छ। अघिल्ला 3 कारोबारको दिन बढ़दो गतिमा रहेको कारोबार रकम बुधबार भने घटेको हो।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
1: नौ वर्षपछि 3 दिने राजकीय भ्रमणमा राष्ट्रपति ट्रम्प बुधबार साँझ चीनको राजधानी बेजिङ आइपुगेको चिनिया समाचार समिति सुनुवाले जनाएको छ। राष्ट्रपति ट्रम्पले चीन भ्रमणमा निस्कदै गर्दा बेजिङसँग व्यापार प्रविधि र भूराजनीतिक तनावलाई नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत दिएका छन्।
2: अब खेल र खेलाड़ीका खबर। अबको महिना दिनभन्दा कम समयमा 32 वर्षपछि अमेरिकामा फिफा विश्वकपमा फर्किनेछ। सन् 1994 पछि अमेरिकाले पहिलो पटक विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गरेको छ। जुन 11 देखि जुलाई 19 हुने विश्वकपमा अमेरिका आयोजक क्यानाडा र मेक्सिको सह आयोजकका रूपमा रहेका छन्।
1: छ्याप विच्छेद पुराना दलहरू शीर्षकमा कान्तिपुर दैनिकमा चन्द्रकिशोरले लेख्नु भएको छ। राज्यमा प्रभुत्व बढ़दै जाँदा मालिक फेरिए तर ग्राहक उहिरहे, काउन्टर उहिरह्यो, केवल साइनबोर्ड फेरियो। लाजजीवी कार्यकर्ता एक दलबाट अर्को दलमा, एक गुटबाट अर्को गुटमा टाँसिँदै गए। यसले सिंगो राजनैतिक वृत्तलाई भूतह समय प्रदूषित र दुर्गन्धित बनायो। यो स्थिति दलगत सत्ता संरचनाको संक्षिप्त समाजशास्त्र हो। प्रत्येक छेद विच्छेद दल समाप्त नै हुन्छन् भन्ने छैन, कतिपय दल फर्किन्छन् अझ विनम्र वैचारिक र संगठित भएर, तर त्यसका लागि तिनले आफ्नै मिथक भत्काउनुपर्छ। पुराना दलको सबैभन्दा ठूलो संकट संसदमा कति सीट गुमाए भन्ने होइन, आफ्नो आत्मा गुमाए कि गुमाएनन् भन्ने हो।
2: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 MHz।
2: विद्युतको व्यवस्थापन जिल्ला स्तरका अव्यवस्थित बसोबासीलाई व्यवस्थापनका लागि संघीय सरकारको सहयोग गर्दै स्थानीय तह
3: हर्मुजको जलमार्ग हुँदै ढुवानीको सुरक्षा गर्न बेलायत र फ्रान्सलाई अस्ट्रेलियाको सहयोग फिलिपिन्सको राजधानी मलिला स्थित संसद भवनमा गोली चल्यो लेबनानमा इजरायली आक्रमणमा 13 जनाको मृत्यु
2: र 8 महिनादेखि कोशी खेलकुद विकास बोर्ड पदाधिकारी विहीन एक दिवसीय अलराउण्डरमा दिपेन्द्र 28 स्थानमा क्रिकेट प्रशिक्षकको सुविधा र पारिश्रमिक बढ़ाउन माग
4: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक

0: सम्पादन थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्य सहित मन्त्रालयको संख्या घटाएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नव प्रबन्धक सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नव प्रबन्धक मन्त्रालय गठन गरिएको छ। अन्य मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयका मन्त्रालयलाई एकीकृत गरिएको छ। यस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय छुट्टै हुनेछ। अर्को संचार मन्त्रालय, यसै गरी युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछ। त्यस्तै गरी दुई मन्त्रालय गाभेर महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय बनाइएको छ भने अन्यलाई कार्य विभाजन हेरफेर गरी स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साबिकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्य अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको छ। त्यस्तै लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च कटौती र कार्य सम्पादनलाई चुस्त बनाउन सरकार मन्त्रालयको संख्या घटाउने गृहकार्य थालेको छ। विगतका सरकारले भागभण्डा मिलाउन बढ़ाएको मन्त्रालयको संख्या कारण चालू खर्च चुलिएपछि वर्तमान सरकारले संख्या घटाउने तयारी थालेको हो। हाल लुम्बिनीमा मुख्यमन्त्री कार्यालय सहित 12 मन्त्रालय रहेका छन्। प्रदेश प्रमुखका सचिव कृष्ण प्रसाद कापीका अनुसार मन्त्रालयको अन्तिम संख्या टुंगो लाग्न बाँकी रहे पनि हालको 12वटाबाट घटाएर 5-7 कायम गर्ने विज्ञहरूको सुझाव रहेको बताउनुभयो। हिजो आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठकमा मुख्यमन्त्री चेत नारायण आचार्यले आगामी साउन 1 गतेदेखि नै कार्यान्वयन हुने गरी मन्त्रालयको संख्या घटाउन लागि समेत बताउनु भएको छ।
1: सरकारले ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट असफल गराउने रणनीतिसहित विपक्षी दलहरूले 8 अध्यादेश अस्वीकृत गर्ने सूचना संघीय संसदका दुवै सदनमा दर्ता गराएपछि सत्तापक्ष कानूनी र राजनीतिक दबावमा परेको छ। विपक्षी दलहरू एमाले 8, नेकपाले 4 र कांग्रेसले 2 अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता गराएका हुन्। अध्यादेशमा अस्वीकृत भए पनि प्रधान न्यायाधीश सिफारिश र खारेज भएका नियुक्ति फिर्ता हुने छैनन्। नयाँ नियुक्ति भने पुरानै कानून अनुसार हुनेछ। अध्यादेश निष्क्रिय भएमा रासोपाले प्रतिनिधि सभामा करिब 2/3 पाए पनि राष्ट्रिय सभामा उसको उपस्थिति शून्य रहेकाले जे मन लाग्यो त्यही गर्न पाउँदैन भन्ने सन्देश मिल्ने कानूनविदहरूको भनाइ छ। संविधानको धारा 114 उपधारा 2 खण्ड क अनुसार सरकारले ल्याएको अध्यादेश संघीय संसदमा दुवै सदनबाट स्वीकार हुनुपर्नेछ। दुई मध्ये कुनै एक सदनले मात्र अस्वीकृत गरे पनि अध्यादेश स्वत निष्क्रिय हुनेछ। अध्यादेश जारी भएपछि बसेको संघीय संसदको दुवै सदनमा पेश गरिनेछ र दुवै सदनले स्वीकार नगरेमा स्वत निष्क्रिय हुनेछ उक्त खण्डमा उल्लेख गरिएको छ। अध्यादेश स्वत निष्क्रिय भएमा अध्यादेश मार्फत संशोधन गरिएका कानूनी व्यवस्थाहरू पुरानै अवस्थामा फर्कनेछन्। प्रतिनिधि सभामा सत्तारूढ रासोपाको बलियो बहुमत रहेकाले अध्यादेश सहजै स्वीकृत हुनेछ तर राष्ट्रिय सभामा रासोपाको उपस्थिति शून्य भएकोले त्यहीँबाट अस्वीकार गर्ने रणनीतिमा विपक्षी दलहरू पुगेका हुन्। यसैबीच प्रतिनिधि सभाको बुधबारको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुने कार्यसूची पनि थियो तर प्रधानमन्त्री शाह अनुपस्थित हुने सूचना पाएपछि विपक्षी दलका सांसदहरू विरोधमा उत्रिए। हिजो दिनभर जसो नै विरोध भयो। उनीहरूले संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग पनि राखे। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको तर्फबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम छलफलका लागि बैठकमा टेबल गर्नुभएको थियो। प्रधानमन्त्री शाहका तर्फबाट पनि वाग्लेले नै जवाफ दिने सूचना पाएपछि विपक्षीहरू आक्रोशित भएका हुन्। सिंहदरबारमै रहनुभएका प्रधानमन्त्री संसद बैठकमा किन उपस्थित हुन सक्नु भएन भन्ने सांसदहरूको माग र प्रश्न छ। प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर प्रतिनिधि सभा बैठक 3 अवरूद्ध भयो। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह स्वयं सदनमा उपस्थित भएर उठेका प्रश्नको जवाफ दिनुपर्ने अडान राखेपछि संसद बैठक प्रभावित बनेको थियो। हिजो बिहान 11 बजेदेखि बजेदेखि संसद बैठकको कार्यसूची सार्वजनिक भइसकेका बेला 10 बजे मन्त्री परिषद बैठक राखी कार्यव्यस्तता देखाउनुभएका प्रधानमन्त्री

0: संसदमा अनुपस्थिति हुनुलाई विपक्षी दलका सांसदहरूले सकारात्मक रूपमा लिन नसकिने प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्रीले संसदलाई व्यवस्था गरेको विपक्षी सांसदहरूले बताए। प्रधानमन्त्रीलाई संसदमा बोलाउने वा नबोलाउने भन्नेमा बुधबार हिजो बैठक सकियो। सभामुख ढोल प्रसाद अर्यालले प्रधानमन्त्रीलाई संसदमा बोलाउने विषयमा स्पष्ट जवाब दिन सक्नु भएन र रूलिङ पनि गर्नु भएन। सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहेका बेला प्रधानमन्त्री शाहका तर्फबाट अर्थमन्त्री सोडिङ वाग्लेलाई जवाबका लागि सारिएको भन्दै विपक्षी दलहरूले आपत्ति समेत जनाए। संसदमा प्रधानमन्त्रीको उपस्थितिको विषयलाई संघीय संसद सचिवालयले कसरी लिन्छ? हामीले संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीलाई सोधेका छौं।
1: नियमावलीमा चाहिँ अब कतिपय काममा प्रधानमन्त्रीले समय दिन नभ्याउँदाखेरि जस्तो विधेयकहरूको टेबल गर्ने विधेयकमाथिको उत्तर दिनै पर्दाखेरि पनि कहिले कहिले कुनै कुनै विधेयकमा भयो कोही सार्वजनिक गर्ने महत्वका प्रस्तावहरू भए तिनीहरूमा पहिला पनि तोक्नी गरेको चाहिँ देखिन्छ होइन। नियमावलीले ठ्याक्क त्यस्तो स्पष्ट रूपमा चाहिँ प्रधानमन्त्रीले अब जस्तो अहिले नीति तथा कार्यक्रमको कुरामा त अरूमा अलिअलि अभ्यास चाहिँ छ। जस्तो विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू हुन्छन् ती प्रतिवेदनहरू पनि प्रधानमन्त्रीले नै पेश गर्ने भन्ने हुन्छ। यद्यपि यस्ता प्रतिवेदनहरू प्रस्तुत गर्न पेश गर्न पनि अर्कै पनि मन्त्रीलाई तोकिएको पनि विगतदेखि नै तोकिने गरिएको पनि छ। नीति तथा कार्यक्रमको हकमा चाहिँ अब खासै अब यस्तो उदाहरणहरू हेर्न बाँकी नै छ। हामीले
2: सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा दलका भातृ संगठनमा आबद्ध नहुन निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना मार्फत राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाट हटाउन सकिने चेतावनी समेत दिएको हो। नेपालको संविधान र प्रचलित कानूनको निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ निष्पक्ष व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको मन्त्रालयले स्पष्ट पारेको छ। निजामती सेवा ऐन 2049 दफा 61 उपदफा 1 को खण्ड 9 उद्धृत गर्दै मन्त्रालयले राजनीतिमा भाग लिने कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त योग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने पनि कानूनी व्यवस्था रहेको स्मरण गराएको छ। सीआईएमसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता एकदेव अधिकारी,
3: निजामती सेवाको आधारभूत चरित्र भनेको सेवा प्रवाह हो, निष्पक्षता हो, व्यावसायिकता हो, तटस्थता हो। तटस्थताको अर्थ गैर राजनीतिक रूपमा तटस्थ हो, नतिजा प्रति तटस्थ भन्ने विषय होइन। सेवा प्रवाहमा सेवाग्राहीको अधिकारको विषयमा उहाँहरूको सेवा सुविधा प्राप्त गर्ने सन्दर्भमा कर्मचारीको प्रभावकारिताको विषयमा तटस्थता होइन कि राजनीतिक रूपमा चाहिँ तटस्थ हुनुपर्छ, नभएदेखि सेवा प्रवाह अन्य विकास निर्माणका कामहरू, नीति कार्यान्वयनका विषयहरू, नीति तर्जुमाका विषयहरू निष्पक्ष हुन सक्दैनन्, स्वार्थयुक्त हुन्छन्। त्यसैले गर्दाखेरि यो विषयलाई चाहिँ भइरहेकी कानूनी व्यवस्थालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कहीँ कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कारवाही गर्छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा प्रदेश र स्थानीय तहबीच असमझदारी र यसको प्रभाव
4: वास्तवमा अहिले धेरै खर्चिलो तिन त नेपालमा आवश्यक छैन र प्रदेश सरकार संघले नै पैसा पठाइदिने उसले खालि बीचबाट एउटा माध्यमको काम मात्रै गरे देखिन्छ। प्रदेश सरकारको काम धेरै प्रभावकारी हुन सकेका छैन।
2: बहालवाला 3 उपसचिव सहित 5 विरूद्ध भ्रष्टाचारको मुद्दा, कर्णालीमा वैकल्पिक प्रसारण लाइनबाट विद्युतको व्यवस्थापन लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
6: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
7: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
8: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
5: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
8: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन। अवशेष त मेरो धन रहेछ नि।
9: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आजका पटलबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा डायलासिस सेवा प्रभावित जोखिममा बिरामीको जीवन शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। सातामा कम्तीमा दुई पटक डायलासिस नभई मृगोला फेल भएका बिरामी ज्यानै तलमाथि हुन सक्छ, तर सरकारले कबूल गरेको रकम भुक्तानी नदिएपछि डायलासिस सेन्टर र निजी अस्पतालले मृगोला बिरामीलाई डायलासिस सेवा दिन इन्कार गर्न थालेका छन्। त्यस्तै भित्री पृष्ठमा प्रधानमन्त्री खोज्दै संसदमा दिनभरि गल्पत्ती शीर्षकमा पनि खबर छ भने राष्ट्रपाको महाधिवेशन 7-9 असार शीर्षकमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन आगामी 7-9 असारसम्म गर्ने निर्णय गरेको छ। हिजो बसेको केन्द्रीय समितिको बैठकले 7-9 असारसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको सचिवालय सदस्य गणेश पराजुले बताउनु भएको छ। बैठकमा सभापति रवि लामिछानेले प्रथम महाधिवेशनको मिति प्रस्ताव गर्नुभएको थियो, जसलाई बैठकले अनुमोदन गरेको हो। महाधिवेशन मिति घोषणा भएसँगै केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण पनि गरिएको छ। केन्द्रीय समिति बैठकले महाधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरेको राष्ट्रपा सचेतक प्रकाश चन्द परियारले बताउनुभयो। त्यस्तै अन्तर्जातीय प्रेम सम्बन्धको न्यूमा दलित परिवारमाथि कुटपिट शीर्षकमा रौतहटको खबर प्रकाशित छ भने बालवाला 3 उपसचिव सहित 5 विरूद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा अर्को खबर छ। झण्डै 3 करोड़ रूपियाँ राजस्व हिनामिनाको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 3 बालवाला उपसचिव सहित 5 विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुकेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरको आमदानी राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले मुद्दा दर्ता गरेको हो। त्यस्तै देउबा पक्षको बागमती प्रदेश स्तरीय भेला एकताको वातावरण बिग्रिँदै गएको निष्कर्ष शीर्षकमा पनि प्रेम गौतमले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
0: अर्को खबर छापिएको छ कान्तिपुर दैनिकमा। बजेटमा अर्थमन्त्रीका 5 प्राथमिकता, सुशासनसँगै अर्थतन्त्र सुधार्ने गरी बजेट ल्याइँदै शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले आगामी बजेटमा सुशासनदेखि मध्यम वर्गलाई करको बोझ कम गर्ने, आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने लगायत 5 क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनु भएको छ। अर्को खबर छापिएको छ ऋणी लिलामीलाई व्यापारिक विश्वासघातको अर्थ लगाई, सीईओ पाण्डे पक्राउ शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको हो। क्षेत्राधिकार उल्लंघन भन्दै राष्ट्र बैंक, बैंक एसोसिएशन र बैंकका सीईओले गराए सीआईबीको ध्यानाकर्षण शीर्षकमा यो खबर लेखिएको छ। गोर्खापत्र दैनिकमा छापिएको खबर छ रासायनिक मल आपूर्तिमा चुनौती, प्रयोगमा पूर्व सतर्कता अपनाउन आग्रह शीर्षकमा। बर्खे धान लगाउने बेला मलको माग र खपत धेरै हुने समय नजिकै गर्दा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वैकल्पिक उपाय मार्फत आपूर्ति सहज बनाउने काम गरिरहेको जनाएको छ। मन्त्रालयले विज्ञप्ति निकाल्दै देशभर रासायनिक मल आपूर्ति र बिक्री वितरण व्यवस्थित बनाउन प्रयास गरिरहे पनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण केही चुनौती थपिएको उल्लेख गरेको हो। अन्तर्राष्ट्रिय बजारबाट मल खरिद र आपूर्तिमा हुन सक्ने सम्भावित समस्याप्रति मन्त्रालयले पूर्व सतर्कता अप्नाउन समेत सबैमा अनुरोध गरेको छ। हिजो बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने सांसदहरूले पनि मल आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण गराए। अर्को खबर छापिएको छ नागरिक दैनिकको भित्रीपन्नामा, सुकुम्बासी बस्तीमा पार्क र नदीको बहाव क्षेत्र बढ़ाउने तयारी शीर्षकमा भुवन शर्माले लेख्नु भएको हो। सुकुम्बासी बस्ती खाली गरेपछि हटाइएका बस्तीमा पार्क, हरियाली क्षेत्र, करिडोर विस्तार र नदीको बहाव क्षेत्र बढ़ाउने तयारी सरकारले गरेको छ। शहरी विकास मन्त्रालय मार्फतको एकीकृत बागमती सभ्यता विकास समितिका सदस्य सचिव मच्चा काजी महर्जनका अनुसार यति बेला हटाइएका बस्तीमा भग्नावशेषहरू पन्छाउने काम धमाधम भइरहेको छ। सर्वोच्चको आदेशपछि मध्य पहाड़ी राजमार्गको काम शुरू भएको बारेमा गोविन्द केसीले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ भने धौलागिरीमा मानव स्पर्शको 66 वर्ष 700 जना भन्दा बढ़ीद्वारा आरोहण शीर्षकमा वासुदेव पौडेल र सन्तोष गौतमले म्याग्दीबाट लेख्नु भएको खबर छापिएको छ। डुंगामा डुंगा तारेर सुस्ता बचाइँदै शीर्षकमा बोमलाल गिरीले लेख्नु भएको खबर गोर्खापत्र दैनिकमा छ। नवलपरासीको सुस्ता गाउँपालिका 5 को बस्तीमा नारायणी नदी पसेर हरेक वर्ष डुबान गर्न थालेपछि तटबन्ध निर्माणको कामलाई तीव्रता दिइएको छ। नयाँ सस्तो र भरपर्दो आरसीसी प्रोकोफाइन प्रविधिबाट तटबन्ध निर्माणलाई तीव्रता दिइएको हो। नदीको बहाव हुने अघिल्लो भागमा प्रोकोफाइन लगाए पनि पछिल्लो भागमा ढुंगाको पर्खाल लगाएर तटबन्ध निर्माण गरिँदैछ। त्यसका लागि झण्डै 10,000 घनमिटर ढुंगा चाहिने आयोजकको अनुमान रहेको छ। नारायणीको बगरमा बालुवा मात्र भएकाले ढुंगा खोज्न निकै समस्या भएको आयोजना प्रमुख डाक्टर नारायण प्रसाद सुवेदीले जानकारी दिनुभएको छ। अर्को खबर सरकारको महत्वाकांक्षी ऊर्जा योजना जलाशययुक्त आयोजना बिनाको ऊर्जा रणनीतिक जोखिममा शीर्षकमा खुशराज कोइरालाले नागरिक दैनिकमै लेख्नु भएको छ भने संसदले खोजिरह्यो प्रधानमन्त्री भने तर्किरहे शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकमा सुरेन्द्र काफ्रेले लेख्नु भएको खबर छ। उग्रियो सगरमाथाका ढोका शिखर चुम्न लालायित आरोही शीर्षकमा शिवप्रसाद ढुंगानाले ओकलढुंगाबाट लेख्नु भएको छ। 11 पथ प्रदर्शकको पहिलो चुम्बन शीर्षकमा पनि यो खबर छ। हिउँदको सेतो कफन भित्र लुकेका हजारौं सपना र साहसको जीवन्त गाथा हो सगरमाथा। हरेक वसन्तमा जब सूर्यको किरणले हिमालका थुम्काहरूलाई स्वर्ण बनाउँछ तब विश्वभरका साहसिक आँखा यही शिखरमा ठोकिन्छन्। बुधबार बिहान 10:25 डोरी टाङ्ने रोप फिक्सिङ टोलीले सगरमाथाको चुचुरोमा पाइला सफलतापूर्वक टेकेसँगै यस वर्षको बाटो पूर्ण रूपमा खुला गरिएको छ। आर्थिक कारोबार दैनिकमा आगामी बजेट कस्तो आउनु पर्ला शीर्षकमा विशेष सामग्रीहरू छ भने निर्माण क्षेत्रको मूल्य समायोजनमा सरकार मौन व्यवसायी आन्दोलनमा शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छ। निर्माण व्यवसायीले बिहिबारदेखि ज्ञापन पत्र बुझाउने र धरना दिने कार्यक्रम पनि शुरू गर्ने उल्लेख गरिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। पश्चिम एसियामा जारी तनावका बीचमा हर्मुजको जलमार्ग हुँदै हुने ढुवानीको सुरक्षा गर्न बेलायत र फ्रान्सको नेतृत्वलाई अस्ट्रेलियाले सहयोग गर्ने भएको छ। अस्ट्रेलियाले आगामी बजेट पछि निगरानीका लागि विमान सहयोग गर्ने जनाएको हो। अस्ट्रेलियाका रक्षा मन्त्रीले 40 वटा भन्दा बढ़ी देशका मन्त्रीहरूसँग छलफल भएको समेत बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। बैठकमा हर्मुज नाका मार्फत हुने ढुवानी स्वतन्त्रताका लागि समर्थकहरूको पुष्टि रहेको समेत बताइएको छ। फिलिपिन्सको संसद भवनमा गोली चलेको छ। संसद भवनमा 12 राउण्ड भन्दा बढ़ी गोली चलेको बीबीसीमा उल्लेख छ। फिलिपिन्सका सिनेटर रोनाल्ड डेला रोजालाई गिरफ्तार गर्ने प्रयासका बीचमा गोली चलेको हो। डेला रोजामाथि अन्तर्राष्ट्रिय अपराध न्यायालयद्वारा मानवताका विरूद्धमा अपराध भएको आरोप लगाइएको छ। र दक्षिण लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा पनि 13 जनाको मृत्यु हुनका साथै 14 जना घाइते भएका छन्। हवाई आक्रमणमा लेबनानी सैनिक र एक सिरियाली नागरिक सहित 4 जनाको पनि मृत्यु भएको छ। गत मार्च 2 देखि लेबनान विरूद्ध चलिरहेको इजरायली आक्रमणमा पनि मृत्यु हुनेको संख्या 2,882 पुगेको लेबनानको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाल क्रिकेट प्रशिक्षक संघले प्रशिक्षकहरूको सेवा सुविधा भत्ता तथा पारिश्रमिक बढ़ाउन माग गर्दै नेपाल क्रिकेट संज्ञानलाई पत्र बुझाएको छ। संघका अध्यक्ष जगत टमाटाले क्यान अध्यक्ष शत्रुबहादुर चन्द र सचिव पारस खड्कालाई समय अनुसार प्रशिक्षकहरूको योगदानको कदर गर्दै उचित सुविधा दिनुपर्ने मागसहितको पत्र बुझाउनु भएको हो। कोशी प्रदेशको खेलकुद बोर्डमा सदस्य सचिव र अन्य पदाधिकारी नियुक्त हुन नसक्दा 8 महिनादेखि खेल गतिविधि प्रभावित बनेको छ। कोशी प्रदेश सरकारले गत भदौदेखि सदस्य सचिव सहित समितिका सदस्य नियुक्त गर्न सकेको छैन। एमाले कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारमा भागबण्डा नमिल्दा पदाधिकारीको नियुक्ति नभएको हो। अमेरिका र स्कटल्याण्डको शीर्षमा रहने होड चलेको छ। क्रिकेट विश्वकप लीग 2 को नयाँ सर्कल 2024 शुरू भएको हो। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा बिहिबार हुने अमेरिका र स्कटल्याण्ड बीचको खेलले प्रतियोगिताको दुई वर्षपछिको सम्भावित विजेताको चित्र देखाउनेछ र नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरी आईसीसी एकदिवसीय अलराउण्डर वरियतामा तीन स्थान उक्लन सफल हुनुभयो। आईसीसीले एक साताको अन्तरमा दोस्रो पटक मेको सबै फर्म्याटको वरियता सार्वजनिक गरेको हो। नयाँ वरियता अनुसार दिपेन्द्र एक दिवसीय अलराउण्डरको 28 स्थानमा पुग्न सफल हुनुभएको छ। एक दिवसीय ब्याटिङ वरियतामा नेपालका आसिफ शेखले 13 स्थान सुधार गर्नुभएको छ।
12: अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वयको आवश्यकता कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक कॉमन एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100 4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो
14: स्थानीय ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो भन्ने
15: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
14: हो सक्छ, जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
16: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ।
15: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
17: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
18: तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो
14: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
19: हाम्रा दुःख नै त सरकारी खेती गरिछौ र पानी पिडला।
15: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद।
14: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधिसँगै तपाईँको सहभागिताको साथी।
15: हरेक बिहिबार बेलुका 7:30 पुनः प्रसारण शुक्रबार बिहान 6:30 कार्यक्रम हेलो सांसद।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
12: साझा खबरमा तीन तहका सरकारको समन्वयका कुरा। संविधान अनुसार नेपालमा तीन तहको सरकारको व्यवस्था छ, तर पछिल्लो समय तीनै तह बीच राम्रो समन्वय हुन सकिरहेको छैन। नयाँ सरकार समन्वय र अव्यवस्थित बसोबासीको व्यवस्थापनका बारेमा हामीले बझाङको जय पृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालसँग कुराकानी गरेका छौं।
4: केही सुकुम्बासी जेएनयू पनि छन्, वास्तविक सुकुम्बासी नै छन्, तर सुकुम्बासीहरूको भन्दा काठमाडौँ होइन नि त। सुकुम्बासीलाई व्यवस्थित गर्नुपर्छ भने काठमाडौँभन्दा बाहिर जहाँ जग्गा सस्तो छ तराईतिर गर्नुपर्छ। काठमाडौँको महँगो जग्गा किन चाहियो सुकुम्बासीलाई? सत्रसँग गएर बसे हुँदैन? अनि कतिपय मान्छे घरसना हुँदै त्यस्तो सुकुम्बासी हुने, त्यसमा राजनीति गर्ने कुराहरू र विगतका सरकारहरूले यसलाई समाधान गर्न चाहेन अथवा सकेनन्। त्यसैले म यसमा धेरै टिका टिप्पणी गर्न चाहन्न। सरकारको आफ्नो आफ्नो काम गर्ने तौर तरिका हुन्छ। वर्तमान सरकारले राम्रै सोचेर कदम अगाडि चालेको होला, यद्यपि केही मानिसहरूलाई दुःख पनि भएको छ। म यति मात्रै यसमा भन्न चाहन्छु, वास्तवमै सुकुम्बासी पहिचान गरेर सरकारले सुकुम्बासीको व्यवस्थापन वर्तमान सरकारको आफ्नो कार्यशैली र नीति अनुसार गर्नुपर्छ।
0: बझाङको केही त्यस्तो समस्या छ कि छैन सुकुम्बासी अथवा अव्यवस्थित बसोबासी?
4: अलिकति अव्यवस्थित बसोबास छ, त्यसमा दुई थरीको छ। एउटा परम्परागत रूपमा अर्काको जग्गामा बस्दै आएका दलितहरू जसको आफ्नो नाममा जग्गा अहिलेसम्म सारिदिएको छैन त्यसलाई उनीहरूको नाममा सारिदिनुपर्छ, र केही जग्गा जमिन कमाउँदै आएका तर तिनीको नाममा लालपूजा नभएका, त्यस्ता दुई खाले अव्यवस्थित बसोबास बढी छ हामी यहाँ सुकुम्बासी भन्दा पनि। त्यसलाई व्यवस्थित गर्नुपर्ने अलिअलि समस्या छ, धेरै ठूलो समस्या छैन।
0: त्यसमा प्रदेश सरकार अथवा संघीय सरकारले सहयोग गर्नुपर्छ केही व्यवस्था?
4: त्यसमा संघीय सरकारले सहयोग गर्नुपर्छ। वास्तवमा यो जो सुकुम्बासी समस्यासँग आयोग गठन गर्थे यो नै गलत हो मेरो विचारमा। त्यहाँ माल पनि छ, भूमि सुधार पनि छ, स्थानीय तह पनि छ, जिल्ला प्रशासन कार्यालय पनि छ। हामी चारवटालाई यो कुरा तपाईँहरूले व्यवस्थित गर्नु भनेर केही साधन छ जुटाइदिएर अलिकति कर्मचारीको व्यवस्थापन थोरै रकम पठाइदिएर हामीलाई नै त्यो अधिकार दियो भने हामी नै सुकुम्बासीको व्यवस्थापन गर्थ्यौँ नि। केन्द्रबाट त्यत्रो करोडौं रुपियाँ खर्च गरेर वर्षको 25 करोड रुपियाँ किन खर्च गर्नु पर्यो? त्यो नीति नै गलत थियो वास्तवमा भन्नुहुन्छ भने
0: अहिले सरकारले कदम चालेको छ, खारेज गरेको छ, त्यो ठिक लाग्यो?
4: एकदम खारेज गर्नुपर्ने थियो, ठिक गर्यो सरकारले। त्यसको त सिडिओ साहबलाई अधिकार दिएर त्यसमा मालपत्र नापियो, स्थानीय तह तीनटा यो चारवटा संस्थालाई जिम्मा दियो भने त सुकुम्बासी व्यवस्थापन त स्थानीय तहमा हुन्छ नि। यत्रो तामझाम केन्द्रमा आयोग बनाउनु पर्ने के कारण छ र भने यो त कार्यकर्ता भर्तीलाई गरेका काम हो यो।
0: अनि प्रदेश सरकारबाट स्थानीय सरकारले केही अपेक्षा गरेको अथवा नभएको जस्तो के छ कि छैन?
4: सरकारको पहिलो कुरा, प्रदेश सरकार नेपालको उसमा आवश्यक हो कि होइन भन्ने कुरा नै तपाईँको बहसको विषय हो। हेर्नुहोस्, वास्तवमा अहिले धेरै खर्चिलो तीन तह नेपालमा आवश्यक छैन र प्रदेश सरकार संघले नै पैसा पठाइदिने, उसले खालि बीचबाट एउटा माध्यमको काम मात्रै गरेका देखिन्छ। प्रदेश सरकारको काम धेरै प्रभावकारी हुन सकेका छैन।
0: बझाङको जय पृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजवालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
2: अब मन्त्रालयको संख्या 18 मात्र, विपक्षी दलद्वारा 8 वटै अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता, प्रधानमन्त्री अनुपस्थित भएको भन्दै प्रतिनिधि सभामा विपक्षको अवरोध,
0: रासायनिक मल आपूर्तिमा चुनौती, पर्याप्त खरिदका लागि सहजीकरण गर्न सांसदहरूको माग, राष्ट्रपा महाधिवेशन आगामी असार 7 देखि,
2: बहालवाला 3 उपसचिव सहित 5 विरूद्ध भ्रष्टाचारको मुद्दा, कर्णालीमा वैकल्पिक प्रसारण लाइनबाट विद्युतको व्यवस्थापन, जिल्ला स्तरका अव्यवस्थित बसोबासीलाई व्यवस्थापनका लागि संघीय सरकारको सहयोग कुर्दै स्थानीय तह,
0: हर्मुजको जलमार्ग हुँदै ढुवानीको सुरक्षा गर्न बेलायत र फ्रान्सलाई अस्ट्रेलियाको सहयोग, फिलिपिन्सको राजधानी मनिला स्थित संसद भवनमा गोली चल्यो, लेबनानमा इजरायली आक्रमणमा 13 मृत्यु,
2: र 8 महिनादेखि कोशी खेलकुद विकास बोर्ड पदाधिकारी विहीन, एक दिवसीय अलराउण्डरमा दिपेन्द्र 28 स्थानमा, क्रिकेट प्रशिक्षकको सुविधा र पारिश्रमिक बढ़ाउन माग।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ संसद भवनको बाहिरपट्टि जम्मा हुने पत्रकार संचारकर्मी र त्यहाँ संसद भवनबाट बाहिर निस्कदै गरेका सांसदहरू पत्रकारहरूको विभिन्न प्रकारका प्रश्नको सामना गर्नुपर्छ भनेर तर्किन खोजेको पछिल्लो अवस्थालाई व्यङ्ग्य गर्न खोजिएको छ। यहाँ बाहिरपट्टि ढोका छ, ढोका भन्दा बाहिरपट्टि थुप्रै क्यामेराहरू तेर्स्याइएको छ भने त्यहाँ ढोकामा नपुग्दै एकजना सांसद जस्ता देखिने व्यक्ति छन्, हातमा झोला फाइल जस्तो देखिन्छ र उनी चाहिँ त्यहाँ नजिकै रहेको झ्यालै तोडेर बाहिर हाम फालेर कुद्न खोजेको जस्तो देखिन्छ र नजिकै रहेका मर्यादा पालक जस्ता देखिने व्यक्ति पनि छन्। तल चाहिँ यस्तो लेखिएको छ, सांसदज्यू निस्कने बाटो त्यता होइन, त्यता यता पो हो त।
2: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्त

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5
1: मेगाहर्ज।

संसद छलेको भन्दै प्रधानमन्त्री शाहको चौतर्फी आलोचना, संसदमा उपस्थितिका लागि प्रधानमन्त्रीलाई रूलिङ गर्नुपर्ने विपक्षी दलको माग, विपक्षी दलद्वारा आठै अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता, दबावमा सत्ता पक्ष, सुशासनसँगै अर्थतन्त्र सुधार्ने गरी पाँच क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट ल्याउने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता, सूचना प्रविधि र नवप्रवर्तनमा बजेट केन्द्रित गर्न विज्ञहरूको सुझाव, दुई दिने भ्रमणका क्रममा बेजिङमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पले समकक्षी सीसँग आज भेटवार्ता गर्दै प्रविधि, इरान युद्ध, व्यापार लगायतमा छलफल हुने, र आईसीसी विश्वकप लीग टूको सिरिजमा आज अमेरिका र स्कटल्याण्ड प्रतिस्पर्धा गर्नेछ।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: छुट लाई छुट दस छैन, बिस छैन, पुरै 100%।

0: अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। सरसरू लाग्नु हुनेछ।
1: नमस्कार, गान्धी डायरीका साथमा सुनिता र तारा समाचार अब विस्तारमा।
2: प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा बैठक नै छाडेर हिँड्ने, संसदमा सम्बोधनै नगर्ने जस्ता कार्यशैली देखाएकोमा चौतर्फी आलोचना भइरहेको छ। लोकतन्त्रमा संसदप्रति प्रधानमन्त्री उत्तरदायी हुनुपर्नेमा उहाँको गतिविधिका कारण संसदको गरिमामय क्षयीकरण हुने चिन्ता समेत व्यक्त हुन थालेको छ। सरकार गठन भएको 1.5 महिनामा प्रतिनिधि सभाका 2 अधिवेशन हुँदा प्रधानमन्त्री शाहले एक पटक पनि सम्बोधन गर्नुभएको छैन। प्रतिनिधि सभा निर्वाचनपछि 19 चैतमा भएको पहिलो संसद बैठकमा नवनियुक्त प्रधानमन्त्री शाहले सम्बोधन नगर्दा राजनीतिक वृत्त र संसदीय अभ्यासका जानकार मात्र नभई आम जनताले पनि आश्चर्य मानेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा उहाँले झन अस्वाभाविक गतिविधि देखाउनु भएको, नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री शाह बैठक छाडेर निस्किनु भएको थियो। राष्ट्रपतिलाई विदाई गर्दा पनि उहाँ उपस्थित हुनुभएको थिएन। राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रतिनिधि सभामा टेबल गर्ने क्रममा पनि प्रधानमन्त्री शाहले केही अभिव्यक्ति दिनुभएको थिएन। राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री शाह किन बैठकबाट हिँडे भन्ने विषयमा सरकार वा उहाँको सचिवालयबाट कुनै कारण पनि सार्वजनिक भएको छैन। नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाब प्रधानमन्त्रीले दिने संसदीय अभ्यास र प्रतिनिधि सभा निर्वाचन नियमावली को व्यवस्था रहेका कारण हिजो संसदमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने अनुमान सांसदहरूले गर्नुभएको थियो। प्रधानमन्त्री शाहबाट शाह निकट मानिने रूटिन अफ नेपाल बन्दले पनि हिजो बिहान आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिने भएका छन् भन्ने सूचना राखिएको थियो। प्रधानमन्त्री शाह बिहान 9 बजे अगावै सिंहदरबार स्थित कार्यालय पुग्नु भएको थियो। उहाँले 11 बजे मन्त्री परिषदको बैठक बोलाउनु भएको थियो। मन्त्री परिषद बैठक सकिएपछि पनि उहाँ प्रधानमन्त्री कार्यालयका विभिन्न बैठकमा सहभागी हुनुभएको थियो। उहाँ चढ़ने सवारी साधन दिनभर प्रधानमन्त्री कार्यालयमै थियो, तर प्रधानमन्त्री शाह छेउमै भइरहेको संसद बैठकमा जानुभएन। उहाँले संसदमा प्रस्ताव पेश गर्न र जवाब दिनका लागि अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अख्तियारी दिनुभएको थियो। त्यसको लिखित जानकारी सभामुख मार्फत संसदलाई पनि पठाउनु भएको थियो।
1: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नीति तथा कार्यक्रममाथि उठेका विषयबारे जवाफ दिन र प्रतिनिधि सभा बैठकमा सहभागी हुन अस्वीकार गरेपछि उत्पन्न विवादसँगै संसदको काम प्रभावित भएको छ। नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रधानमन्त्री शाहको अनिवार्य उपस्थित हुनुपर्ने भन्दै सबै विपक्षी दलले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन्। निर्धारित कार्यसूची अनुसार प्रधानमन्त्री शाह बैठकमा सहभागी नभएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम छलफलका लागि प्रस्तुत गरे पश्चात विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए। ढिलो गरी शुरू भएको बैठक अर्थमन्त्री वाग्लेले नीति तथा कार्यक्रममाथि छलफलको प्रस्ताव राख्नु भएको थियो।
3: सम्माननीय राष्ट्रपति महोदयले 2083 वैशाख 28 गते सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु।
1: प्रधानमन्त्रीको साटो मन्त्रीबाट प्रस्ताव टेबल गर्न दिन सहमति जनाए पनि विपक्षी दलले बैठकमा प्रधानमन्त्री शाह उपस्थित हुनुपर्ने माग अघि सारेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बैठकमा प्रधानमन्त्री शाह अनिवार्य रूपमा सहभागी हुनुपर्ने बताउनुभयो।
4: सम्माननीय प्रधानमन्त्रीज्यूको प्रतिनिधिको हैसियतले अर्थमन्त्रीज्यूले प्रस्ताव प्रस्तुत गर्नु पाउनुहुन्छ, यसमा हाम्रो विमति थिएन। तर प्रस्ताव प्रस्तुत भइसके पछाडि जब बैठक प्रारम्भ हुन्छ सायद यसले छलफल माग्छ होला। छलफल मागिसकेपछि हामीले बार बार के भनिरहेका छौं सभामुख महोदय, भने विपक्षी दलको नेताको हैसियतमा मैले बोल्दाखेरि पनि सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थिति सायद यो अत्यन्तै महत्वपूर्ण छलफल र बहसहरूले उहाँको उपस्थिति माग्छ।
1: अर्को प्रतिपक्षी दल एमाले संसद बैठकमा प्रधानमन्त्री शाहलाई सहभागी गराउन सभामुखले रूलिङ गर्नुपर्ने माग गरेको छ। सो पार्टीकी सांसद पद्मा अर्यालले भन्नुभयो,
5: यो जुन खालको नीति कार्यक्रम प्रस्तुत भएको छ यसको प्रमुख जिम्मेवार सम्माननीय प्रधानमन्त्री नै हो र हुनपर्छ। त्यसित जोडिएका राजनीतिक व्याख्या, आफ्ना प्रतिबद्धता, सांसदहरूबाट राखिएका जिज्ञासा स्पष्ट पार्ने प्रमुख दायित्व उहाँको नै भएको हुँदा हामीले पटक पटक भनेका छौं, उहाँ देशभित्रै हुनुहुन्छ, काममै हुनुहुन्छ, त्यसैले हामीलाई सुनिश्चितता चाहियो। त्यसको निम्ति सम्माननीय सभामुख महोदयले यो संसदबाट प्रधानमन्त्रीज्यूलाई उपस्थितिको निम्ति रूलिङ गर्नुहोस्, हामी बैठकलाई सुचारू गर्नको निम्ति सहयोग गर्छौं।
1: सत्तारूढ़ दल रासोपाले भने नीति तथा कार्यक्रम टेबुल भएपछि छलफल रोक्न नमिल्ने बताएको छ। सो पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री नै छलफलका लागि आउनुपर्ने व्यवस्था नभएको बताउनुभयो।
6: नियममा पनि प्रधानमन्त्री स्वयं आउनुपर्ने व्यवस्था छैन र प्रधानमन्त्रीले मन्त्रीलाई तोक्न सक्ने व्यवस्था छ भनेर हामी एउटा सहमति गरेर आयौं र त्यो व्यवस्थामै टेकेर हामी छलफललाई अगाडि बढाउने भनेर आइसकेपछि कि त प्रधानमन्त्रीको अनुहारै हेर्नको लागि हो भन्ने हुनु पर्यो, अन्यथा टेबुल गरिसकेको कुरा छलफलमा जानुपर्छ र टेबुल गर्न दिने छलफलमा नदिने भन्ने यस्तो त भएन। यो त नियम कहीँ पनि छैन, कुन नियमले यस्तो भयो।
1: विपक्षीको अवरोध कायम रहेपछि सभामुख डोल प्रसाद अर्यालले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभयो,
7: सरकारको तर्फबाट सरकार प्रमुखले मेरो उपस्थित हुन नसकेका कारणले मैले मेरो क्याबिनेटको अर्को मन्त्रीलाई जिम्मा लगाएर पठाएको छु भनेर नियमसंगत हाम्रो नियमावलीले स्पष्ट लेखेको आधारमा त्यसलाई टेकेर उहाँले गरेको यो अनुरोधलाई हामीले सम्मान गर्दै जनताका लागि देशका लागि हामी नीति तथा कार्यक्रम यति महत्वपूर्ण बहसमा हामी छौं, त्यस कारणले त्यसमा पनि सम्भवतः सबैजसो विपक्षी दलका मान्य सदस्यहरूले संशोधन राख्नु भएको छ, उहाँहरूले यसमा संशोधन आफूले राखेको संशोधनमा छलफल गर्न चाहिरहनु भएको छ भने यहाँहरूले नै सदन अवरुद्ध गर्दै गर्दा त्यो त कता मिल्यो मिल्न गयो र।
1: सभामुख अर्यालले दोस्रो बैठकमा समेत पटक पटक आग्रह गरे पनि विपक्षी दलले अवरोध जारी राखेपछि आजसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ।
2: सरकारले ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट असफल गराउने रणनीति सहित विपक्षी दलहरूले आठवटै अध्यादेश अस्वीकृत गर्ने सूचना संघीय संसदका दुवै सदनमा दर्ता गराएपछि सत्तापक्ष कानूनी र राजनीतिक दबावमा परेको छ। विपक्षी दलहरू एमाले आठ, नेकपाले चार र कंग्रेसले दुईवटा अध्यादेश अस्वीकृत गर्ने सूचना हिजो दर्ता गराएका हुन्। अध्यादेशमा अस्वीकृत भए पनि प्रधान न्यायाधीश सिफारिश र खारेज भएका नियुक्ति फिर्ता हुने छैनन्। नयाँ नियुक्ति भने पुरानै कानून अनुसार हुनेछ। अध्यादेश निष्क्रिय भएमा रासोपाले प्रतिनिधि सभामा करिब दुई तिहाई पाए पनि राष्ट्रिय सभामा उसको उपस्थिति सुक्ने रहेकाले जे मन लाग्यो त्यही गर्न पाउँदैन भन्ने सन्देश मिल्ने कानूनविदहरूको भनाइ छ। प्रतिनिधि सभामा सत्तारूढ़ रासोपाको बलियो बहुमत रहेकाले अध्यादेश सहजै स्वीकृत हुनेछ, तर राष्ट्रिय सभामा रासोपाको उपस्थिति शून्य भएकाले त्यहीबाट अस्वीकृत गर्ने रणनीतिमा विपक्षी दलहरू लागेका हुन्। राष्ट्रिय सभाले स्वीकार गरेका अध्यादेशमा मात्र 60 दिनभित्र पारित गरी प्रतिस्थापन विधेयक अघि बढ़ाउने बाटो सरकारलाई खुल्छ। अस्वीकृत अध्यादेशका हकमा भने तीनै प्रावधान लागू गर्न नयाँ विधेयक ल्याउनुपर्छ, नल्याएमा सर्वोच्च अदालतको स्थापित नजिर अनुसार पुरानै ऐन सक्रिय हुनेछ। नियमित प्रक्रियाबाट आउने विधेयकका हकमा भने सत्तारूढ़ दललाई अध्यादेशमा जस्तो दुवै सदनबाट स्वीकार गर्नुपर्ने बाध्यता हुन्न। राष्ट्रिय सभाले संशोधन विधेयक अस्वीकार गरे पनि प्रतिनिधि सभाले भने दोहोर्याएर पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउन सकिने संवैधानिक व्यवस्था छ। सरकारले ल्याएका आठ अध्यादेश मध्ये एकमुष्ट रूपमा सबैलाई अस्वीकृत गर्ने कि छनौटबाट केहीलाई पनि भन्नेमा कंग्रेस एमाले र नेकपा बीच साझा धारणा भने बनिसकेको छैन। कंग्रेसले संवैधानिक परिषद र केही नेपाल ऐन संशोधन सम्बन्धी विधेयकलाई मात्र अस्वीकार गर्ने गरी सूचना दर्ता गराएको छ। राष्ट्रिय सभामा संसदीय दलकी नेता कमला पन्त, सचेतक पदम परियार सहित उपस्थित कंग्रेसका सबै सांसदको हस्ताक्षरबाट हिजो अपरान्ह सूचना दर्ता भएको हो। एमाले सांसदहरूले आठवटै अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता गराएका छन्। नेकपाले भने चारवटामा मात्रै अस्वीकारको सूचना दिएको छ। सत्र बैशाखमा आह्वान भइसकेको संघीय संसदका दुवै अधिवेशन स्थगित गराएर सरकारले संवैधानिक परिषद, सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी, सार्वजनिक खरिद, सरकारी विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान, सम्पत्ति शुद्धिकरण र केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएको थियो।
1: कान्तिपुर सविस्तार संवैधानिक परिषदले सर्वोच्च अदालतको नयाँ प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गरेपछि विवाद उत्पन्न भएको छ। विगतमा जस्तै फेरि एकपटक प्रधान न्यायाधीश नियुक्तिको विषय विवादित बन्न पुगेको हो। परिषदको सिफारिश अनुसार प्रस्तावित प्रधान न्यायाधीश मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया शुरू भइसकेको छ। तर प्रधान न्यायाधीशको नियुक्तिमा देखिएको विवादले समग्र न्यायपालिकालाई दीर्घकालीन असर पार्न सक्ने चिन्ता व्यक्त भएका छन्।
8: प्रधान न्यायाधीशमा प्रस्तावित डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया थालनी भइसकेको छ। संसदीय सुनवाई समितिले वैशाख 26 गते सूचना जारी गर्दै 10 दिनभित्र उजुरी दिन सार्वजनिक आह्वान गरेको छ। सुनवाई गर्नु अघि उजुरी लिने व्यवस्था अनुसार समितिले प्रक्रिया अघि बढ़ाएको हो। चौथो वरियतामा रहेका शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेपछि विवादहरू सतहमा आएका छन्। खास गरी राजनैतिक दल र न्याय क्षेत्रबाट प्रधान न्यायाधीश सिफारिशको विषयमा विरोध भइरहेको छ। अध्यादेशबाट ऐन संशोधन गरिएका बुँदाका आधारमा प्रधान न्यायाधीश बनाउन खोजिएको विपक्षी दलको आरोप छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा भन्छन्,
9: प्रधान न्यायाधीश कसलाई बनाउने भन्ने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा सोच बनाएको छ। त्यो प्रधान न्यायाधीश बनाउने पात्र प्रस्तुत गर्छु, त्यो पात्र प्रस्तुत गरेर तर्क प्रस्तुत गर्छु, यसको आधारमा संवैधानिक परिषदबाट यो निर्णय गराउँछु भनेर होइन। मैले प्रस्तुत गरेको प्रस्ताव म पारित गराउँछु भनेर कस्तो जाल्जेल गरिएको छ भने तीनजनाले पारित गरेको कुरा बहुमत हुन्छ भनेर यो प्रधान न्यायाधीश कसलाई बनाउने, आफूले खल्तीबाट झिकेको नामलाई प्रधान न्यायाधीश बनाउने, जसलाई मन लाग्यो त्यसलाई बनाउने।
8: संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरे लगत्तै प्रधान न्यायाधीश नियुक्तिको प्रक्रिया थालनी भएको हो। संविधानको व्यवस्था अनुसार सर्वोच्च अदालतमा प्रधान न्यायाधीश बाहेक 20 जना न्यायाधीश रहने प्रावधान छ। रिक्त रहेको प्रधान न्यायाधीशका लागि संवैधानिक परिषद र न्यायाधीशका लागि न्याय परिषदको सिफारिशका आधारमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। नेपालको संविधानको धारा 129 अनुसार प्रधान न्यायाधीश बन्नका लागि सर्वोच्चमा कम्तीमा 3 वर्ष काम गरेको हुनुपर्ने शर्त अनिवार्य गरिएको छ। यस्तो प्रावधानका बीच संवैधानिक परिषदले शर्माको नाम प्रस्ताव गरेको हो। संवैधानिक परिषदको सिफारिशलाई लिएर न्यायपालिका र कार्यपालिका बीच टकराव सिर्जना भएको देखिन्छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले परिषदको सिफारिशप्रति घुमौरो तरिकामा सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन्। केही दिन अघि आयोजित कार्यक्रममा उनले भनिन्,
10: सक्षमताको परीक्षण के आधारमा गरियो थाहा छैन। सक्षमता त प्रतिस्पर्धा गरेर देखाउनु पर्यो कामबाट, अनि मुद्दाको लगत जुन देखाइएको छ त्यो गलत छ। कति विधि शास्त्र विकास गरेको छ, समग्रतामा सक्षमतालाई कसरी हेर्ने भन्ने कुरा चाहिँ महत्वपूर्ण छ। मुख्य गरेर समर्पण गर्ने, सम्झौता गर्ने न्यायालय बनाउने प्रयास भएको छ। एउटा न्यायालयमा न्यायालय चलाउने भनेको प्रशासकीय भूमिका मात्रै प्रधान न्यायाधीशको निष्पक्ष स्वच्छ र गुणस्तरीय न्याय दिने काम प्रत्येक न्यायाधीशहरूको हो, त्यो हामीले गर्छौं।
8: मल्लको अभिव्यक्तिलाई सरकार र सत्तारूढ दल राष्ट्रपतिसँग टकराव बढ्ने संकेतको रूपमा अर्थ्याइएको छ। यसैबीच सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले भने संवैधानिक परिषदको सिफारिशको बचाउ गरेको छ। सो पार्टीका सभापति रवि लामिछानेले प्रधान न्यायाधीश सिफारिश कानून सम्मत रहेको बताएका हुन्। पार्टीको कार्यक्रममा बोल्दै उनले भनेका छन्,
11: सम्मानित अदालतमा उपस्थित रहनुभएका माननीय न्यायमूर्तिहरूको नाम सर्ट लिस्टमा आइपुग्यो, त्यतिखेर नै हामी सरकारमा पुग्यौं र हामीलाई भनियो यसमध्ये एउटा छान्नुपर्छ भनेर विधिले त्यही भन्यो र त्यही विधिलाई फलो गर्दा, त्यही विधिलाई मान्दा, त्यही संविधानलाई मान्दा हामीले त्यसै भित्रबाट एकजनालाई सिफारिस गरेका हौ। संसदीय सुनवाई छ, यो प्रक्रिया छ, त्यसकारणले न्यायालयका विषयलाई धेरै चर्चाको विषय गरेर, धेरै अप्ठ्यारो गरेर, धेरै त्यसमा तसल गरेर र चुनौतीपूर्ण ढंगका अभिव्यक्तिहरू दिएर के लाभ हुन्छ र? त्यो त जग हसाई मात्र हुन्छ। हामी त्यस्तो जग हसाईमा विश्वास गर्दैनौ, हामीलाई अझै पनि विश्वास छ।
8: सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश मल्ललाई पछाएर चौथो स्थानमा रहेका शर्मालाई प्रस्ताव गरेको भन्दै आलोचना भइरहेका बेला कतिपयले भने परिषदको सिफारिश संविधान सम्मत भएको बताएका छन्। संवैधानिक परिषदको सिफारिशले प्रचलित परम्परा तोडिए पनि संविधानको व्यवस्थामा भने प्रहार नगरेको उनीहरूको धारणा छ। वरिष्ठ अधिवक्ता बाबुराम दाहाल भन्छन्,
12: राजाको छोरो राजा हुने जस्तो 2092 सालमा म प्रधान न्यायाधीश हुन्छु, 2090 सालमा म प्रधान न्यायाधीश हुन्छु, यति सालमा म प्रधान न्यायाधीश हुन्छु, यति वर्षसम्म म हुन्छु। हेर्नुहोस्, यो यसरी तपाईँको चाहिने यो संस्थाहरू चल्दैन। मान्छे योग्यता क्षमता पनि सँगसँगै चाहिन्छ मान्छेको। संवैधानिक परिषद यस्तो एउटा चाहिने निकाय हो, संविधानको धारा 129 को 3 बमोजिम सिफारिश भएर आएका जतिजना न्यायाधीश हुनुहुन्छ, 3 वर्ष पुगेका उहाँहरू मध्ये जसलाई पनि उहाँहरूले नियुक्ति गर्न पाउनुहुन्छ र यसमा उहाँहरूले आज
8: संवैधानिक परिषदले गरेको सिफारिशले उत्पन्न गरेका विवादलाई स्वाभाविक रूपमा हेरिएको छैन। प्रधान न्यायाधीश जस्तो गरिमामय पदको नियुक्तिलाई लिएर जुन तहको विवाद भइरहेको छ यसले संवैधानिक परिषदको मात्र नभई न्यायालय प्रतिको भरोसा र विश्वासलाई आघात पार्ने चिन्ता व्यक्त भएका छन्। विगतमा पनि कतिपय सन्दर्भमा प्रधान न्यायाधीश र न्यायाधीश नियुक्तिमा विवाद देखिएका थिए। त्यही प्रवृत्ति र घटनाले निरन्तरता पाउनु गलत भएको कतिपयको बुझाइ छ। रेडियो कान्तिपुरका लागि नवीन कोइराला।
13: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
14: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
13: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
14: हाम्रा सेवाहरू
13: दाँत नदुखाई खोल्ने,
14: दाँत भर्ने, दाँतको आसुति गर्ने,
13: दाँतको एक्सरे सुविधा,
14: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
13: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
14: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
13: ध्यान दिनै पर्ने कुरा,
14: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
13: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
15: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
16: म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।

0: Extreme Energy Drink. Taste the difference, feel the energy.
1: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग. संघ सरकारले मन्त्रालय घटाएर 18 वटामा कायम गरेको छ. मन्त्री परिषद बैठकले हिजो नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालय घटाउने निर्णय गरेको. संघमा अहिले 21 मन्त्रालय छन्. संविधानमा 25 सदस्यसम्म मन्त्री परिषद गठन गर्न सकिने व्यवस्था छ. प्रशासनिक सुधार र अनावश्यक चालू खर्च कटौती गर्न भन्दै मन्त्री परिषदले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो. निर्णय आज राजपत्रमा प्रकाशित भएपछि लागू हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ.
2: यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन 1 गतेदेखि कार्यान्वयन हुने गरी मन्त्रालय संख्या घटाउने तयारी अघि बढ़ाइएको बताउनु भएको छ. प्रदेश विकास समस्या समाधान समितिको बैठकमा आचार्यले नीति तथा कार्यक्रममा समावेश गरेर मन्त्रालय संख्या घटाउने प्रक्रिया अघि बढ़ाइने जानकारी दिनुभयो. मुख्यमन्त्री आचार्यले असार 15-20 गते भित्र मन्त्रालय मार्फतका निर्देशनालय तथा कार्यालयहरूको समायोजन प्रक्रिया टुंग्याएर साउन 1 गतेदेखि नयाँ संरचना अनुसार काम अघि बढ़ाइने बताउनुभयो.
3: दैनिक रू 197 मा रू 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता. सूर्य ज्योति सही प्लान.
4: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि

0: नम्बर वन नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: Red Bull बबाल एनर्जी
2: लहै छुट लहै छुट दस होइन बिस होइन पुरै 100% सम्म छुट छ है नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्
3: कान्तिपुर डायरीमा वा आर्थिक समाचार
4: आर्थिक समाचारको साथमा
3: अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी बजेटमा सुशासनदेखि मध्यम वर्गलाई करको बोझ कम गर्ने आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने लगायत पाँच क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनु भएको छ डिजिटाइजेशन मार्फत सुशासन कायम गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने र तीव्र आर्थिक वृद्धिको लक्ष्य प्राप्त गरिने उहाँको भनाइ छ कान्तिपुर मीडिया ग्रुपले हिजो आयोजना गरेको कान्तिपुर इकोनोमिक समिट 2026 सम्बोधन गर्दै वाग्लेले सुशासन आर्थिक पुनः संरचना तथा समृद्धि एकीकृत पूर्वाधार सर्वव्यापी सामाजिक उत्थान तथा मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण जस्ता पाँच सैद्धान्तिक धरातलमा आगामी बजेटका प्राथमिकता र कार्यक्रम तय गरिने जनाउनुभयो उत्कृष्ट कार्यप्रणाली सही नीति र नियतसँगै क्षमताको व्यवस्थापन पनि सहज हुन्छ भन्ने विश्वासका साथ सरकार अघि बढ़िरहेको अर्थमन्त्री वाग्लेले बताउनुभयो सेवा प्रणाली सुधारका लागि सरकारले वृहत कानूनी सुधारको एजेण्डा अघि सारेको पनि उहाँको भनाइ छ यसैबीच सुस्त अर्थतन्त्रको सुधार र लक्षित आर्थिक वृद्धि प्राप्तिका लागि सुशासनसँगै स्थिर नीति अत्यावश्यक रहेको सरकारवालाले औल्याएका छन् स्थिर नीतिको अभावमा निजी क्षेत्रले व्यावसायिक दृष्टिकोण बनाउन नसकेको र अर्थतन्त्र सुस्त भएको अवस्थामा नयाँ सरकारले यी सबै अवरोध पन्छ्याउँदै आर्थिक गतिविधि चलायमान बनाउन ठोस नीति ल्याउन आवश्यक रहेको उनीहरूको भनाइ छ कान्तिपुर मीडिया ग्रुपले काठमाडौँमा हिजो आयोजना गरेको कान्तिपुर इकोनोमिक समिट 2026 पहिलो सत्र निजी क्षेत्रलाई गति दिने स्थायी नीतिमा सरकारवालाले नीतिगत अस्थिरता जग्गाको हदबन्दी लगायत विविध कारणले मुलुकमा लगानी भित्रन र औद्योगिकरण हुन नसकेको बताएका हुन् सरकार र निजी क्षेत्रबीच साझेदारीमा काम नभएसम्म कुनै पनि देशको अर्थतन्त्रले विकास गर्न सकिने सूर्य नेपाल प्रहरीका उपाध्यक्ष रवि केसीको भनाइ छ यसैबीच आगामी आर्थिक वर्षको बजेटमा मध्यम वर्गलाई राहत र लगानी बढ़ाउने व्यवसाय मैत्री नीतिगत व्यवस्था हुनुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन् अर्थतन्त्र चलायमान बनाउन उच्च ज्याला सहितको रोजगारी र स्वरोजगार सृजना गर्न लगानी प्रोत्साहन गर्नुपर्ने उनीहरूको भनाइ छ कान्तिपुर मीडिया ग्रुपले हिजो काठमाडौँमा आयोजना गरेको कान्तिपुर इकोनोमिक समिट 2026 दोस्रो सत्रमा बजेटमा अंक होइन अर्थको खोजीमा अर्थ सचिव घनश्याम उपाध्यायले सरकारले आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकीकरण गर्न खोजेको विषय नीति तथा कार्यक्रमबाट प्रष्ट भइसकेको जनाउनुभयो आर्थिक सुधार र पूर्वाधार विकासलाई प्राथमिकीकरण गर्न खोजिएको छ उहाँले भन्नुभयो यसको पिलर भनेको लगानी हो हिजोको दिनमा सरकारले लिएका नीतिले सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइरहेका छौं आउँदा 10 वर्षमा जल विद्युतमा राम्रै फड्को मार्न सक्छौ
5: नमस्कार है सर टाढै लाग्नुभयो निकै हतारमा हुनुहुन्छ त
6: नमस्कार भाइ तुम्लिङतिर पो हिँडेको हौ म त
5: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर
6: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
5: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
6: ए ल ल सँगै जाउ न भाइ
7: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ
6: रबिन टेलर्स खापबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
6: सम्पर्क नम्बर 9860-9640-00
7: र 9819-32-76-75
3: अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज हुने अमेरिका र स्कटल्याण्ड बीचको खेलले प्रतियोगिताको दुई वर्षपछिको सम्भावित विजेताको चित्र देखाउनेछ। दुवै टोलीको समान 36 अङ्क छ। राम्रो रनरेटका कारण अमेरिका शीर्ष स्थानमा छ भने स्कटल्याण्ड दोस्रो स्थानमा छ। स्कटल्याण्डको 29 खेलको तुलनामा अमेरिकाले 24 खेल मात्र खेलेको छ। अमेरिका शीर्ष स्थान कायमै राख्न चाहन्छ भने स्कटल्याण्ड लीग टूको उपाधि रक्षा गर्ने दाउमा छ।
8: अब मौसम सम्बन्धी जानकारी। आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन सहितको मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम 28 डिग्री पुग्ने अनुमान गरिएको छ। यस्तै सूर्योदय बिहान 5:10 भयो भने सूर्यास्त भरे साँझ 6:51 हुनेछ। हवस् गान्धीपुर डायरी अहिलेलाई यति नै। बिहान 9:00 अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौं। अहिलेलाई सुनिता र तारा बिदा हुन्छौं। नमस्कार।
9: अब तपाईहरुकै शहर खासदारीमा डाक्टर उमर बिन नयाँद्वारा यमित 2023 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर सालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नस च्यातिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल्स, सिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाकान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यहीँको 2023 जेठ 2 गते शनिबार बिहान 7:00 बेलुकी 5:00 कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खारदारी 1 प्रगति टोल खारदारी नगरपालिकाको गेटागाडी संकुल सभा। अभिनन्दन दर्ताको लागि सम्पर्क नम्बर 98 4 25 50 7 70 29 5 63 40 र 98 07 00 1 55। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: सबै घर घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

गुड मर्निङ अनि नमस्कार। कार्यक्रम गुड मर्निङ शङ्कर सभा लिएर यति बेला स्टुडियोमा म रञ्जना मगर उपस्थित एन्ड एटेन्ट भइसकेको छ। तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्कर सभा 95.5 मेगाहर्जको तरंगबाट प्रत्यक्ष रूपमा हाम्रो फ्रिक्वेन्सी रेन्जले जहाँ जहाँ सम्मबाट यसो पिकअप गर्छ त्यहाँबाट तपाईँले हामीलाई रेडियोको तरंगबाट सुन्न सक्नुहुनेछ भने हाम्रो अनलाइनबाट www.radioshankarsabha.com.np अनि हाम्रो पात्र डिजिटल नेपाल एप्सबाट पनि तपाईँले संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ कार्यक्रम गुड मर्निङ शङ्खुवा सभा। यो बसाईमा तपाईँको आजको दिन कस्तो रहन्छ अनि के रहन्छ तपाईँको राशिफलको बारेमा म जानकारी गराउनेछु। तर त्योभन्दा अगाडि कार्यक्रमको शुरूआतमा एउटा देशभक्ति आवाजबाट कार्यक्रमको स्टार्ट गर्नुपर्ने हुन्छ। त्यसैले तपाईँको लागि यो देशभक्ति आवाज राख्छु। त्यस पछाडि पुनः तपाईँको आजको राशिफलको बारेमा जानकारी लिएर आउने नै छु। कार्यक्रम गुड मर्निङ शङ्खुवा सभा सुन्दै रहनुहोला।

कार्यक्रमको शुरूआतमा यो देशभक्ति आवाज मैले तपाईँको लागि राखिसकेको छु। आज विक्रम सम्वत 2083 साल वैशाख महिनाको 31 गते बिहिबार कृष्ण पक्षको द्वादशी तिथि, तदनुसार इस्वी सम्वत 2026 मई 14 तारीक। अब तपाईँको आजको राशिफल।

पहिरो रहेको छ मेष राशि। अब शरीरको खुजीमा केही दौडधुप गर्नु पर्ला, फाइदाको पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव भने महसुस हुनेछ। फाइदा उठाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। समस्या प्रति गम्भीर नभन्दा अवश्य गुम्न सक्छ र आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। चुनौती पन्साउँदै होसियारीका साथ काम लिनुपर्ने समय छ आजको दिनमा मेष राशि हुने श्रोताहरूलाई।

मेष राशि पछि दोस्रो राशि रहेको छ वृष राशि। चेताएको कामले राम्रै लाभ दिलाउनेछ, साझेदारीमा पनि राम्रो फाइदा मिल्नेछ। आय आर्जनको स्रोत भने बढ्नेछन्, व्यापारमा पनि बढी नै फाइदा हुनेछ। आमदानी बढ्नुको साथै परिवारजनका आवश्यकता भने पूर्ण हुनेछन्। दिगो फाइदाको लागि लगानी बढाउन सकिनेछ भने गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ र भौतिक साधन समेत जुट्नले प्रसन्नता मिल्नेछ। आजको दिनमा वृष राशि हुने श्रोताहरूलाई

भृषराशिपति तेस्रो राशि रहेको छ मैथुन राशि। विभिन्न अवसर प्राप्त हुनुका साथै कृतिमान काम गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ भने शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय देखिन्छ। आफ्नो क्षेत्रमा प्रबुद्ध जमाउन सकिनुका साथै दाम इनाम र प्रतिष्ठा कमाउने बेला समेत रहेको छ। सामाजिक दायित्व बढ्नुका साथै भूमि वाहन र पैतृक सम्पत्तिबाट पनि लाभ मिल्ने योग देखिन्छ। आजको दिनमा मिथुन राशि हुने श्रोताहरूलाई

मैथुन राशि पछि चौथो राशि रहेको छ कर्कट राशि। स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला, समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ, जिम्मेवारी भने बढ़ी रहनेछन्, बाध्यताले अप्ठ्यारो पार्न सक्छ, सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना देखिन्छ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बेच्न सक्छ र काममा लगानी गर्न केही समय भने प्रतीक्षा गर्नुहोला। आजको दिनमा कर्कट राशि हो।

कर्कट राशिपछि पाँचौं राशि रहेको छ सिंह राशि। पहिलेको समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग देखिन्छ। मुख्य काममा बाधा हुने देखिन्छ। सानातिना घरेलु काममै अल्झनु पर्दा मन खिन्न रहनेछ। सवारी साधनमा पनि सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ र पढाइ लेखाइमा पनि समय दिन नसकिएला। अरूको भर पर्दा काममा बाधा पक्न सक्छ, त्यसैले अलिक सजग रहनुहोला। आजको दिनमा सिंह राशि हुने श्रोता

सिमरको पछि छैटौं राशि रहेको छ कन्या राशि। सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवर्तनको साथले थप उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनुका साथै आय आर्जनमा पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला र फुर्सद मिल्नुका साथै यात्रा भने राम्रै रहनेछ। आजको दिनमा कन्या राशि हुने श्रोताहरूलाई

कन्या राशि पछि सातौं राशि रहेको छ तुला राशि। दीर्घ फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग सम्झौता गर्नु परे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतिष्ठा जोगाउन सफल भइनुका साथै मेहनतले प्रतिस्पर्धाको दौड़ भने जिताउन सक्छ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया भने अघि बढ्नेछ र रकम तथा भौतिक साधन जुट्नले दिन उत्साहजनक रहनेछ। आजको दिनमा तुला राशि हुने श्रोता।

पुनरावृत्ति पछि आठौं राशि रहेको छ वृश्चिक राशि। समयलाई पछ्याउन नसक्दा अलिक दुःख पाइनेछ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला। अरूका लागि बुद्धि र श्रम खर्चन पर्ने देखिन्छ। आश्वासन बाँड्नेहरूले नै झुक्याउन सक्छन् र अवसर आए तापनि नयाँ काममा हात हाल्नु अघि धेरै विचार पुर्याउनुहोला। आजको दिनमा वृश्चिक राशि हुने श्रोता।

वसु राशि पछि नौ राशि रहेको छ धनु राशि। चेताएको काम बिग्रनले परिस्थिति अलिक प्रतिकूल रहनेछ। पैसा व्यवसायमा पनि सोचेको लाभ नउठ्न सक्छ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाको लागि उपयोग भइएला र बेसुरमा वचन दिनाले दुःख पाइनेछ। महत्वाकांक्षी योजना अलिक गोप्य राख्नुहोला। आमा र साथीभाइको माध्यमबाट केही काम भने बनाउन सकिनेछ। आजको दिनमा धनु राशि हुने श्रोताहरूलाई

धनुराशि पछि दशौं राशि रहेको छ मकर राशि। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएको काम बनिएर नयाँ काम शुरू गर्ने समय छ। उद्योग र व्यापारमा पनि विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनुका साथै गरिएको कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। प्रतिस्पर्धाले पनि फाइदा दिलाउनेछ।

मकर पछि एघारौं राशि रहेको छ कुम्भ राशि। अवसर प्राप्त भए पनि समयको महत्व नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख पाक्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली र व्यवहारमा अलिक सजग रहनु पर्ला। व्यवहारमा शुभचिन्तकहरूको भावना बोझ्ने चेष्टा गर्नुहोला र शोकले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखा पर्न सक्छ। आजको दिनमा कुम्भ राशि हुने श्रोता।

कुम्भ राशिपछि अन्तिम अथवा बाह्रौं राशि रहेको छ मीन राशि। पहिलेको सफलताले हौसला जगाउनेछ भने आफन्तको सान्निध्य अभिभावकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनुका साथै प्रयत्न गरेको काम सम्पादन हुनेछ। अध्ययनको लगावले पनि बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ भने व्यापारले फाइदा दिलाउनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि भने जग बसाउने समय देखिन्छ। आजको दिनमा मीन राशि हुने श्रोताहरूलाई श्रोता, मैले तपाईँको बाह्रैवटा राशिफलको बारेमा जानकारी गराइसकेको छ। तपाईँको आजको राशिफलले राम्रो वा नराम्रो जस्तो बताए पनि तपाईँ आफ्नो काम कर्तव्य जिम्मेवारीमा वफादारको साथ लागिरहनुहोस्। तपाईँ आज मात्र होइन सधैँ अनि सबै दिन सफल बन्नुहुनेछ भन्दै कार्यक्रमको अन्तिममा छ। जाँदा जाँदै तपाईँको लागि यो सुमधुर गीत छोडेर जाँदैछु। आज तपाईँ कहीँ कतै टाढाको यात्रामा हुनुहुन्छ, यात्रा सफलताको शुभकामना। नयाँ कार्यको थलानी गर्दै हुनुहुन्छ, नयाँ कार्य थलानीको पनि शुभकामना छ। अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना। र आज जसको जन्मदिन परेको छ जन्मदिनको पनि धेरै धेरै शुभकामना छ भन्दै कार्यक्रम गुड मर्निङ सङ्घको सभाबाट म रञ्जना पनि बिदा हुन्छु। तपाईँको बाइकी पर शुभ रहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् अनि सजग पनि रहनुहोस् भन्दै आज हुन्छु। नमस्कार।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।

किरात राई समुदायको महान चाड साकेला उभौली एलेदोङ 5086 को पावन अवसरमा किरात राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राई ययोखा दिङलाले यमित 2083 साल जेठ 2 गतेका दिन दिङला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव सङ्गिम्बा राई किरात राई ययोखा दिङला भोजपुर।

0: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संघको सभाको आयोजना तथा झापामेति आँखा अस्पताल बेर्तामुठको प्राविधिक सहयोगमा यही 2083 साल जेठ 7 गते संघको सभाको खादबरीमा मेति आँखा अस्पताल बेर्तामुठको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यही 2083 साल जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट यही 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852602177 9852602177। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभा।
1: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752267, मोबाइल 97438640।

0: किरात राय समुदायको महान चाड साकेला उभौली एलेदोङ 5086 को पावन अवसरमा किरात राय समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राय यायोखा दिङलाले यमित 2083 साल जेठ 2 गतेका दिन दिङला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यंगराज राय र सचिव संगबिम्बा राय किरात राय यायोखा दिङला भोजपुर।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। अब तपाईहरुकै सहर खादरीमा डाक्टर उमर बिन नयाँद्वारा नियमित 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियोफार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नस च्यातिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, फिस, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खादरी 1 प्रगति टोल खादरी नगरपालिकाको गेट अगाडि संकुल सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98 4 35 50 7 70 29 5 63 40 र 98 07 00 1 555। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
1: खुसीको खबर खुसीको खबर खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2 हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067। मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
0: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
2: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खर्चरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खर्चरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मामामिटर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खाजबारी नगरपालिका 1 भानुचोक शङ्ख सभा।
1: खाजबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खाँदबारी नगर कार्यपालिकाको मिति 2082/12/30 को चलानी नम्बर 2738। खाँदबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खाँदबारी नगर कार्यपालिकाको मिति 2082/12/30 को चलानी नम्बर 2748 को प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउन हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1. जग्गा धनी प्रमाण पूर्जा, 2. जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र, 3. पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, 4. बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5. व्यवसाय दर्ता प्रमाणपत्र, 6. व्यक्तिगत संस्थागत पान नम्बर, 7. राष्ट्रिय परिचय पत्र नम्बर। नोट: सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खाँदबारी नगरपालिका 1 वडा कार्यालय।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खाँदबारी शङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी रू 5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य रू 54 प्रति केजी, रू 1350 प्रति बोरा। स्टिन जीरा मसिनो चामल रू 79 प्रति केजी, रू 1975 प्रति बोरा। चिनी रू 95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय।

0: खादबारी हिमावी टोल देवकोटा चौक नजिकै सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजू करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: घर आयो हजुर सबको मन सुना, सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
2: कृषि ज्ञान केन्द्र शङ्खुवा सभाको सूचना। बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्न हुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र शङ्खुवा सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 98512 19333 र 98520 58488।
3: NCSA कम्प्युटर सेन्टर खाँदबारी शङ्खुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: वैदेशिक रोजगारीको लागि उपयोगी विद्यार्थी शिक्षक कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त आजै भर्ना लिनुहोस्। आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561606 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी हात बारीमा सेवा दिइरहनु भएको छ।
1: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजे एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खुल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 029590667 र 9842226667।
3: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका भित्रैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9852061580 र 9842108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादारी 1, संखुवा सभा।
5: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरि आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 9843347262,
1: 9010555580
2: र वाट्सएप नम्बर 9852028646। सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
6: तपाईँलाई त गनाकी नै आउँदैन कि झन् आकर्षक।

0: ल्याइदिनु है भनेको त
1: नरिसाउ न अर्को पनि ल्याएको छु ल हेर त यो कस्तो छ
0: आहा सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त कहाँ किन्नु भएको
1: अन्त कहाँ हुनु र त्यही दुर्गा ज्वेलरीमा त हो नि
0: हजुर तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस् यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्
1: दुर्गा ज्वेलरी उद्योग खाँदारी एक बुद्ध टोल सम्कुवा सभा
2: प्रोप्राइटर गोपाल विश्वकर्मा 9820 59 801 जनक पौडेली 9850 58 344 र 029560 248
1: दुर्गा ज्वेलरी उद्योग खाँदारी एक बुद्ध टोल सम्कुवा सभा
3: संसारको दुनियाँमा बेग्लै पहिचान राष्ट्रको गौरव नेपालीको शान रेडियो शंकर सभा 95.5 MHz
4: भन्ने कुरामा हामी तपाईँलाई जानकारी दिने प्रयास गरिरहेका छौं काठमाडौँमा भेटेर चिना बनाउन कवचहरू धारण गर्न र तपाईँका विवाह व्रतबन्ध तपाईँका पढ़ाई लेखाई र अब हुने भविष्य के कसरी व्यतीत रहने रहेछ भनेर ग्रहको आधारमा हेर्न सक्नुहुन्छ बिग्रिने अवस्था आएको छ भने बनाउन पनि सक्नुहुनेछ एकचोटि भन्छु काठमाडौँमा आज एक दिन मात्रै हो तपाईँ र मेरो भेट रहनेछ है फोन तुरन्तै घुमाइहाल्नुहोस् है हाम्रो नम्बरमा 9843597658 र 9812673601 सिधा सम्पर्क तपाईँ गर्न सक्नुहुनेछ हामी तपाईँसँगै रहनेछौ आज दिनभरि तपाईँसँग हामी काठमाडौँमा चक्रपथमा रहनेछौ अस्ट्रेलियन एम्बेसीको जस्ट अपोजिट साइडमा तपाईँसँग हामी भेटघाट गर्नेछौ फोन गर्नु मेसेज गर्नु अनि भेटघाट गर्न आउनु आउने इच्छा हुनेलाई जानकारी सहित कार्यक्रममा ढिलो नगरिकन अगाडि बढाउँछु पञ्चाङ्ग र ग्रह गोचरबाट आज मिति 2083 साल वैशाख 31 गते आज बिहिबार तदनुसार ईस्वी सन् 2026 मे 14 तारिक नेपाल सम्मत 1146 रहेको वर्ष लागा रौद्र नाम सम्वत्सर आज श्री सूर्य उत्तरायण रहेको छ वसन्त ऋतु आज शुद्ध ज्येष्ठ कृष्ण पक्ष आज 31 गते बिहिबार सूर्य उदयमा हेर्दा द्वादशी तिथि छ 6:46 बेला बिहान 8 बजेसम्म द्वादशी तत्पुरान्त भने त्रयोदशी रहनेछ रेवती नक्षत्र 37:25 बेला दिनको माफ गर्नुहोला साँझको 8:16 रेवती तत्पुरान्त भने अश्विनी नक्षत्र रहनेछन् पृथ्वीयोग 26:14 पला गरकरण 34:46 पला आज आनन्दादियोगमा भने मित्र योग रहेको छ आजको दिनमानको समय 33:36 पला रहेको छ बिहान सूर्योदय 5:18 जाँदा भयो साँझ सूर्यास्त 6:44 जाँदा रहनेछ आज प्रदोष व्रत रहेको छ आज मशान्त पनि हो आज मशान्ति भन्ने गर्नुहुन्छ तपाईँहरू होइन भोलि 1 गते जेठ लाग्नेछ भोलिबाट भोलि जेठ 1 गते संक्रान्ति छ आज प्रदोष व्रत आज सन्ध्याको समयमा शिवको उपासना शिवको भजन मंगल कीर्तन गानहरू गाए भने धेरै कुरामा शुभ लक्षणहरू हुने संकेत पनि देख्न सकिन्छ आज तपाईँ र हाम्रो भेटघाट यस दिन प्रदोषको दिनमा हामी तपाईसँग काठमाडौँमा भेट्ने तयारीका साथमा आएका छौं भेट गर्नको लागि तपाईँ 9843597658 र 9812673601 सिधा तपाईँ र मेरो भेटघाट रहनेछ भेट्न तपाईँ आउन सक्नुहुनेछ र प्रत्यक्ष रूपमा हामीलाई तपाईँ भेटेर चिन्हहरू बनाउने हेराउने हामीसँग तपाईँको मौका मिलिरहेको छ काठमाडौँमा भक्तपुरमा ललितपुरमा यो उपत्यका क्षेत्रमा धेरैले हामीलाई भन्ने गर्नुहुन्थ्यो गुरूदेव काठमाडौँ आउनुहुन्न आउनुहुन्न आउनुहुन्न यसपालि आएका छौं आज एक दिन तपाईँ र मेरो भेटघाट चक्रपथ एरियामा रहनेछ बाँसबारी रोड तपाईँ हामीलाई अस्ट्रेलियन एम्बेसीको ठिक अगाडिपट्टि भेटघाट गर्न सक्नुहुनेछ कार्यक्रममा यो जानकारी सहित अब ढिलो नगरिकन तपाईँहरू हामीलाई भेट गर्न आउन हतारमा हुनुहुन्छ होला तपाईँ आउने तयारी गर्दै गर्नुहोला म भने कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा प्रस्तुत गर्छु आजको ग्रह गोचर। सूर्य यतिखेर मेष राशिमा छन् भने चन्द्रमा मीन राशिमा, मंगल ग्रह यतिखेर मेष राशिमा छन् भने बुध वृष राशिमा रहेका छन् भने बृहस्पति मिथुन राशिमा, शुक्र मिथुन राशिमा, शनि यतिखेर मीन राशिमा छन्, राहु यतिखेर हेर्दाखेरि कुम्भ राशिमा र केतु सिंह राशिमा। आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। यो जानकारी सहित कार्यक्रममा अब प्रस्तुत छ तपाईँको राशिले के भन्छ, आजको दिन तपाईँको कसरी हुन्छ। आजको राशिफलमा सुन्नुहोला, काठमाडौँमा हुने भक्तहरूले तपाईँ र हाम्रो भेटघाट हुने सायद छ कि छैन, त्यो पनि ख्याल गरेर आउनुहोला। दिन कस्ता छन् अबको क्रममा तपाईँको मेष आदि बाह्र राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशि हुनेको लागि दिन अलिकति खल्लो युक्त रहन सक्छ। मेष राशिले आजको दिनमा चन्द्रमाको सामना गर्नुपर्छ, काममा अलिकति ढिलासुस्ती हुन सक्छ। ओम नमो भगवते वासुदेवाय मन्त्र जप गर्नु राम्रो हुन्छ। गर्दै आएका कामबाट सफलता मिल्ने आजको राशिमा संकेत देखिएको छ। लगानी अलिकति सोचेर अगाडि बढ्नुहोला, अन्यथा काममा भने ढिलासुस्ती हुन सक्ने युग र सम्भावना राशिमा संकेत छ। मान सम्मानमा वृद्धि हुनेछ र आर्थिक ताकेका काममा सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुनुको साथ साथमा जागिरमा पद वृद्धिको सम्भावना धेरै राम्रो देख्न सकिने युग छ। कर्कट राशि हुनेको लागि आजको दिनमा हड्डीको समस्या, स्वास्थ्यमा निकै खर्चिलो दिनहरू बन्न सक्ने भएकाले सावधानी पनि अपनाउनुहोला, आफ्नो इज्जतमा दाग लाग्न सक्छ। कर्कट राशिले सोचेर अगाडि बढ्नु, आजको दिनमा केही कमी कमजोरी राशिमा संकेत छ। गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ आज सिंह राशिको लागि। तपाईँको काम र कर्तव्यहरूबाट धेरै कुरामा सहज हुन्छ, तर यात्रा नगर्नु, प्रेममा भने धोका मिल्नेछ। मन संयमित भएर अगाडि बढ्नु राम्रो हुन्छ। सातौं घरको चन्द्रमा भए पनि दिशयुक्त चन्द्रमा भएकाले काममा अलिकति केही अप्ठ्यारा स्थिति आउन सक्छन्। सोचेका कामहरू अधुरा हुने योग छ भने पठन पाठनको लागि दिन शुभ छ।
5: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
6: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
6: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73601।
6: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: काममा शुभ रहे तापनि आजको दिनमा भने आफन्तहरूसँग टाढिने युग पनि रहेको छ। मान सम्मानमा वृद्धि हुन्छ। आजको दिन रमाइलो क्षणको दिन व्यतीत पनि रहने युगहरू राशिबाट संकेत देख्न सकिन्छ। आजको दिन सक्षमपूर्ण युगहरू रहेका छन् भने आजको दिनबाट हेर्दा काम अलिकति सकारात्मक हुने युग देखियो। वृश्चिक राशिको लागि यतिखेर चौथो चन्द्रमा भएको कारणले गर्दा कसै कसैलाई भने कुकुर बिरालोहरूबाट पनि जोगिनु पर्ने योगहरू देखिएका छन्। वृश्चिक राशिको कुरा काटेको संख्यामा पनि वृद्धि रहनेछ। शत्रु परास्त गर्ने दिन त हो, तर पनि आफ्नो गोप्य कुराहरूमा पर्दाफाश हुन सक्छन्। आफू सावधानी र गोप्यपूर्ण काममा अगाडि रहँदा एकदम सावधानी हुनुभयो भने दिनमा सकारात्मक सोचहरू बन्ने योग छ।
6: मकर राशि।
4: मान सम्मानमा वृद्धि हुने आजको दिनबाट लक्षण देखिएको छ। सातौं शुक्र र बृहस्पतिले उन्नति र प्रगति पनि गर्ने युग देखियो। मान सम्मानमा वृद्धि आजको राशिमा संकेत छ। कुम्भ राशिको लागि लग्नमा राहु र धनस्थानमा विषयुक्त परेको हुँदा स्वास्थ्यले निकै समस्याहरू ल्याउन सक्छ। औषधि मूल्यमा धन खर्च, शेयर बजारमा घाटा बेहोर्ने योगहरू देखिएका छन्। काममा सफलतायुक्त दिनहरू आजको राशिमा संकेत छ। र अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुन्छ भने आँटेका टाकेका कामहरूबाट पनि सहज आजको राशिबाट संकेत ग्रहमा देख्न सकिन्छ। अलिकति स्वास्थ्यमा भने निकै समस्याहरू संकेत देख्ने योग छ।
5: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
6: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिमा हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
6: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98 53 97 98 142 73 76।
7: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
2: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
7: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
2: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

आत्मने नमः। हजुर, कार्यक्रम ज्योतिष दर्पणको यो समय रहेको छ। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईहरूलाई धर्म, संस्कार र संस्कृति सम्बन्धीको जानकारीहरू दिने गर्छौं। यो कार्यक्रम ज्योतिष दर्पण सनातन रेडियो नेटवर्क हुँदै नेपालका विभिन्न सयौं रेडियोहरूबाट एकै साथमा प्रसारण भइरहेको छ। सबैलाई स्वागत। जय श्री कृष्ण, जय श्री राधे। हामी आज एउटा अनि सूर्य ग्रहण लागेको बेला, चन्द्र ग्रहण लागेको बेला पनि के हुन्छ, अशुभ हुन्छ रे। अब अर्को एउटा कुरा, फेरि महत्वपूर्ण कुरा, हामीले सामान्य कुरा लिन्छौं, ठिक छ, मिन्स हुनुभयो, अझ तपाईँले ऋतु धर्म हुनुभयो, नछुने हुनुभयो होइन, तर त्यो नहुने पनि साइत छ हजुर, हाम्रो ज्योतिष शास्त्रमा छ त्यस्तो हो। रजस्वला भएको बेला पवित्र तीर्थमा गएर नहुनु हुँदैन, सकभर घरमा पनि बाथरूममा नहुनु

0: हुँदैन, छुट्टै पानी अरूलाई थाप्न लगाएर अलि अलग्ग ल्याएर त्यो पानी अन्त नजाओस् ती माटोमा बिलास त्यस्तो ठाउँमा गरेर नहुनुपर्छ। हाम्रो विधिले त हो नि, आजभोलि कसले मान्दिने हाम्रो कुरा, कसले सुन्दिने हाम्रो कुरा, हुन चाहिँ त्यो हो है। फेरि कुनै कुनै मान्छेहरू कहिले रजसला भएको बेला जस्तै पवित्र नदीहरू तर्न पनि हुँदैन भनेर शास्त्रमा लेखिया छ, म सबै कुरा भन्नेछु आज। पवित्र दिन पवित्र नदीहरू मन्दिरहरूमा प्रवेश निषेध गरेको छ त्यो बेला मान्छेलाई नहुन त कुरै परै जाओस्। अब नहुने पनि दिन छ हजुर, रजस्वला भएको मान्छेले कुन दिन चाहिँ नहुने ल सुनिस यो कहाँ लेखा छ गुरु भन्नुहोला, फेरि मलाई आएर गाली गर्नुहोला। फेरि आजभरि फेरि महिलाहरू पढ्नु सन्नु छैन बुझ्नु छैन आकाशबाट खुतुक्कै झरेस गर्नुहुन्छ फेरि होइन यो होइन हजुर, सबै हामीलाई भगवानले बनाउनु भएको देह हो, भगवानले गर्नुभएको चिन्तन हो, भगवानले गर्नुभएको सबै आशीर्वाद हो, यो सबै भगवानको वचन यसलाई मान्नै पर्छ हजुर। मान्नेन भने दुःख पाइन्छ, दुःख पाएका धेरै घटनाहरू छन् होइन। शास्त्रले लेखेको छ कुन कुन बेलामा गएर चाहिँ स्नान गर्यो भने हामीलाई शुभ हुन्छ, हाम्रो शरीर फुर्तिलो हुन्छ, शरीर रोगी हुँदैन। कोही कोही मान्छेले रोगी हुन्छन् नि, पहिले त ठिकै थियो गुरु बा यो महिनावारी हुन सुरु गरेपछि रोगी भई छोरी भन्ने आउँछ कति आमाहरू मसँग यहाँ, त मलाई थाहा छ। त्यो के भयो त भन्दा तपाईँहरूको नहुने क्रम मिलेन, बार्ने क्रम मिलेन, छुवाछुत गर्न भएन, दोष लाग्छ नि हजुर। स्नान गर्ने मुहूर्त भनिदिन्छु, ऋतु धर्ममा स्नान गर्ने मुहूर्त हस्ता नील दिश्व मृगमत मैत्र वसु ध्रुवाखे साक्रान्वित शुभ तिथो शुभ बासरे स्नायादतार्थवती मृगपोषण वायु हस्ता सिद्धातृभिरम लवते च गर्भम। लो यहाँ के भन्छ अन्तिममा थाहा छ, गर्भम लवते यो साहित्य मिलेन भने, नहुने साहित्य मिलेन भने छिट्टै दिए गर्छन् अरे कि हजुर। म यसो अर्थ भनिदिन्छु ल हजुर, हस्ता नीला श्री मृग मैत्र बसु ध्रुवाखे साक्रान भितो शुभ तिथो शुभ वा सरे छ। आहा कस्तो राम्रो श्लोक छ, यस्तो पढिरहँदा त आनन्द लाग्छ क्या, यस्ता यस शास्त्रका कुराहरू सुन्नु भने तपाईँलाई भन्न पाउँदा झन् आनन्द। सुन्नुभएको छ आज मजाले होइन, हस्ता नक्षत्र स्वाति नक्षत्र अश्विनी नक्षत्र मृगशिरा नक्षत्र अनुराधा नक्षत्र धनिष्ठा नक्षत्र ध्रुव संज्ञक नक्षत्र भनेको तीनटा उत्तरा भनेको तीन उत्तर भाद्रपद उत्तर साढा उत्तर फाल्गुनी होइन, तीनटा नक्षत्र उत्तरवाला र रोहिणीमा अनि ज्येष्ठा नक्षत्रमा अनि शुभ तिथिहरूमा शुभ बारमा भनेको शनिबार मंगलबार आइतबार पार्दा भएन है हजुर। यो दिनमा चाहिँ नुहायो भने के हुँदो रहेछ, राम्रो हुन्छ। अब यी यी दिनहरू छोडेर यी नक्षत्रहरू छोडेर हत्तर पत्तर खोलामा बस्यो भने के हुन्छ, मृगशिरा नक्षत्रमा रेवती नक्षत्रमा स्वाति नक्षत्र हस्त नक्षत्र अश्विनी नक्षत्र र रोहिणी नक्षत्रमा स्नान गरे भने के हुन्छ, अतिशीघ्र गर्भ धारण गर्नेवाला हुन्छ अरे, बुझ्नुभयो। अब यहाँ के हुन्छ भने यो बार पनि मिल्नु पर्यो नक्षत्र पनि मिल्नु पर्यो हजुर, दुइटैमा मिलायो भने सबै राम्रो भयो, नक्षत्र मात्र लियो भने पनि के हुन्छ छिट्टै बिहे हुनेवाला हुन्छ अरे, भनेको अलिकति चरित्रहीन पनि हुन्छन् कि भन्ने संकेत पनि गर्न खोज्या होला शास्त्रले होइन। अलिकति यसमा केही न केही अलिकति केही न केही अशुभता पनि देखिया छ मैले बुझेको छु है हजुर। यो दिनहरू हेरेन भने यहाँ के लेखा छ, गर्भम लभते छ, गर्भ धारण गर्नेवाली हुन्छन् चाँडै भनेको चाँडै बिहे हुन्छ भन्न खोज्या त भने, चाँडै बिहे भनेको एघार बाह्र वर्षमै बिहे हुन्छ नि हजुर होइन, अलिकति चरित्रहीन भइहाल्छन् कि भन्ने शंका पनि होला, शास्त्रले पूरै तोकेर नभनिदिएको होला, ध्यान दिएछ हजुर। अब हजुरहरूले बुझ्ने कुरा हो यो, हामीले शास्त्रका श्लोक पढेका छौं होइन, अनि यस्ता कुराहरू तपाईँले ध्यान गर्नुपर्छ। यो अब बल्ल हामी लाग्यौं के भयो, यो एउटा स्त्रीको लागि धर्म, स्त्रीहरूको लागि। मलाई धेरै आमाहरूले सोध्नुहुन्छ, गुरु यस्तो यस्तो कुरा आयो, मेरो छोरी आज रजस्वला पहिलोचोटि भइन, के गुरुबा बुवाहरूले हेर्न हुँदैन हो, दाजुभाइले हेर्न हुँदैन हो भन्नुहुन्छ। हुँदैन नि हजुर, यो हाम्रा ऋषिहरूले, हाम्रा पूर्वजहरूले गरेका रिसर्च, हाम्रा पूर्वजहरूले गरेका खोज अनुसन्धान साँच्चीकै सत्य छ। यसमा अझ धेरै कुरा भन्न मन थियो, अब कति कुरा तपाईँलाई पच्दैन भने नि त फेरि होइन, भोलि समस्या होला, तपाईँ धेरै गुरु बोल्नु भन्नुहोला, त्यही भएर यतिसम्म बोल्न सके मैले। जुन श्लोकमा थियो त्यसमा अलिअलि घटाएर बोलेको छु, धेरै कुरा लेखिदिएको छ हजुर यहाँ त। यो के हो, स्त्रीहरूको ऋतु धर्म, ऋतु संस्कार भनिन्छ यसलाई हजुर, बुझेपछि हजुर। आज फोन लगाउन नपाए पनि यो कुरा सुन्दा त अलिकति ज्ञान बढ्यो नि आज, होइन बढ्यो, पक्कै पनि बढ्यो है। अब हामी स्वर संस्कारमा जाउँ। स्वर संस्कार मान्छेको सबैभन्दा पहिले के हुन्छ, गर्भधान संस्कार हुन्छ। गर्भधान संस्कार भनेको के हो, भनेको तपाईँ हामी पैदा हुने संस्कार हो। हामी जब मानव हुनको लागि हामीले केही न केही संस्कार गर्न, हामी मानव भयौं होइन। अब यो के हुन्छ, हामी मानवको लागि सोह्रवटा संस्कार मध्येमा सबैभन्दा पहिलो संस्कार हो गर्भधान संस्कार। गर्भधान संस्कार किन भनियो, किन यसलाई एकदमै शुरूमा राखियो भन्दा, गर्भधानै संस्कारयुक्त भएन भने मान्छेको जिन्दगी नै एकदम नाराज हुन्छ। मैले भन्ने गर्छु, गाली गर्ने गर्छु, कति कुराहरू चिनामा देखिन्छ, कतिलाई गाली गरिदिएको छु मैले, यसो गर्ने हो भनिदिन्छु म, अब गुरुबालाई सबै थाहा पाउनुहुँदो रहेछ भन्छन् होइन। अब के हुन्छ भने, सबै कुरा हामी पढेर आएको कुरा, यही विषयमा हामीले पढ्यो त के गर्ने, अब यी सबै कुरा देखिन्छ हजुर। ज्योतिष भनेको के हो, चक्षु हो, आँखा हो, देखिन्छ नि हजुर, अलिअलि पढ्नु चाहिँ पर्छ, फेरि पढ्यो भने देखिँदैन। टिको लगाएर, धोती मात्र लगाएर छन् नि आजभोलि बाहुन, यस्ता बाहुनले हुँदैन, ब्राह्मण हुनु पर्यो, ज्योतिषमा अध्ययन खारिएको हुनु पर्यो, अध्ययन गर्नु पर्यो होइन हजुर। त्यसो भयो भने सबै कुरा थाहा हुन्छ। अब सबैभन्दा पहिले गर्भधान मुहूर्त हेरौं, मुहूर्त चिन्तामणिको संस्कार प्रकरणको छैटौं श्लोकमा लेखेको श्लोक वाचन गरे। भद्रा षष्ठी पर्व रिक्तास्त संध्या भोमार काल कार किनारा देरात्रि तस्त्र गर्भधानम त्यकम मैत्रम बारहस्वाति विष्णु बस्वरम बुपेश। गर्भधान मुहूर्तमा भद्रा षष्ठी पर्व रिक्तास्त, पर्वमा पनि गर्भधान गर्न भएन, भद्रामा पनि गर्न भएन, षष्ठीमा पनि गर्न भएन, षष्ठी तिथिमा हजुर। अब पर्व भनेको के हो, पर्व हामी ज्योतिष शास्त्रले भन्छौ, अष्टमी तिथिलाई पर्व तिथि भन्ने गरिन्छ, चतुर्दशीलाई पनि, औंसीलाई पनि, पूर्णिमामा पनि, यो बेला गर्भधान गर्न भएन है हजुर। यो बेला रहेको गर्व रह्यो भने राम्रो हुँदैन भन्न खोज्या हो क्या, बुझ्नुभयो कि भएन। रिक्त तिथि चतुर्थी, नवमी, चतुर्दशीलाई रिक्त तिथि भन्छ होइन, रिक्त तिथिको बेला पनि के गर्न भएन, गर्भधान गर्न भएन। नन्दा च भद्रा च जया च रिक्ता पूर्णेतु मध्ये शुभ मध्ये सस्तो, होइन तिथिका संज्ञाहरू छन् हजुर। अरू के भन्ने यहाँ, सन्ध्याकाल सन्ध्या भौमार्क, सन्ध्या बेला पनि गर्भधान गर्न भएन हजुर। मंगलबार है, अनि आइतबार, अनि शनिबार तथा ऋतुकाल भएको प्रारम्भको चारौं दिनसम्म पनि गर्भधान गर्न भएन। यहाँ अलिकति एउटा कुरो के चाहिँ मलाई चित्त बुझेन भने, अब हुन त शास्त्रहरू द्वन्दात्मक छन्, कति कुराहरू चाहिँ हामीले मंगलबारको दिन गर्भ संस्कार धारण गरे भने पुत्र हुन्छ भनेर अन्य शास्त्रमा पाइएको छ, तथापि पुत्र चाहनेवालाले मान्छेले बिहीबार चाहिँ अनिवार्य हो है हजुर। आइतबार मंगलबार पनि भन्छन् पुरुषकारक बार भनेर, तर बिहिबार सबैभन्दा पवित्र दिन हो है हजुर। यी दिनहरूको मा के गर्न भएन, गर्भदान गर्न भएन। अनि उत्तर फाल्गुनी, उत्तर साढा र उत्तर भाद्रपद नक्षत्रमा होइन कुन कुन बेला गर्दा चाहिँ अब आफूलाई सुख दिनेवाला सन्तान जन्मिन्छ त भन्दा, उत्तर फाल्गुनी, उत्तर साढा र उत्तर भाद्रपद मृगशिरा, हस्ता नक्षत्र, अनुराधा नक्षत्र, रोहिणी नक्षत्र, स्वाति नक्षत्र, श्रवण नक्षत्र र धनिष्ठ नक्षत्र अनि सप्तभिषा नक्षत्र, यस्ता यस्ता नक्षत्रहरूको दिनमा चाहिँ अनि सकभर ऋतु धर्म भएको दश दिन कट्यो भने, चौध दिन पन्ध्र दिनसम्म रह्यो भने, त्यसमा पनि बिहिबार शुक्रबार बुधबार पर्यो भने त कति राम्रो, आनन्दको सन्तान पैदा हुन्छ। यो सबै कुराहरू संस्कारमा मिल्यो भने हुन्छ है हजुर, संस्कारमा मिलेन भने हुँदैन ल। अब यहाँ धेरै कुराहरू छन् हजुर, अब यो संस्कारहरूमा कति कुराहरू त्याज्य पनि गरेको छ होइन, अब कतिले त यहाँ लग्नहरू पनि मिलाएर गर्नुपर्छ भनेको छ, त्यो सम्भव हुँदैन। तथापि कति मान्छेहरूको संस्कार हीन भए पनि सन्तान रोकिएका हुन्छन्, सन्तान रोकिएका धेरै वर्ष भयो भने यी सबै कुराहरूलाई तपाईँले पालना गरेर आफ्ना ग्रहहरू हेराएर अन्त तपाईँ सन्तान पैदा गर्न सक्नुहुन्छ, आत्तिनु पर्दैन। अबको जमानामा हामी छौं, हामीले पढेको शास्त्रले भनेको कुराहरू मान्नुपर्छ, हामीले भनेको कुराहरू मान्नु भयो भने तपाईँको सन्तान छैनन् भने ग्यारेन्टीको साथमा आउनु सक्छ, त्यो दिन भनिदिनेछौ। तपाईँहरू श्रीमान श्रीमती भएर आउने, दुईजनाको चिना हराउने, ग्रहमा दोष भए शान्ति गराउने, अनि ग्रहमा दोष छैन र पनि भएन नि गुरुबा भन्नुभयो भने अनि हामी तपाईँलाई शास्त्र पल्टाएर यो यो दिन तपाईँलाई हुँदैन, यो यो दिन तपाईँलाई हुने भयो भनेर हामी भनिदिनेछौ है। अब गर्भधान संस्कारपछि अब हाम्रो सोह्र संस्कार मध्येमा होइन, गर्भधान संस्कार पछाडि हाम्रो संस्कार मध्येमा के पर्छ, सबैभन्दा पहिलो संस्कार हुन्छ पुंसवन नाम गरेको संस्कार, दोस्रोमा है हजुर। अब यहाँ कति मान्छेलाई थाहा नहुन सक्छ होइन, अब त्यसपछि सीमन्त नयन संस्कार पनि हुन्छ है, सीमन्त नयन संस्कार भन्दा पुंसवन संस्कार नै पहिले गरिन्छ। यो चाहिँ कति महिनामा गरिन्छ त भन्दा, यो चाहिँ तीन महिनामा गर्ने संस्कार हो हजुर। किन त भन्दा, यो चाहिँ सकभर पुरुष अथवा स्त्री छुट्याउनको लागि। यहाँ शास्त्रले त के भन्छ भने, अब फेरि यसो बोल्दाखेरि अलिकति तपाईँलाई गाह्रो लाग्ला होइन, यहाँ शास्त्रले त के लेखेको छ भने, इस्राम स्त्रीणाम विधुर्बल मुसन्ति विवाह गर्भम संस्कार यो ऋतकर्मसु भर्तुरेवः। पुंसवम कारक विद्वान सहे वैक दिहे थवाह, निसिंह दैवज्ञमा लेखेको छ, छोरो पाउनको लागि गर्ने संस्कार हो अरे, किनभने संस्कारद्वारा नै मान्छेको सबै कुरा परिपूर्ति हुन्छ, बुझ्नुभयो। संस्कार गरियो भने हुन्छ, तीन महिनामा पुंसवन नाम गरेको संस्कार गरियो भने के हुन्छ, छोरो हुने संस्कार, छोरो हुने मतलब छोरो हुने चान्सेस बढी हुन्छ भन्न खोजे हो शास्त्रले। तीन किनभने तीन महिनामा छोरा हो कि छोरी हो त्यहाँबाट अङ्गहरू चाहिँ बन्न थाल्छन् क्या हजुर, त्यहाँबाट छुट्टिन्छ, त्यही भएर त्यो कर्म पनि गर्नु अति आवश्यक छ। अब यस पछाडि अर्को छ सीमन्त संस्कार भन्ने गरिन्छ, मैले खता खता सुन्ने गर्छु, सीमन्त संस्कार भनेको सिउँदोमा सिन्दुर हाल्नुपर्छ है गर्भिणीले भन्ने विद्वान गुरुहरूको मुखारविन्दबाट सुनेको थिएँ कता कता, तर यो एकदमै झुटो हो हजुर। सीमन्त नयन संस्कार गर्यो भने के चाहिँ हुन्छ भने, गर्भमा रहेको बालकको चाहिँ रौँ उत्पत्ति गर्नमा सहायता दिन्छ भनेर शास्त्रमा लेखाएको छ, बुझ्नुभयो। यहाँ के लेखाएको छ भने, सीमन्त नयन संस्कार गरिसकेपछि बालकको अब कति मान्छेको के हुन्छ भने बच्चा जन्मियो तर बच्चा जन्मिँदाखेरि कसैको कपाल हुन्छ कसैको चाहिँ कपाल हुँदैन नि बच्चाको होइन मान्छेले के भन्छ यहाँ कपाल धेरै भएको बच्चा जन्मियो भने रोगी हुन्छ तर त्यस्तो भन्न हुन्छ हुँदैन कसैको कपाल एकदमै हुँदै हुन्न नि त यो चाहिँ निरोगी हुन्छ भन्छन् त्यो होइन हजुर कपाल हुने र नहुनेमा गर्भिणी महिलाले बच्चा गर्भमा भएको बेला होइन यो चाहिँ तीन महिना चार महिना पाँच महिना छ महिनासम्म गरिने संस्कार यसलाई विशेष छ महिनामा गर्नु भन्छन् होइन यो चाहिँ जति स्त्री मान्छे चाहिँ कपाल कोर्दै आफ्नो सिउँदोमा सिन्दुर लगाइन् कपाल मिलाइन् भनी अनि छ महिनामा चाहिँ यो सीमन्त नयन संस्कार गरे भने बच्चाको चाहिँ रौँ धेरै बढ्छ अरे क्या हजुर रौँको परिपक्वता रौँमा विकास बढी हुन्छ अरे अब यसको लागि अर्थमा भनिदिन्छु के गर्दा हामीले के गर्न सकिन्छ भन्दा गर्भिणी महिलाले कहिल्यै पनि सिन्दुर नलाइकन बस्न हुँदैन एक अर्थ अर्को कुरा छोरी मान्छेको गहना भनेको श्रृङ्गार हो श्रृङ्गार बिना श्रृङ्गार रहित कहिल्यै पनि बस्न हुँदैन सिउँदोमा सिन्दुर कपालको र चिटिक्क पर बस्यो भने के हुने भयो बच्चालाई पनि त्यसले धेरै कुरामा असर गरिरहेको हुन्छ त्यसको प्रभाव तपाईँ हाम्रो छोराछोरीमा संस्कार तपाईँ हाम्रो छोराछोरीमा चाहिँ भोलिको दिनमा विद्या धन सम्पत्ति सबै संस्कारद्वारा प्राप्त हुने त हो नि होइन र अब यहाँ के लेखाएको छ भने यो संस्कार श्रीमन्त संस्कार पनि गर्ने नियमहरू छ म यो पनि तपाईँलाई जानकारी गराउँछु जीवा करिदिने मृग जनी रीति श्रोता दिति ब्रग्न गर्भ रिक्ता मार्क शास्त्र जतिथि भीम सीथाधिपे पौरवे श्रीमन्तोष्टमाष्टमासी शुभदै केन्द्र त्रिकुणे खले लभीरि त्रिशुवा ध्रुवान्त सदेहे लग्ने सपुमां सके यहाँ धेरै कुरामा अब नियमहरू बताइरहेको छ बिहिबार आइतबार अनि मंगलबारमा मृगशिरा पुष्य नक्षत्र भनेको तिष्य नक्षत्र मूलमा श्रवण नक्षत्रमा पुनर्वस्तु नक्षत्रमा हस्त नक्षत्रमा अनि चार नौ र चौध तिथिमा औंसीमा द्वादशीमा षष्ठी अष्टमी तिथिमा यी सबै कुराहरू छोडेर गर्भ मासको एक महिना छोडेर यानि कि छैटौं महिना भइसकेपछि शुभ मुहूर्तमा सबै ग्रहहरू केन्द्रवर्ती भएको बेलामा अथवा त्रिकोण भनेको पाँच नौ घरमा एकदम शुभ ग्रह भएको बेला पाप ग्रह तीन छ एघारमा भएको बेला होइन श्रीमन्त संस्कार शुभ हुन्छ भनेर लेखा छ यहाँ अब यो श्रीमन्त संस्कार भनेको चाहिँ भगवान विष्णुको पूजा गर्ने संस्कार हो भगवान विष्णुको पूजा गरिन्छ श्रीमन्त संस्कारमा अब मान्छेले बुझ्दैनन् अब यो अब आजभोलि दही चिउरा खाने चलन छ भुँडी देखाउने अब फेरि अब यो कुरो भनिदिइहाल्छु फेरि आइहाल्यो कुरो होइन बोल्न मन लाग्छ फेरि मलाई गर्भवती महिलाले त्यसरी गर्भिणी महिलाले पेट देखाएर दुनियाँलाई देखाउन हुँदैन भोलि जे पनि हुन सक्छ यो चाहिँ पक्का हो फेरि किनभने हामी त संस्कार गर्दैछौ हामी त संस्कारलाई संस्कार मान्दैछौ संस्कारी बन्दैछौ हामी अब त भएको नभएको चाहिँ फोटो खिचेर जात्रा गर्ने हो हत्तेरी कस्तो लाग्दैन भएको है त्यो गर्न हुँदैन राम्रो होइन हजुर अब रिसाए पनि तपाईँहरू रिसाउनुहोस् केही भएर परेन के गर्नु त होइन अब के छ भने श्रीमन्त संस्कारलाई कति कति विद्वानहरूले के संस्कार पनि भन्ने गरेका छन् अरे शास्त्रमा के लेखा छ भने कल लगनास बया वास्थित करोत मृति समुद्भव केस उम्रिने संस्कार भएकाले यसलाई केस संस्कार पनि भनिन्छ श्रीमन्त संस्कारलाई हजुर है अनि यहाँ शास्त्रमा के आचार्यले के भन्नुभएको छ भने सबैभन्दा पहिलो मासमा रक्त संचयको वृद्धि हुन्छ अरे द्वितीयमा पिण्ड स्वरूप हुन्छ अरे बच्चा क्या शिशु तृतीय महिनामा अङ्गको अलिअलि निर्माण हुन्छ अरे भनेको मैले भनेको थिइनँ तीन महिनामा बल्ल के हुन्छ जातकको चाहिँ छोरा हो कि छोरी तीन महिनापछि थाहा हुन्छ अनि चारौं महिनामा हड्डीको विकास हुँदै जान्छ हजुर पाँचौं महिनामा छालाहरू निर्माण हुन्छन् क्या हजुर अनि बल्ल हाम्रो डाक्टर साहबहरूले भनिदिनुहुन्छ अब चाहिँ हेर्न मिल्छ है भनेर छालाहरू पनि पुरै बनिसकेपछि छैटौं महिनामा रोम रोम भनेको कपाल रौं होइन रौं उत्पन्न हुन्छ अरे सातौं महिनामा चेतना शुरू हुन्छ डर भय चिन्ता भोक प्यास चेतना आठौं महिनामा के हुन्छ आठौं र नौ दुईटा महिनामा चाहिँ के हुन्छ शरीरको विकास हुन्छ पुरै चेतना पनि भयो छाला पनि भइसक्यो रौं पनि आइसक्यो हड्डी पनि बन्यो सबै अङ्ग भङ्ग पनि पूरा परिपूर्ण भयो अब आठ र नौ महिनामा चाहिँ शिशुको के हुन्छ अङ्गहरू एकदम बलिवान हुन थाल्छन् त्यही भएर सात महिना कटिसकेपछि सातौं महिनादेखि भयो भने अलि सातौं महिना त झनै गाह्रो होइन आठौं महिनादेखि चाहिँ सबै कुराहरू परिवर्तन भइहाल्छ बुझ्नुभयो अब सबैभन्दा गर्भधान भइसकेर गर्भिणी महिना हुनुहुन्छ भने सबैभन्दा महत्वपूर्ण महिना चाहिँ तीन महिना हुन्छ भनेर शास्त्रमा लेखेको छ के भन्छ अङ्ग भङ्गहरू निर्माण हुने महिना हो नि त होइन किनभने छोरा हुने कि छोरी हुने भन्ने कुरो तीन महिनामा थाहा हुन्छ हजुर हेरिसु है त्यसो हुँदाखेरि हाम्रो संस्कारद्वारा पनि छोराछोरीको निर्माण हुँदो रहेछ त्यही भएर चाहिँ तीनौं महिनामा चाहिँ पुंसमन नाम गरेको संस्कार गर्नुपर्छ भनेर शास्त्रहरूमा व्याख्या गरिएको छ अब कति कति संस्कारहरू आचार्यहरूले के भन्नुहुन्छ भने पुंसमन नाम गरेको संस्कार र सुमन्त नाम गरेको संस्कार कति बेला अब समय सन्दर्भ मिलेन काम छुट्टीहरू भएन भने एउटै बेला गरे पनि हुन्छ सायद मिलाएर पनि भन्छन् तर दुईटा संस्कार फरक फरक तरिकाले गरेको राम्रो हुन्छ शास्त्र अनुसार है यो हुन्छ अब के हुन्छ भने विशेष गरी श्रीमन्त नयन संस्कार अनिखेर चाहिँ पुंसमन नाम गरेको संस्कार गरिसकेपछि अब हामीले के गरिन्छ यो तीन महिनामा विष्णुको पूजा छ महिनामा विष्णुको पूजा गरिसकेपछि जात कर्मको संस्कारमा पुग्नुपर्छ हामी एकैचोटि हामीले जुन तपाईँहरूले चाहिँ अहिले कति आठ महिनामा गर्नुहुन्छ नि होइन दही चिउरा खाने हो स्वागत गर्ने त्यो हाम्रो संस्कारभित्र पर्दैन प्रभु त्यो अहिले के हो पश्चिमाहरूको संस्कार हो हाम्रो संस्कारको नामै छुट्टै छ हाम्रो संस्कारले के भन्छ भन्यो भनिनँ मैले सारी ज्वरो लगाएर भगवानको पूजा गर्नु बसेर भन्छ अनेक थरीका त नाटक नगर्नु भन्छ हाम्रो संस्कारले त्यो नाटक राम्रो होइन त्यो गरेको भनेको संस्कार नभएका व्यक्तिहरूले गर्ने हो है हजुर अब आज मैले पाएको छु भन्ने छ भनिदिए हो मैले त म किनभने शास्त्र हातमा छ शास्त्र मैले पढिएको छु शास्त्रभन्दा विहित कर्म गर्नेलाई हाम्रो धर्ममा आएर सनातनले त गाली गर्न पाउँछ नि हजुर कि म सनातन होइन भन्नुहोस् तपाईँलाई भनेकै होइन तपाईँ हो तपाईँ धार्मिक हो तपाईँ संस्कार मान्नुहुन्छ गुरुबा भन्नुहुन्छ भगवानलाई मान्नुहुन्छ भने त भनेको मान्नु पर्यो नि शास्त्र मान्ने मान्छेले त शास्त्र पनि मान्छु यस्तो यस्तो पनि गर्छु भनेर कहाँ पाइयो त हजुर पाइएन नि होइन अब जात कर्म गर्ने संस्कार के हो त भन्दा तज्जात कर्म आदि शिशुर विषयम् परवाखरिक्तो नतिथो सुभेनि एकादशे द्वादशके विघस्त्रे मृदु ध्रुव क्षिप्र प्रचुरोडुसु स्यात् यो शास्त्रले के भन्छ भने जातक कर्म गर्नु भनेको धेरै राम्रो संस्कार हो जातक कर्ममा सुतक लाग्दैन भन्दै लेखे अब जातक कर्म क्रिया कुर्यात् पुत्रायुः श्रीवृद्धियते ग्रह दोष विनाशाय सूतिका शुभ विक्षिदे यो सत्साचारहरू गर्न पाइँदैन क्या, यो चाहिँ थाहै नहुने भयो। म तपाईँलाई भनिदिन्छु गोप्य कुरा, यो जात कर्म भनेको के हो भने, जब छोरो जन्मियो, छोरी जन्मिन्, एउटा कुनै बच्चा जन्मियो भने नाल काट्नुभन्दा अगाडि ग्रह शान्ति गर्नुपर्छ बच्चाको आयु वृद्धिको लागि। के ल्याएको छ यहाँ, श्री वृद्धि अते श्री आयु आरोग्य ऐश्वर्य धन सम्पत्ति वैभव। हामी कर्म गर्दैनौ भने मेरो छोरो बिरामी भयो, मेरो छोरो दुःख पायो भनेपछि अनि दौडेर आउँछौ गुरुबारसँग, होइन हो किन भनिन्छ त, हो त्यही भएर गुरु बिग्रिया हो। हामी के भन्छौ, छोरो जन्मिने जन्मिने बित्तिकै पहिले एउटा ग्रह शान्ति गर्नु है, ग्रह पूजा गर्नु भन्छौ, कसले गर्ने त्यहाँ त्यो बेला, झन् आजभोलि त अब प्राय हस्पिटल भन्नु थाल्यो, थाहै दिँदैन, अलिकति त्यहाँ कर्म हीन भयो है हजुर। अब अर्को कुरो के छ भने, जात कर्म यो गर्नु भनेको के हो भने, प्राण नारी बदनाथ पुंसु जात कर्म विधि यते है, नाल छेदन भन्दा पहिले यो कर्म गर्नु, किनभने जात कर्म क्रिया कुर्याद पुत्रायुः सुविधीयते है, श्री ही वृद्धि ही आयु वृद्धि ही ऐश्वर्य वृद्धि ही हुन्छ त गरे भने। हामीले कहिले कहाँ सुनेको छैन भागवतमा, भगवान श्री कृष्ण जन्मिँदाखेरि नन्द बाबाले के गर्नुभयो, पति दान आमा त्यत्रो गाई दान गर्नुभयो अरे है नन्द बाबाले। त्यही भएर भगवान हेर्न त कति पराक्रमी हुनुहुन्छ भगवान श्री कृष्ण, संसारले पूजित हुनुहुन्छ। ल हेर्नुहोस् संस्कारले गर्दाखेरि हो त, साँच्ची के हो, तपाईँहरू पनि आफ्नो छोराछोरीको संस्कार गर्नु है। तर अर्को कुरा भन्छु, तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ, जे कुरा पनि अलिकति पहिले हामीसँग खबर लिनु है हजुर। भरे के हुँदैछ भने गुरुबा भन्नु भने हामी कहाँ पुग्या हुन्छौँ, बर्बाद हुन्छ। बरु नम्बर छैन भने टिप्नु होला, म एकैछिनपछि यो भन्छु है, नम्बर भनिदिन्छु आज, म नम्बर भनिसकेपछि तपाईँहरूलाई पनि सजिलो होस् भनेर, होइन। अब यो जातक कर्म गरिसकेपछि अर्को एउटा कर्म आउँछ, जातक कर्म गरिसकेपछि हाम्रो संस्कारले के भन्छ, नामकरण संस्कार। कति दिनमा गर्ने त, कोही पाँच दिनमा भन्छन्, कोही फुफुले आएर गर्ने भन्छन्, होइन। प्राय जसो यो गुरुङ मगर राईहरू चाहिँ अब आफ्नो निनीले आएर गरिदिने, अनि के भन्छ कुकुर आफ्नो हुन्छ नि आफूभन्दा ठुलो फुपूहरूले भिनाजुहरूले आएर नाम सुनाइदिने चलन छ भन्नुहुन्छ, त्यो आफ्नो ठाउँमा संस्कार त्यसलाई पनि नमास्नु। तर हाम्रो शास्त्र ज्योतिष शास्त्रले वैदिक शास्त्रले भन्छ, एकादशै द्वादशै द्वादशकेपि, एघारौं दिनमा पहिलो, एघार दिनमा भ्याइएन भने बाह्रौं दिनमा गर्दा पनि फरक पर्दैन भन्नेहरूले है, यो मुहूर्त चिन्तामणिको श्लोक है हजुर। यो अब यो अब के छ भने, जातक कर्म सँगसँगै नामकरण संस्कार हुन्छ। नामकरण संस्कार गरिसकेपछि नामकरण गर्ने संस्कारमा पनि धेरै कुरामा फरक हुन्छ हजुर। नामकरण गर्ने संस्कारमा ग्रह पूजा पनि गर्ने विधान छ, सामान्यतया ग्रहको आह्वान त्यो शान्ति कलश भन्दा मुख्य कलशमा चाहिँ हामीले आह्वान गर्नै पर्छ, गौडादी षोडश मातृहरू पूजा गर्नै पर्छ त्यहाँ, त्यसको आभार अनिवार्य हुनुपर्छ हजुर। अब यसमा कर्महरू एकदमै बिग्रिएका छन्, तसर्थ कर्महरू नबिगारौं भन्छौ म चाहिँ, होइन। अब कर्मै बिगारिसकेपछि त कसको के लाग्यो र, नभएदेखि यसरी हामीले चाहिँ कर्महरू गर्नुपर्छ। अब यहाँ शास्त्रहरूमा धेरै कुराहरू छन् हजुर है, शास्त्रहरूमा धेरै कुराहरू बताइएको छ। हाम्रो संस्कार मध्येमा मैले आज के भने, नामकरण संस्कारसम्म बताएँ तपाईँलाई, होइन। अनिखेर चाहिँ भोलिदेखि म फेरि तपाईँलाई, अब यहाँ केसम्म लेखेको छ भने, सुत्केरी महिलाले नुहाउने दिन चाहिन्छ, मन लागेको दिन नुहाउन पाइँदैन, तर पहिलो नुहाइ है फेरि, सुत्केरी भइयो, पहिलोचोटि नुहाउँदाखेरि चाहिँ साइड हेराउनुपर्छ भनेको छ, यसलाई सम्भव आज भएन। कार्यक्रमको हामी लगभग अलिक पछाडि आइसकेका छौं, प्राविधिकबाट हात हल्लिरहेको छ, समय सकिन आँटो है गुरूजी भन्ने हुनुहुन्छ, तसर्थ अलिक सम्भव कम हुन्छ नि त, त्यही भएर अर्को दिनमा हामी कहिलेकाहीँ सम्भव भएछ भने तपाईँहरूलाई मैले यहाँबाट अगाडि संस्कारमा नामकरण संस्कारदेखि अब उता होइन छ नि त, अब दाँत कति महिनामा पलायो भने राम्रो हुन्छ, मान्छेले 12 महिनामा दाँत पलायो भने अशुभ भन्छन् रे, 8 महिना भयो, यी सबै कुराहरू छन्, यसको बारेमा चर्चा अवश्यमेव म गर्नेछु। तपाईँहरू दैनिक रूपमा कार्यक्रम सुन्नुको फाइदा भनेको सबै कुरो थाहा हुन्छ, अब कहिलेकाहीँ सुन्नुभयो भने चाहिँ फेरि अलिक गाह्रो हुन्छ है हजुर। त्यसो हुँदाखेरि आजको लागि भने चाहिँ यतिमै तपाईँलाई मैले टुङ्ग्याइदिए, भोलि अथवा पर्सि कहिले सम्भव छ हामी सम्भव भयो भने यहाँबाट अगाडि पक्कै पनि जाने नै छौं। आजको लागि भने कार्यक्रम ज्योतिष दर्पणको यो अन्तिम भागमा आइसकेका छौं है, हामी कार्यक्रमबाट ओझेल पर्नुपर्ने बेला भइसकेको छ। तपाईँको दिन आनन्दमय मंगलमय भगवत चिन्तनमय रहोस्, तपाईँहरू सबैजना खुशी आत्मसन्तुष्टि गरेर बस्नुहोस्, सबैजना भगवत भक्त बनेर बस्नुहोस्, सधैँ सबैलाई आशीर्वाद। आजको लागि भने म ज्योतिष पण्डित लक्ष्मण सुवेदी आगे चाहन्छु, तपाईँ र मेरो भेट भोलि कार्यक्रममा पुनः भेट हुनेछ, तबसम्मको लागि भने आज्ञा दिनुहोस्। राधे राधे, जय श्री कृष्ण, जय राधे श्याम।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
1: शंका सभावे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
1: बाङ्गोटिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
4: किन र काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
4: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
4: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
3: सिर्जन एम सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
4: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
4: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
3: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
4: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संकुवा सभा।
4: प्रोप्राइटर सुनु एन भीम कदाइली।
3: सम्पर्क 0294400084 र 98040485827।
5: राष्ट्रको गौरव नेपालीको आवाज, रेडियो संखुवा सभा 95.5 MHz।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। प्रतिनिधिसभाको बैठक आज बिहान 11 बजे बस्दैछ। आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने जनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। सदनको हिजोको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो। नीति तथा कार्यक्रम पेश गर्न प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएपछि प्रतिपक्षी सांसदहरूले सदन अवरूद्ध गरेका थिए। सदनको आजको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रममा उठाइएका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूचीमा उल्लेख छ। आज राज्यसभाको बैठक पनि बस्दैछ। सभा 11 बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ। आजको बैठकमा अर्थमन्त्री डाक्टर सोर्णिम वाग्लेले आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा कर प्रस्ताव बाहेक छलफल

0: यही निर्णय पश्चात मन्त्रालयको संख्या घटाएको हो। सरकारको प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादन थप प्रभावकारी र छरित बनाउने मुख्य उद्देश्यसहित मन्त्रालयको संख्या घटाइएको हो। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि सरकारले दमन गरेको भन्दै पश्चिम नवलपरासीको सुस्तामा प्रदर्शन गरिएको छ। संयुक्त संघर्ष समिति नवलपरासीको आयोजनामा सुस्ता गाउँपालिका एक रूपौलियामा भूमिहीन सुकुम्बासीले विरोध प्रदर्शन गरेका हुन्। सहभागीले बिना विकल्प भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका घर टहरा हटाउने काम बन्द गर, सुकुम्बासीलाई भूमिको अधिकार सुनिश्चित गर भन्दै नाराबाजी गरेका थिए।
1: रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछ।
2: रङ्गीन जस्ता पाता गुलास जिउरा कलर और से तीन गुणा बेसी विश्वसनीय प्रतिरोधात्मक आत्मिका भई छे। तीन गुणा बेसी जिते हुला छे त अरु कथिले खोज्दै।

0: नम्बर वन नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: Red Bull Babal Energy
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
5: उपचारको लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको थियो। आज कोशी प्रदेशका केही स्थान सहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भागका केही स्थान, बाँकी हिमाली तथा पहाड़ी भागका एक दुई स्थान तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भागका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चीन भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी चिनपिङ आज बेजिङको द ग्रेट हल अफ द पीपुलमा भेट्ने कार्यक्रम छ। सो शिखर वार्तामा प्रविधि, इरान, युद्ध, व्यापार लगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ। राष्ट्रपति ट्रम्पले 9 वर्षपछि चीनको उच्च स्तरीय भ्रमण गर्न लाग्नु भएको हो। र क्रिकेट विश्वकप लीग टूमा आज अमेरिका र स्कटल्याण्ड बीच प्रतिस्पर्धा हुँदैछ। खेल 9:30 शुरू हुनेछ। किर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज हुने खेलले प्रतियोगिताको 2 वर्षपछिको सम्भावित विजेताको आँकड़ा देखाउनेछ। दुवै टोलीको समान 36 अंक छ। राम्रो रनरेटका कारण अमेरिका शीर्ष स्थानमा छ, स्कटल्याण्ड भने दोस्रो स्थानमा छ। हौस् त बिहान 9 बजेको कान्तिपुर डायरी अहिलेलाई यति नै। मध्याह 12 बजे कान्तिपुर डायरीका साथ हाम्रो भेट पुनः हुने नै छ। सुनिता आज्ञा चाहन्छु। नमस्कार।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज। खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
1: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संघका सभाको आयोजना तथा झापामेची आँखा अस्पताल बिर्तामुटको प्राविधिक सहयोगमा यमित 2083 साल जेठ 7 गते संघ सभाको खादबारीमा मेची आँखा अस्पताल बिर्तामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यमित 2083 साल जेठ 7 गते, स्थान खादबारी नगरपालिका 1 संखुवा सभा। नोट, यमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520601177, 98520601177। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।

0: किरात्राई समुदायको महान चाड साकेला उभौली एलेदोङ 5086 को पावन अवसरमा किरात्राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात्राई ययुखा दिङ्लाले नियमित 2083 साल जेठ 2 गतेका दिन दिङ्ला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यंगराज राई र सचिव संगबिम्बा राई किरात्राई ययुखा दिङ्ला भोजपुर।
1: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: किरात राई समुदायको महान चाड साकेला उभौली एलेदोङ 5086 को पावन अवसरमा किरात राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राई ययुक्खा डिङ्गाले यमित 2083 साल जेठ 2 गतेका दिन डिङ्गा बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव संगबिम्बा राई, किरात राई ययुक्खा डिङ्गा भोजपुर। सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खादरीमा डाक्टर उमर बिन नयाँद्वारा यमित 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नस च्यातिएको, खर्ची खिएको, बाथरो, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल्स, सिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाकान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यमित 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खादरी 1 प्रगति टोल खादरी नगरपालिकाको गेट अगाडि संकुल सभा। अग्रिम दर्ताको लागि सम्पर्क नम्बर 98435 50 770 029553 40 र 98070001555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029562201 र 97499225200।
2: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। अब तपाईहरुकै सहर खासदारीमा डाक्टर उमर बिन नयाँद्वारा यमित 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नस च्यातिएको, हड्डी खिएको, बाथ रोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाकन घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यमित 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदरी 1 प्रगति टोल खाँदरी नगरपालिकाको गेटागाडी संकुल सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98 4 25 50 7 47 029 5 63 40 र 98 07 00 1 555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: खुसीको खबर खुसीको खबर खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2 हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
10: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: डिभिजन वन कार्यालय संखुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरुवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस सङ्खुवा सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मोमो मेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629916 सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक सङ्खुवा सभा।
2: खादबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो घर जग्गा बहाल व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, 4 बहाल करका लागि दुवै पक्ष बीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाण पत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनु हुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नु हुन समेत अनुरोध छ। खादबारी नगरपालिका 1 वडा कार्यालय।
3: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuwa Sabha, 95.5 MHz.

0: चिटिक्क परेर कहाँ जान्ला हो र
1: तलका भोलि बिहाको तयारी गर्न पर्छ र बुढी माउ
2: त्यही माथि कलाकार पनि आउनुहुन्छ आज
0: राति साढे घर आउनु नि दायाँ बायाँ होइन है
2: दायाँ बायाँ हुन्न त्यस्तो त
0: मेरो छोरालाई कस्तै नजर नलागोस्
2: त्यति नभन्नु न लागोस् भन्नु न
0: लागोस् लागोस् लागोस्

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना। बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्नुहुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संखुवा सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 98512-19333 र 98520-58488।
3: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनु।

0: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसारसभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800909002।

सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खातरीमा डाक्टर उमर बिन नयाँद्वारा नियमित 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नसा च्यातिएको, खर्ची खिएको, बाथरोग, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल, सिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाकन घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदरी 1 प्रगति टोल खाँदरी नगरपालिकाको गेटागाडी संकुल सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98435 7740 029553040 र 98070001555। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगर इलाका बारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98420226667।
4: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
5: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो शंख सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संस्था सभा 95.5 मेगाहर्ज
1: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।

0: लगै घर घर आयो हजुर सबको मन सुना, सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संख्या सभा 95.5 MHz।
2: प्रधानमन्त्रीको साटो अर्थमन्त्रीले जवाफ दिने संसदको नयाँ कार्यसूची। प्रधानमन्त्री शाह आज पनि अनुपस्थित भए विरोध जारी रहने विपक्षी दलको अडान। 2062 साल यता सार्वजनिक पद धारण गरेका सबैलाई आगामी एक महिनाभित्रमा देश विदेशमा रहेका सम्पत्ति विवरण बुझाउन सम्पत्ति छानबिन आयोगको आग्रह। बेजिङमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्प र समकक्षी सी बीच दुई घण्टा लामो भेटवार्ता। दुई मुलुक प्रतिस्पर्धी मात्रै नभएर साझेदार हुनुपर्नेमा जोड। र आईसीसी विश्वकप लीग टू को सीरिजमा अमेरिका र स्कटल्याण्ड बीचको खेल जारी। अमेरिका फिल्डिङमा
3: रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा देवशिखा र पूजनी समाचार अब विस्तारमा।
1: प्रतिनिधि सभाको बैठक शुरू भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद बैठकमा नदेखेपछि विपक्षी दलले आज पनि संसदमा अवरोध जारी राख्ने बताएका छन्। बैठकमा बोल्दै कंग्रेसका सचेतक निष्कल राईले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री शाह नआएसम्म विरोध जारी राख्ने बताउनु भएको हो। जारी संसदमा नीति तथा कार्यक्रममा संशोधन राखेका दलहरूका सांसदले छलफलमा सहभागिता जनाएका छन्। एमाले सांसद गणेश ठगुनाले अहिले संशोधनका विषयमा संसदलाई जानकारी गराइरहनु भएको छ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा शाहका तर्फबाट अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय गरिएको छ। नीति तथा कार्यक्रममाथिको छलफल तथा जवाफका लागि विपक्षी दलहरूले भने प्रधानमन्त्री शाह खोजिरहेका छन्। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षीहरूले लगातार नाराबाजी र अवरोध गरेका थिए। प्रधानमन्त्रीको सट्टामा अर्थमन्त्री वाग्लेले जवाफ दिएपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रस्ताव प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ। यसैबीच आजको बैठकमा रासोपाका उपनेता गणेश पराजुलीले बोलेका शब्द संसदको रेकर्डबाट हटाइने भएको छ। सभामुख डोल प्रसाद अर्यालले नियमावलीको नियम सम्झाउँदै पराजुलीले प्रयोग गरेको शब्द रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको हो। पराजुलीले प्रयोग गरेका भरौटे र लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो भन्ने वाक्य अभिलेखबाट हटाइएको हो।
0: राष्ट्रिय सभाको बैठक अहिले बसिरहेको छ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ। आजको बैठकमा अर्थमन्त्री

0: कर्मचारी तथा निजका परिवार समेतका नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण संकलन र छानबिन गरी प्रतिवेदन पेश गर्ने भने बमोजिम सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको हो। आयोगले जारी गरेको सूचनामा अबको एक महिनाभित्र आयोगमा आफै उपस्थित भएर वा प्रतिनिधि मार्फत सम्बन्धित विवरण बुझाउन भनिएको छ। जानी जानी अपूर्ण वा झुटा बेहोराको सम्पत्ति विवरण भरि बुझाउने वा तोकिएको अवधिभित्र सम्पत्ति विवरण नै नबुझाउनेहरूको हकमा कानून बमोजिम कार्यवाही हुने चेतावनी समेत आयोगले दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथै वैशाख 2 गते सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा 5 सदस्यीय आयोग गठन गरेको थियो। आयोगले केशर महलमा कार्यालय स्थापना गरेर काम समेत शुरू गरेको छ। आयोगको कार्यालय गत वैशाखदेखि थमेल स्थित केशर महलमा कार्यालय खोली कार्य सञ्चालन गरिसकेको छ। सरकारले संघीय सरकारका मन्त्रालय 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पश्चात मन्त्रालयको संख्या घटाएको हो। सरकारको प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादन थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्य सहित मन्त्रालयको संख्या घटाइएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्धन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय गठन गरेको छ। अन्य मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ। कर्णाली प्रदेशको पर्यटन प्रवर्धन, लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने उद्देश्यले सुर्खेतमा प्रथम कर्णाली पर्यटन सम्मेलन आयोजना हुने भएको छ। नेपाल पर्यटन बोर्ड, वीरेन्द्रनगर नगरपालिका, सुर्खेत र होटल व्यवसायी महासंघ कर्णाली प्रदेशको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो। आयोजकले आज पत्रकार सम्मेलन गर्दै आगामी जेठ 9 गतेदेखि 11 गतेसम्म सम्मेलन आयोजना गरिने सम्मेलनका संयोजक तर्क बहादुर साईले बताउनुभयो। यो सम्मेलन कर्णाली प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको ऐतिहासिक कार्यक्रमका रूपमा लिएको उहाँको भनाइ छ। सम्मेलनले कर्णालीको पर्यटन विकास, प्रवर्धन र दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने अपेक्षा गरिएको छ। कार्यक्रममा नेपालसँगै भारतका उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीका पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता, ट्राभल एजेन्सी, टूर अपरेटर, होटल व्यवसायी र पर्यटन विज्ञहरूको सहभागिता रहने जनाइएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू:
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा:
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50-541।
4: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
5: गुड लाइफ डाइजेस्टिभ बिस्किट। छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है छुट्ला है

0: पुरै 100% सम्म छुट छ है। नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 मा सम्पर्क गर्नुहोस्। हजुरहरू लाभ हुनेछ।
1: Red Bull, Babal Energy.
2: ब्रेकपछि कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। चिनिया राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच बेजिङमा 2 घण्टा भन्दा लामो समयसम्म भेटवार्ता भएको छ। भेटमा राष्ट्रपति सीले चीन र अमेरिका बीच प्रतिस्पर्धी मात्र नभएर साझेदार हुनुपर्नेमा जोड़ दिनुभएको बीबीसीले जनाएको छ। सो क्रममा राष्ट्रपति ट्रम्पले सीको प्रशंसा गर्दै दुई महाशक्ति राष्ट्रको सम्बन्ध अत्यन्त लाभदायी हुने विश्वास व्यक्त गर्नुभयो। यस्तै बैठकमा ताइवानको विषयमा मतभेदले अमेरिका र चीन लाई द्वन्दमा पुर्याउन सक्ने राष्ट्रपति सीले चेतावनी दिएको चिनिया सरकारी संचार माध्यमलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ। वार्ता सम्पन्न भएपछि दुवै राष्ट्रपतिले बेजिङ स्थित टेम्पल अफ हेवनको भ्रमण गर्नुभएको छ।
3: भारतको उत्तर प्रदेशमा आएको भीषण आँधी र वर्षाका कारण 56 जनाको मृत्यु भएको छ। अन्य दर्जनौ घाइते भएका छन्। आँधीले प्रयागराज, भदोही र मिर्जापुर जिल्लामा सबैभन्दा बढ़ी क्षति भएको भारतीय संचार माध्यमले जनाएका छन्। प्रयागराजमा 16 जनाको मृत्यु भएको छ भने भदोहीमा 15 र मिर्जापुरमा 10 जनाको मृत्यु भएको बताइएको छ। प्रति घण्टा तीव्र गतिको हावाहुरीका कारण 100 रूखहरू उखेलिएका छन्। बिजुलीका पोलहरू ढलेका छन् भने कच्ची घरहरू भत्किए कासन। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई तत्काल आर्थिक सहायता उपलब्ध गराउन र घाइतेहरूको निशुल्क उपचार सुनिश्चित गर्न जिल्ला प्रशासनलाई निर्देशन दिनुभएको छ।
2: कान्तिपुर डायरीमा अब खेल प्रसंग। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गतको खेलमा अमेरिका र स्कटल्याण्ड बीच प्रतिस्पर्धा भइरहेको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ टोचेपछि पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले यो समाचार तयार पार्दासम्म 24.3 ओभरको खेल सकिँदा 3 विकेट गुमाएर 125 रन जोड़ेको छ। दुवै टोलीको समान 36 अंक भए पनि अमेरिका रन रेटमा अघि रहँदै शीर्ष स्थानमा छ भने स्कटल्याण्ड दोस्रो स्थानमा छ। अमेरिका शीर्ष स्थान कायम राख्ने योजनामा छ भने स्कटल्याण्ड लीग टूको उपाधि रक्षा गर्ने लक्ष्य सहित मैदान उत्रेको छ। हौसै नै प्रसंगसँगै मध्याह बाह्र बजेको गान्तोक डायरी सकियो। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खाँदारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860-9640-00
3: र 9819-32-76-75।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नयाँद्वारा नियमित 2023 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नस च्यातिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल्स, सिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस, नाकन घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2023 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदारी 1 प्रगति टोलो खाँदारी नगरपालिकाको गेट अगाडि संकुल सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 9845-50-770-29-563-40 र 9807-00-1555। यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
3: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
3: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँदारी नगरपालिका 1, प्रहरी गेट, सेउ, संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-595-6667। शून्य 98422-22667।
6: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजू करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
7: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
7: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
7: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-590-6667 र 98-420-22-667।
8: कृषि ज्ञान केन्द्र सङ्खुवा सभाको सूचना। बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्न हुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र सङ्खुवा सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई, बिउ बिजन निरीक्षक 98-512-19-333 र 98-520-58-488।
9: इस्लामा सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
10: हो र? होइन होला त्यस्तो त। सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
11: के भएन मिस,
10: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000-1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: हुन्छ मिस।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसके कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना: नेपाल नेत्र ज्योति तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संघ सभाको आयोजना तथा झापामेती आँखा अस्पताल बेर्तामोटको प्राविधिक सहयोगमा यहीमित 2083 साल जेठ 7 गते संघ सभाको खादबारीमा मेती आँखा अस्पताल बेर्तामोटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यहीमित 2083 साल जेठ 7 गते, स्थान खादबारी नगरपालिका 1 संखुवा सभा। नोट: यहीमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852060177, 9852060177। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौ।
4: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2 हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067, मोबाइल 97655486460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: किरात राय समुदायको महान चाड साकेला उभौली एलेदुङ 5086 को पावन वसुरमा किरात राय समुदाय तथा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राय यायुखा दिङ्लाले यमित 2083 साल जेठ 2 गतेका दिन दिङ्ला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव सङ्गिम्बा राई किरात राय यायुखा दिङ्ला भोजपुर।
1: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुरजन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 कदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभ खासरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मोमो मेकर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खासबरी नगरपालिका 1 भानुचोक शङ्ख सभा।
1: खादबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, 4 बहाल करका लागि दुवै पक्ष बीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाण पत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खादबारी नगरपालिका 1 वडा कार्यालय।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958, जनक पौडेली, 98525354 र 029560248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल,
6: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
5: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180049।
7: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
7: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
7: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
7: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
9: यस्तो गर घरको आँगन पुग्छ फेरो फेरो।
10: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 98433-47262,
0: 98-10-55-55-85
1: र वाट्सएप नम्बर 98-5-20-28-646।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको बेवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
3: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सम्खुवा सभा।
5: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
6: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए
6: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
3: नमस्कार वडाध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै शङ्खुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
7: सम्पर्क नम्बर 0 29 5 60 6 79 र मोबाइल नम्बर 98 4 20 82 776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
11: किन आँखा मिचेको मिचे गरेको
12: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने?
11: धेरै समय मोबाइल चलाएपछि क्या हो
12: भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
11: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
12: ए, त्यसो भए जोगिन के गर्ने त?
11: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
12: बुझेँ।
11: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
13: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
16: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 00 62।
15: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
17: किन र काका?
15: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
17: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
15: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
17: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
15: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
17: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
15: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
17: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
15: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
17: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
15: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
17: प्रोप्राइटर सुनु एन भीमकदाइली।
15: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
18: ओहो लु नमस्कार है सर।
19: ओहो लु नमस्कार है सर। नमस्कार।
18: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
19: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
18: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
20: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
18: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
20: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
18: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
20: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
18: डिजाइनर सुमन ठटाल, 98 615 39 444
20: र 0295 90 155।
21: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
22: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029 56 22 01 र 97 499 22 520।
23: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1, प्रगति टोल।
4: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98 160 55 553 र 98 4 23 18 049। आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, शङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 98 4 33 47 262,
3: 98 10 55 55 85
5: र वाट्सएप नम्बर 98 5 20 28 6।
6: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
7: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
7: खै के गर्ने गर्ने दिदी,
8: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको, अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको, सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा, जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको पाँचौं तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
11: असार पहिलो हप्तादेखि।
10: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220033, 0265236119 र 98521.

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147
2: सरप्राइज जेनी यो गहना कस्तो छ
3: यस्तो पनि गहना लाउँछन्
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि झन् आकर्षक गहना ल्याइदिनु है भनेको त
2: नरिसाउ न अर्को पनि ल्याएको छु ल हेर त यो कस्तो छ
3: आहा सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त कहाँ किन्नु भएको
2: अन्त कहाँ हुनु र त्यही दुर्गा ज्वेलरीमा त हो नि
3: हजुर तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस् यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्
2: दुर्गा ज्वेलरी उद्योग खाँचबारी एक बुद्ध टोल सङ्कुवा सभा
3: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429-59801 जनक पौडेली 98525-58344 र 0295-60248
2: दुर्गा ज्वेलरी उद्योग खाँचबारी एक बुद्ध टोल सङ्कुवा सभा
4: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्कुवा सभा 95.5 मेगाहर्ज

0: सबै मान्छेसँग एकैचोटि जान त मिलेन, म पनि त रेडी नै।
1: अब तिमीहरूको माया नै यस्तै छ, अँध्यारोमा मस्त राम, उज्यालोमा सीताराम।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
1: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605680, 9852160580 र 9841080181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा।
3: नमस्कार है वडा अध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउँदा दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
10: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842082776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। निशान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
12: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
13: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
12: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
13: हाम्रा सेवाहरू
12: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
13: दाँत खुल्ने, दाँत सफा गर्ने,
12: दाँतको एक्सरे गर्ने,
13: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
12: झिक्न मिल्ने आरपीडी लगाइने,
13: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
12: बाङ्गोटिङको दाँत मिलाइने,
13: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
12: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका 1 प्रहरी गेट सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
13: सम्पर्क नम्बर 0295906667 र 9842206667।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी एक खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9052290047, 9000902060।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
1: रेडियो शङ्खुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो
2: सही छ त्यसैले त म सही भन्दैछु
3: ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
4: नमस्कार म भोजेन्द्र बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संघीय संसदका दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल चल्दै नीति तथा कार्यक्रममा दिशाहीन र अस्वस्थ रहेको एमालेका सांसदहरूको टिप्पणी। जेठ महिनाका लागि बैंकको ब्याज दर थप घट्यो, व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा कम। बहुमूल्य जडीबुटी यार्सा गुम्मा संकलनको सीजन शुरू, तापक्रम वृद्धिसँगै यार्सा गुम्माको उत्पादन निरन्तर घट्दो। इरानसँग युद्धका बीच गोप्य रूपमा यूएई भ्रमण गरेको 322 रनको लक्ष्य पछ्याउँदै भारतीय क्रिकेटर कोहली टी20 क्रिकेटमा 100 छिटो 14,000 रन पूरा गर्ने खेलाड़ी बने। नेपाल खबरमा अब पूरा खबर। संघीय संसदको दुवै सदनमा सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ। राष्ट्रिय सभामा हिजोदेखि नै छलफल शुरू भएको हो। प्रतिनिधि सभामा भने प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गरेपछि संसद अवरूद्ध हुँदा छलफल शुरू हुन सकेको थिएन। नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव भने दुवै सदनमा अर्थमन्त्री स्वर्णिम वाग्लेले हिजै पेश गर्नुभएको हो। छलफलमा उठेका प्रश्नको जवाफ पनि आज अर्थमन्त्री वाग्लेले नै दिनुहुने कार्यसूची रहेको छ। प्रतिनिधि सभाको छलफलमा एमालेका सांसदहरूले नीति तथा कार्यक्रममा जन अपेक्षा अनुसार आउन नसकेको बताएका छन्। एमाले सांसद सुहाङ नेवाङले सरकारले नागरिकको भरोसा अपेक्षा र प्रश्नको जगमा उभिएर नीति तथा कार्यक्रम ल्याउन नसकेको जिकिर गर्नुभयो। एमाले प्रमुख सचेतक एन महरले सरकारकै प्रधानमन्त्री र मन्त्रीहरू नीति तथा कार्यक्रमप्रति उदासीन देखिएको आरोप लगाउनुभयो। एमाले सांसद क्षितिज थेबेले सरकारको नीति तथा कार्यक्रमले देशलाई स्पष्ट वैचारिक आर्थिक र संरचनात्मक दिशा दिन नसकेको टिप्पणी गर्नुभयो। यसैबीच नेपाली कांग्रेसले दुई तिहाई संख्याको आडमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएको छ। प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री संसदप्रति जिम्मेवार नभएको आरोप लगाउनु भएको हो। प्रधानमन्त्री संसदबाट केही 100 मिटर दूरीमै रहेको कार्यालयमा उपस्थित हुँदाहुँदै पनि नीति तथा कार्यक्रममाथिको छलफलमा अनुपस्थित हुनु दुःखद भएको उहाँको भनाई छ। वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर थप घटाएका छन्। सञ्चालनमा रहेका 20 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार वैशाखको तुलनामा जेठमा निक्षेपको ब्याजदर घटेको छ। सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दतीको ब्याजदर 4% बढ़ाएर 4.05% पुर्याएको छ भने 7 घटाएका र 12 स्थिर रहेका छन्। वैशाखमा औसत 4.4% रहेकोमा जेठमा औसत ब्याजदर 4.3% झरेको छ। जेठमा सबैभन्दा बढ़ी राष्ट्रिय वाणिज्य बैंकको 4.75% र सबैभन्दा कम कुमारी बैंकको 3.96% ब्याजदर रहेको छ। लामो समयदेखि बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएकाले ब्याजदर घटेको हो। अहिले बैंकहरूसँग झण्डै 12 खर्ब भन्दा बढ़ी कर्जा दिन मिल्ने रकम छ। कर्जा प्रवाह कमजोर रहेकाले बैंकहरू 2.50 3% ब्याजदरमा राष्ट्र बैंकको पैसा राखिरहेका छन्। अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग 79.59 खर्ब रूपियाँ निक्षेप रहेकोमा 58.77 रूपियाँ मात्रै कर्जा लगानी भएको छ। निर्माण व्यवसायहरूले सरकारी पूर्वाधार आयोजना निर्माणको मूल्य समायोजन गर्न माग गर्दै दबावमूलक कार्यक्रम शुरू गरेका छन्। आन्दोलनको कार्यक्रम अन्तर्गत उनीहरूले आज सड़क विभाग र ऊर्जा जलस्रोत तथा सिंचाई विभागमा धरना दिएका हुन्। त्यसअघि उनीहरूले महानिर्देशकहरूलाई ज्ञापन पत्र बुझाएका छन्। निर्माण उद्योगमा प्रयोग हुने इन्धन बिटुमिन र विविध अन्य निर्माण सामग्रीको 2 गुणा बढ़ी मूल्य बढ़ेको कारण समायोजन गर्नुपर्ने उनीहरूको माग छ। बहुमूल्य जड़ीबुटी यार्सा गुम्बा संकलनको सीजन शुरू भएको छ। मनाङमा वैशाखको मध्यदेखि नै संकलन भइरहेको छ भने डोल्पाका पाटनमा जेठ 10 गते र मुगुमा जेठ 13 गतेदेखि खुल्ला हुनेछन्। पालिकाहरूले आपसमा समन्वय गरी संकलनको अनुमति दिने गरेका छन्। तर हिमाली जिल्लाको प्रमुख आयस्रोत मान्ने यार्सा गुम्बाको उत्पादन वर्षेनी घट्दै गएको तथ्याङ्कले देखाएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र इकाई एक्याबका अनुसार आर्थिक वर्ष 2078-79 107 किलोभन्दा बढ़ी संकलन भई 32 लाख बढ़ी राजस्व उठेकोमा आर्थिक वर्ष 2081-82 घटेर 51 किलोमा सीमित भएको छ। पाँच वर्षमै उत्पादन र आमदानी दुवै झण्डै आधाले घटेको छ। मनाङका राज गुरूङ पहिला केही घण्टामै दर्जनौं संख्यामा भेटिने यासगुमा अहिले दिनभर खोज्दा 3-4 पनि पाउन मुस्किल हुने बताउनुहुन्छ। एक्यापका प्रमुख डक बहादुर भुजेलका अनुसार तापक्रम वृद्धि, हिमपातमा कमी र वर्षाको अनियमितताले यसको प्राकृतिक चक्र प्रभावित बनेको छ। उत्पादन गर्दा हिमाली भेगका हजारौं परिवारको आर्थिक जीवन कठिन बन्दै गएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
6: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
5: घर बाहिर भेटभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
6: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
5: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
6: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556-94-33-493-555।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारले वास्तविक सुकुम्बासीहरूलाई जग्गा धनी प्रमाण पूर्जा अर्थात लालपूर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 रूपियाँ घर भाड़ा उपलब्ध गराउने भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सरकारी प्रतिनिधिहरूले यस्तो

हल फिर्ता ल्याएको प्रहरीले जनाएको छ। लाहुतीले आकर्षक तलबको प्रलोभन पारेर वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै पीड़ितहरूलाई विभिन्न मितिमा 11,61,000 रूपियाँ बैंक खातामा जम्मा गर्न लगाई सम्पर्कविहीन भएका थिए। अब विदेशको खबर। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानसँगको युद्धका क्रममा गोप्य रूपमा संयुक्त अरब इमिरेट्स यूएईको भ्रमण गरेको दावी सार्वजनिक भएपछि मध्यपूर्वको कूटनीतिक समीकरण फेरि चर्चामा आएको छ। इजरायली प्रधानमन्त्री कार्यालयको विज्ञप्ति अनुसार नेतान्याहुले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल न्यानसँग भेटवार्ता गर्नुभएको थियो, तर यूएईले दावी अस्वीकार गरेको छ। यूएईको सरकारी समाचार संस्था डब्ल्यूएएमले कुनै पनि गोप्य भ्रमण वा गैर औपचारिक वार्ता भएको दावीलाई गलत ठहर्याएको छ। गएको हप्ता मात्र नेतान्याहुले इरानी आक्रमणको निन्दा गर्दै यूएईका राष्ट्रपतिलाई फोन गरेको समाचार सार्वजनिक भएको थियो। सन् 2020 अब्राहम सम्झौतापछि यूएई र इजरायल बीच सुरक्षा, व्यापार र प्रविधि क्षेत्रमा सहकार्य बढ़दै गएको छ। इरानले भने यो सम्झौता प्रति श्रुदेखि नै आपत्ति जनाउँदै इजरायलले यूएईमा सैन्य तथा गुप्तचर उपस्थिति विस्तार गरेको आरोप लगाउँदै आएको छ। युद्धको संवेदनशील अवस्था बीच नेतान्याहुको कथित गोप्य भ्रमण सार्वजनिक हुनु क्षेत्रीय राजनीतिमा नयाँ बहसको विषय बनेको छ। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई 322 रनको लक्ष्य दिएको छ। कृतिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 47 ओभरमा 6 विकेट गुमाएर 321 रन बनायो। स्कटल्याण्डले दिएको 322 रनको लक्ष्य पछ्याइरहेको अमेरिकाले ताजा अवस्थामा 7 ओभर 5 बलको खेल सकिँदा 1 विकेट गुमाएर 52 रन बनाएको छ। कृतिपुरमा चलिरहेको लीग टू श्रृंखलाको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपाल अस्ति स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको थियो। नेपालले आफ्नो दोस्रो खेलमा आउँदो आइतबार जेठ 2 गते अमेरिकासँग, तेस्रो खेलमा जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 गते फेरि अमेरिकासँग खेल्नेछ। लीग टू अंक तालिकामा नेपाल 25 खेलमा 18 अंकसहित 7 स्थानमा छ। अमेरिका 24 खेलमा 36 अंकसहित शीर्ष र स्कटल्याण्ड 29 खेलमा 36 अंकसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। र भारतीय व्याकरण विराट कोहली टी20 क्रिकेटमा सबैभन्दा छिटो 14,000 रन पूरा गर्ने खेलाड़ी बनेका छन्। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गए राति कोलकाता नाइट राइडर्सको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरूका खेलाड़ी कोहलीले नट आउट 105 रन बनाउँदै एक कृतिमान बनाएका हुन्। 37 वर्षका कोहलीले 409 पारीमा 14,000 रन बनाएका हुन्। उनले वेस्ट इण्डिजका पूर्व क्रिकेटर क्रिस गेलको कृतिमान तोडे। गेलले 423 पारीमा 14,000 रन पूरा गरेका थिए। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। संघीय संसदका दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल चल्दै नीति तथा कार्यक्रम दिशाहीन र अस्वस्थ रहेको एमालेका सांसदहरूको टिप्पणी। जेठ महिनाका लागि बैंकको ब्याजदर घट्यो, व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा कम। बहुमूल्य जड़ीबुटी यार्सगुम्मा संकलनको सीजन शुरू, तापक्रम वृद्धिसँगै यार्सगुम्माको उत्पादन निरन्तर घट्दो। इरानसँग युद्धका बीच गोप्य रूपमा यूएई भ्रमण गरेका इजरायली प्रधानमन्त्री नेतान्याहुको दावी, खाड़ी क्षेत्रमा नयाँ बहस। र आईसीसी लीग टू क्रिकेटमा अमेरिका स्कटल्याण्डले दिएको 322 रनको लक्ष्य पछ्याउँदै भारतीय क्रिकेटर कोहली टी20 क्रिकेटमा सबैभन्दा छिटो 14,000 रन पूरा गर्ने खेलाड़ी बने।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ज।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको बेवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ।

0: युवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य रु 54 प्रति केजी, रु 1350 प्रति बोरा। स्टिन जीरा मसिनो चामल रु 79 प्रति केजी, रु 1975 प्रति बोरा। चिनी रु 95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029-562320 र 98-420-50-541। ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
4: किन र काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
4: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
4: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
3: सिर्जन एन्ड सम्राट सुनचादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
4: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
4: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
3: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
4: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
4: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
3: सम्पर्क 029-41-0084 र 98-40-45-827।
5: ओहो लु, नमस्कार है सर।
6: ओहो लु, नमस्कार है सर। नमस्कार। अनि के हो, आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
7: छटाल टेलरिङ सेन्टर, खादबारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल, 98-615-39-444
7: र 029-590-155।
8: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
9: खादबारी नगरपालिका 1, वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खाँदबारी नगरकार्यपालिकाको मिति 2082/30 को चलानी नम्बर 2748 को प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा एक नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो घर जग्गा बहाल व्यवसाय आदिको कर तिर्नको लागि एक जग्गा धनी प्रमाण पूर्जा, दुई जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, तीन पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, चार बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, पाँच व्यवसाय दर्ता प्रमाण पत्र, छ व्यक्तिगत संस्थागत पान नम्बर, सात राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खाँदबारी नगरपालिका एक वडा कार्यालय।
10: आयो सबको घर घरमा
11: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57841 र 029562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
14: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
15: डर लाग्नु, निद्रा नलाग्नु,
14: अनौठा विचार आउनु,
15: निराशा बढ्नु, खुसी नहुनु,
14: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
15: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
14: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
15: छटपटी हुनु, चिटचिट पसिना आउनु,
14: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
15: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
14: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
15: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
16: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजू करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 का लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको पाँचौं तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
2: असार पहिलो हप्तादेखि।
1: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6, धनकुटा। सम्पर्क नम्बर 0265220033, 0265236119 र 98521.
3: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना: बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्नुहुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संख्या सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 98512-19333 र 98520-58488।
4: खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
5: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना।
2: नेपाल नेत्र ज्योति समिति तेजरथमा आँखा तथा कान उपचार केन्द्र खादरी संघ सभाको आयोजना तथा झापामेती आँखा अस्पताल बेर्तामुटको प्राविधिक सहयोगमा यही 2083 साल जेठ 7 गते संघ सभाको खादरीमा मेती आँखा अस्पताल बेर्तामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोती अभिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यही 2083 साल जेठ 7 गते स्थान खादरी नगरपालिका 1 संखुवा सभा। नोट यही 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852601177 9852601177। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादरी संखुवा सभा।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
2: किरात राई समुदायको महान चाड साकेला उभौली येलेदोङ 5086 पावन अवसरमा किरात राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख, शान्ति, समृद्धि, सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राई ययुक्खा दिङलाले यही 2083 साल जेठ 2 गतेका दिन दिङला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यंगराज राई र सचिव संगदिम्बा राई किरात राई ययुक्खा दिङला भोजपुर।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 02956222201 र 97499225200।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजे एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका 1 प्रहरी गेट सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029590667 र 98422267।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईहरूकै सहर खादबारीमा डाक्टर उमर बिन नयाँद्वारा यमित 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नसक्यातिएको, हड्डी खिएको, बाथ रोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल, सिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाकगन घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यमित 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खादबारी 1 प्रगति टोल खादबारी नगरपालिकाको गेट अगाडि संखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425705600 र 98070001555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: राखे यो डाँडा त पोहोर चार भन्दा पनि अझै उकालो उकालो भयो कि क्या हो
1: लु यो डाँडा उकालो लागेको होइन तिम्रो त उमेर उकालो आएको हिँड फेरि त
0: यसो गरौँ होला हौ एकछिन बसौँ हावा खाऊ ज्यानको माया थान्को लगाइदिउ
1: लु हावा खानु परेको छैन त्यो पठुवाभित्रको झोल खान लगा
0: एकै स्वाटो नि स्वाटै पार्छ नि हुँदैन
1: हो र तिमीले त यो कोसेलीको भाडा रित्त पुऱ्याउनु आयो कि क्या हो
0: यसो गरौँ न त उसो भए फाक्सा एक चोक्टा चाहिँ भोक लाग्यो कि
1: साह्रै शुक्रबारेमा गरे खामलाई के हिँड्नु न छिटो
0: हौ होइन एकै स्वाटो हो नि अनि त्यसपछि जाउँ यहाँको छिटो कि त्यहाँको फकुङ कि
2: ल है हजुर सुरु गर्नु पर्यो

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860-96-40-00
2: र 9819-32-76-75।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खाँचरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मोमो मेकर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97-629-16 सिटी सेन्टर खाजरी नगरपालिका 1 भानुचोक शङ्ख सभा।
3: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँचबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँचबारी 1 शङ्खुवा सभा।
5: के भयो? के को हल्ला खल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
5: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
7: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
6: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
8: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।

0: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6।
3: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समेतमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
4: NCSA कम्प्युटर सेन्टर खादबारी सङ्खुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561006 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1, बुद्ध टोल, सङ्कुवा सभा।
5: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली 9852058344 र 029562248।
4: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1, बुद्ध टोल, सङ्कुवा सभा।
6: होइन, यो खाँचबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँचबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
6: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँचबारी नगरपालिका 1, प्रगति टोल।
7: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने इयरल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553
6: र 9843180।
8: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: रुक्सना, कति छिटो सुतेको? आमाको भिडियो हेरेको, अब सुत्ने।
1: मैले त हामी दुईजना मेलामा घुम्न गएको पो देखिरहेको थियो सक्दा।
0: हो र?
1: कति मजा आउने थियो।
0: ए ल अब सुतौँ।
2: रुक्सना रुक्सना हेर्यो मान।

0: Mario, sí, hijo. ¿Por qué te la
1: Thank you.

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो सङ्खुवा सभा समय सूचक अहिले साँझको 5 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
1: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
2: असार पहिलो हप्तादेखि।
1: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 026-522-033, 026-523-619 र 98-520-61612।
3: आयो सबको घर घरमा।
0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
6: नमस्कार है वडाध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्नु भएको?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: त्यस्तो के कुरा थियो कुन्नी?
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाट सिलाएको त हो नि। तपाईँहरू पनि एक सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
9: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
10: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
11: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
12: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
10: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287676।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। निशान खादारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
10: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
14: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
15: नमस्कार स्वयं सेविका दिदी।
16: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
17: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
16: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
15: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
16: हो त,
17: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
16: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सन्थुवा सभा।
0: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली, तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
0: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
0: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्कुवा सभा।
0: प्रोप्राइटर सुनु एन भीम कदाइली।
1: सम्पर्क 0249-40-0084 र 98-40-45-827।
2: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना: नेपाल नेत्र ज्योति संघ पेशरतमा आँखा तथा कान उपचार केन्द्र खादबारी संघका सभाको आयोजना तथा झापामेटी आँखा अस्पताल बेर्तामुटको प्राविधिक सहयोगमा यहीमित 2083 साल जेठ 7 गते संघका सभाको खादबारीमा मेटी आँखा अस्पताल बेर्तामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यहीमित 2083 साल जेठ 7 गते। स्थान खादबारी नगरपालिका 1 संखुवा सभा। नोट: यहीमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520601177, 98520601177। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।
4: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
5: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना: बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्न हुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संखुवा सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 98512 19333 र 98520 58488।
0: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067। मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: This is Radio Songkhua Sabha 95.5 MHz.

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खादरीमा डाक्टर उमर बिन नयासद्वारा यहीमा 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियोफार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नस च्यातिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पायल्स, सिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाकन घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यहीमित 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खादरी 1 प्रगति टोल खादरी नगरपालिकाको गेट अगाडि संकुल सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98 4 25 50 770 029 5 63 0 40 र 98 07 00 1 555। यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ। डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
2: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
2: डिजाइनर सुमन ठटाल 98 615 39 444
3: र 029 590 155।
4: More style, more design. Total Tailors.
0: किरात राई समुदायको महान चाड साकेला उभौली एलेदुङ 5086 पावन अवसरमा किरात राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राई ययोखा डिङ्गाले यहीमित 2083 साल जेठ 2 गतेका दिन डिङ्गा बजारमा साकेला शिलानाच तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलानाथ कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव सङ्गिम्बा राई, किरात राई ययोखा दिङमा भोजपुर।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटीई विधिबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रिया क्लब अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रिया क्लब सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
7: असार पहिलो हप्तादेखि।
6: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 026-522-033, 026-523-619 र 98-520-61-600।
8: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
11: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल चल्दै संविधान कार्यान्वयन र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा सांसदहरूको जोड।
0: जेठ महिनाका लागि बैंकको ब्याज दर घट्यो, व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा कम, मूल्य वृद्धि दर भन्दा बैंकको ब्याज कम भएकाले अर्थतन्त्रमा समस्या आउन सक्ने।
1: डिजिटल ठगी र बैंकिङ असुरक्षा बढ़दो, सचेतना नै सबैभन्दा ठूलो सुरक्षा रहेको साइबर ब्यूरोको भनाई।
2: शंकास्पद लिंकहरू कसरी पनि क्लिक नगर्नुहोला। इमेलको पासवर्डहरू अलिक बलियो राख्नु पर्यो, सजिलै सबैले थाहा पाउने अथवा अनुमान गर्न सक्ने पासवर्डहरू राख्नु भएन।
0: इरानसँग आणविक हतियार हुन नहुने र हर्मुज खुल्ला रहनुपर्नेमा अमेरिकी र चिनिया राष्ट्रपति सहमत। चीन अमेरिका बीच व्यापार, तेल र इरान युद्धका विषयमा छलफल।
1: र आईसीसी विश्वकप क्रिकेट लीग टूमा अमेरिका र स्कटल्याण्ड बीचको खेल चल्दै आईपीएल क्रिकेटमा आज राति पंजाब र मुम्बई खेल्दै।
3: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको पानी लाग्छ।
4: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
5: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
4: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
5: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ। हिजो अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको प्रस्ताव अनुसार आज सांसदहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखिरहेका हुन्। सरकारको नीति तथा कार्यक्रममाथि आज अर्थमन्त्री वाग्लेले जवाफ दिने कार्यसूची छ, तर विपक्षी दलहरूले भने नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने माग गरेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जवाफ दिन प्रधानमन्त्री नआए आफ्नो पार्टी बैठकबाट निस्कने बताउनुभयो। छलफलका क्रममा प्रतिनिधि सभाका सांसदहरूले संविधान कार्यान्वयन, संहिता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा जोड़ दिएका छन्। आजको बैठकमा आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संशोधनकर्ता सांसदहरूले अर्थतन्त्र सुधार र सुशासन प्रवर्धन मार्फत आर्थिक सामाजिक र रूपान्तरणको योजना बनाउन सरकारलाई सुझाव दिनुभयो। उहाँहरूले सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता हुनुपर्ने बताउनुभयो। सांसदहरूले नीति तथा कार्यक्रममा समावेश गरेको डिजिटल पूर्वाधार विकास, सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय उद्योगको रूपमा प्रवर्धन गर्ने जस्ता केही विषय सकारात्मक रहेका बताउनुभयो। तर नेकपाका सांसद वर्षमान पुनले नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समाप्त नसकेको टिप्पणी गर्नुभएको छ। महेन्द्र बहादुर शाहीले ऊर्जा, पर्यटन, कृषि क्षेत्रको प्रवर्धन मार्फत समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै सामाजिक आर्थिक रूपान्तरणमा ध्यान दिन आग्रह गर्नुभयो। एमालेका सांसद गुरूप्रसाद बरालले लगानी मैत्री वातावरण बनाएर स्वदेशी तथा विदेशी लगानी प्रोत्साहित गर्न तथा औद्योगिक सुरक्षा बलको आवश्यकतालाई सम्बोधन गर्न आग्रह गर्नुभयो। सांसद मोहम्मद इस्तियाक राईले वर्षेनी मल अभाव हुने अवस्था आउँदो बजेटले अन्त्य गर्नुपर्नेमा जोड़ दिनुभयो। कांग्रेसका सांसद सन्दीप राणाले प्राकृतिक स्रोतको संरक्षण र पर्यटन प्रवर्धनमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद चन्देश्वर मण्डलले विपन्न, गरीब र सीमान्तकृत समुदायको आर्थिक उपार्जनका लागि नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने बताउनुभयो। यस्तै राष्ट्रपाका सहमहामन्त्री समेत रहेका सांसद विपिन कुमार आचार्यले सांसदहरूलाई स्वकीय सचिवको सुविधा प्रदान गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभामा भने नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्ने क्रम सकिएको छ।
1: वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याज दर थप घटाएका छन्। संचालनमा रहेका 20 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याज दर अनुसार वैशाखको तुलनामा जेठमा निक्षेपको ब्याज दर घटेको छ। सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दतीको ब्याज दर 4% बढ़ाएर 4.05% पुर्याएको छ भने 7 घटाएका र 12 बैंकले स्थिर राखेका छन्। वैशाखमा औसत 4.4% रहेकोमा जेठमा औसत 4.3% झरेको छ। जेठका लागि सबैभन्दा बढ़ी राष्ट्रिय वाणिज्य बैंकको 4.75% र सबैभन्दा कम कुमारी बैंकको 3.96% रहेको छ। लामो समयदेखि बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएकाले ब्याज दर घटिरहेको हो। अहिले बैंकहरूसँग झण्डै 12 खर्ब भन्दा बढ़ी कर्जा दिन मिल्ने रकम छ। कर्जा प्रवाह कमजोर भएकाले बैंकहरू 2.50-3% ब्याज दरमा राष्ट्र बैंकमा पैसा राखिरहेका छन्। अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग 79.59 खर्ब रूपियाँ निक्षेप रहेकोमा 58.77 खर्ब मात्रै कर्जा लगानी भएको छ। यसैबीच बैंकहरूको अधिकतम ब्याज दर 4-4.5% रहेकोमा नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनामा उपभोक्ता मुद्रास्फीति दर 4.47% पुगेको छ। मुद्दतीको अधिकतम ब्याज दर नै मुद्रास्फीति भन्दा तल झरेपछि वित्तीय क्षेत्रमा जोखिम बढ़ेको विज्ञहरू बताउँछन् र यस्तो अवस्थामा मानिसहरूले बैंकमा पैसा राख्ने क्रम घट्न सक्ने चिन्ता व्यक्त भएको छ।
0: भारतले चीनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ। भारतको वाणिज्य विभागले हिजो सूचना निकालेर चीनी निर्यातमा प्रतिबन्ध लगाएको जनाएको हो। सूचना अनुसार भारतले तत्काल लागू हुने गरी चीनीको निर्यातमा प्रतिबन्ध लगाएको छ। यो सँगै नेपाली उपभोक्ताहरूले यही मौकामा बजारमा चीनीको अभाव हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। तर नेपाली चीनी उत्पादकहरू भने यो निर्णयबाट खासै असर नपर्ने बताउँछन्। आयात नभए पनि कम्तीमा आउँदो मंगिर पुषसम्म चीनीको आपूर्तिमा कुनै असर नपर्ने नेपाली चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले बताउनुभयो। उहाँका अनुसार यसपालि क्रसिङ सिजनमा नेपालमा 2,00,000 मेट्रिक टन उत्पादन भएको छ भने सरकारी तथ्याङ्क अनुसार नै 75,000-80,000 मेट्रिक टन आयात भइसकेको छ। नेपालमा चिनीको मूल्य वृद्धि अरू खाद्य वस्तुको मूल्य वृद्धिको तुलनामा एकदमै कम हुने गरेको उहाँको भनाइ छ। दशैं तिहार जस्ता चाडपर्वका बेलामा नेपालमा चिनीको मूल्य वृद्धि र कृत्रिम अभाव देखिने गुनासो आए पनि अरू बेला त्यस्तो समस्या हुँदैन। प्रशोधित चिनी हालेको खानेकुरा धेरै खाँदा शरीरलाई हानि पुर्याउने भएकाले यसको प्रयोग घटाउन स्वास्थ्य कर्मीहरू सल्लाह दिन्छन्।
1: मध्यपूर्वको युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा पटक पटक भइरहेको अप्रत्याशित मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकार तयार नभएको भन्दै निर्माण व्यवसायले आन्दोलन थालेका छन्। नेपाल निर्माण व्यवसाय महासंघले तय गरेको पूर्व निर्धारित कार्यक्रम अनुसार आज सड़क विभाग र ऊर्जा, जलस्रोत तथा सिंचाई विभागका महानिर्देशकहरूलाई ज्ञापन पत्र बुझाएर आधा घण्टा धरना दिएको हो। एसोसिएट सदस्य समन्वय समितिका संयोजक नवराज श्रेष्ठले दुईवटा विभागका निर्देशक दुवैलाई ज्ञापन पत्र बुझाउँदै मूल्य वृद्धिको कारण निर्माण उद्योगमा देखिएको विकराल अवस्थाबारे जानकारी गराउनुभयो। यसैबीच महासंघमा आबद्ध 77 जिल्ला निर्माण व्यवसाय संघले पनि आजै प्रमुख जिल्ला अधिकारी समक्ष जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाई कार्यालय परिसरमा धरना दिएका छन्। निर्माण सामग्रीमा भएको मूल्य वृद्धिका कारण अब निर्माण बन्द हुने परिस्थितिको विषयमा जानकारी गराउँदै ज्ञापन पत्र बुझाइएको महासंघका महासचिव शिवहरि घिमिरेले जानकारी दिनुभयो। इन्धनको मूल्य वृद्धिका कारण सिमेन्ट, डण्डी, बालुवा जस्ता निर्माण सामग्रीको मूल्य बढ़ेको र बिटुमिन लगायतको अभावका कारण पनि निर्माण कार्यमा प्रत्यक्ष असर गरिरहेको निर्माण व्यवसायीहरूको निष्कर्ष छ।
0: बहुमूल्य जड़ीबुटी यार्सगुममा संकलनको सिजन शुरू भएको छ। मनाङमा वैशाखको मध्यदेखि नै संकलन भइरहेको छ भने डोल्पाका पाटनहरू जेठ 10 गते र मुगुमा जेठ 13 गतेदेखि खुल्ला हुनेछन्। अरू जिल्लाले पनि संकलनको समय तोक्दैछन्। पालिकाहरूले आपसमा समन्वय गरी संकलनको अनुमति दिने गरेका छन्। तर हिमाली जिल्लाको प्रमुख आयस्रोत मानिने यार्सगुम्माको उत्पादन वर्षेनी घट्दै गएको तथ्याङ्कले देखाएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र इकाई एक्यापका अनुसार आर्थिक वर्ष 2078-79 107 किलो भन्दा बढ़ी संकलन भई 32,00,000 भन्दा बढ़ी राजस्व उठेकोमा आर्थिक वर्ष 2081-82 घटेर 51 किलोमा सीमित भएको छ। 5 वर्षमा उत्पादन र आमदानी दुवैमा झण्डै आधाले गिरावट आएको हो।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल चल्दै संविधान कार्यान्वयन र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा सांसदहरूको जोड, जेठ महिनाका लागि बैंकको ब्याजदर घट्यो, व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा पनि कम, मूल्य वृद्धि दर भन्दा बैंकको ब्याज कम भएकाले अर्थतन्त्रमा समस्या आउन सक्ने, भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरे पनि नेपालमा असर नपर्ने, बहुमूल्य जडीबुटी यार्सक गुम्बा संकलनको सीजन शुरू, उत्पादन घट्यो लगायतका खबर प्रस्तुत गरे।
7: अब बाँकी प्रसंग। नेपालमा डिजिटल प्रविधिको प्रयोगसँगै विद्युतीय कारोबार गर्नेको संख्या पनि बढ़िरहेको छ। बैंकिङ सेवा, मोबाइल वालेट, कनेक्ट आईपीएस लगायतका प्रणाली मार्फत रकम भुक्तानी र कारोबार गर्ने चलन विस्तार भएसँगै साइबर अपराधका घटना पनि बढ़दै गएका छन्। पछिल्लो समय कनेक्ट आईपीएससँग मिल्दोजुल्दो नाम प्रयोग गरी फिशिङ लिंक पठाउने, नक्कली एप डाउनलोड गर्ने गराउने तथा प्रयोगकर्ताको व्यक्तिगत विवरण र ओटीपी लिएर बैंक खातामा अनधिकृत पहुँच पुर्याई रकम चोरी गर्ने घटना बढ़िरहेका छन्। साथी महेश गेवालीले पछिल्लो समय विद्युतीय कारोबार सम्बन्धी ठगी तथा बैंक खाताबाट रकम चोरी हुने घटनाबारे साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीसँग कुराकानी गर्नुभएको छ।
8: डिजिटल माध्यमको प्रयोगको बढोत्तरी सँगसँगै भएको यसको दुरुपयोग गरेर हुने आपराधिक गतिविधि पनि बढ़िरहेछ, जसमा चाहिँ मुख्य गरेर विद्युतीय माध्यम प्रयोग गरेर अथवा डिजिटल माध्यम प्रयोग गरेर ठग्ने यो वृद्धि चाहिँ एकदम बढेको छ। 80 वर्षको करिब 9 महिनामा पनि 5,433 उजुरीहरू हाम्रो यही विद्युतीय माध्यम सम्बन्ध अपराध अथवा साइबर ठगीका निवेदनहरू परेका छन्। यसबाट के देखिन्छ भने विगतका वर्षहरूमा भन्दा निकै बढी छ अहिले यो।
9: विशेष गरी कनेक्ट आईपीएससँग मिल्दोजुल्दो नाम प्रयोग गरेर खाने फिसिङ लिङ्क चाहिँ कतिको ठुलो समस्या बनेको छ अहिले?
8: एकदम धेरै, यो 8-10 दिन भयो कनेक्ट आईपीएसबाट चाहिँ तपाईँको चाहिँ अलर्टहरू आउने, बल्क एमाउन्टमा मेसेजहरू धेरैलाई जाने, त्यसमा चाहिँ एकाउन्ट इज लक अथवा कनेक्ट आईपीएस एकाउन्ट लक भनी त्यसरी चाहिँ मेसेज गरिदिने र त्यसमा चाहिँ लिङ्क क्लिक गरेर लगाउने र क्लिक गरेपछि उनीहरूले चाहिँ पीड़ितको खातामा एप्रोच पुर्याउने र पीड़ित खाताबाट चाहिँ म्याक्सिमम रकम अथवा खातामा भए ती रकम सम्पूर्ण रकम चाहिँ अन्य विभिन्न खाताहरूमा ट्रान्सफर गर्ने प्रवृत्ति चाहिँ बढेको छ। यो चाहिँ अहिले चुनौतीको विषय नै छ।
9: ठगी गर्ने समूह भनौँ अथवा व्यक्तिले चाहिँ प्राय जसो कुन कुन तरिका अप्नाउने गरेका छन्?
8: ब्याङ्क अथवा वालेटबाट म बोलेको, तपाईँको केवाईसी अपडेट गर्नु पर्यो भन्ने एउटा भयो, अर्को तपाईँलाई लटरी परेको छ, गिफ्ट अथवा पार्सल अथवा मनी पठाएको छु त्यसको लागि चाहिँ तपाईँले यो यो खातामा पैसा हाल्नुपर्ने छ, एयरपोर्टमा भन्छ क्लियरेन्स गर्नुपर्छ भनेर पनि अर्को तरिकाले गर्छन्। अर्को वैदेशिक रोजगारीको प्रलोभन देखाएर पनि तपाईँको त्यही

0: यसरी थै गरिरहेका छन्। र अनलाइन सपिङ गर्न लाउने, अनलाइन सपिङमा मान्छेले पैसा हाल्छन्, पैसा हालेपछि ब्लक गरिदिने, अथवा पैसा हालेपछि तपाईँको पैसा आएन, होल्ड भयो, त्यसैले हामीले भने अनुसार गर्नु, स्क्रिन सेयर गर्नुहोस् भनेर उसको एकाउन्टमा पहुँच पुर्याउने, पीडितको चाहिँ कति पैसा छ त्यो एकाउन्टमा भनेर चाहिँ उनीहरूले हेर्ने भए, र त्यही अनुसार फेरि उनीहरूले विभिन्न किसिमको बहाना बनाएर त्यो एकाउन्टको पैसा चाहिँ सबै गर्ने। त्यसै गरी अर्को अनलाइन टिकटिङ, कोठा खोजिदिने नियममा सबै तपाईँको एडभान्स पेमेन्ट गर्न लगाएर ठगि गरेको, यस्ता यस्ता धेरै विभिन्न तरिकाबाट गरिरहेको छन्। ठ्याक्कै थाहा नहुने कारणले गर्दा चाहिँ धेरै सचेत मान्छेहरू पनि यसमा चाहिँ उभाएको छन्। तर पनि आफूले त्यसँग सम्बन्धमा कुनै थाहै नभएका लिङ्कहरूमा क्लिक नगर्यो भने बचिहालिन्छ।
1: अब त्यस्तोमा नागरिकहरू फस्नु भयो अथवा पर्नु भयो भने चाहिँ त्यति बेला के गर्नुपर्छ? उहाँहरूले
0: गर्न नहुने कुरा गरियो र गर्ने साथ आफूलाई चाहिँ त्यो कुरा चेत आयो भने चाहिँ तपाईँको के गर्नुपर्छ यसमा भन्दाखेरि, तत्काल आफूले आफ्नो ब्याङ्क त्यो खाता होल्ड गरिदिनु पर्यो भनेर रिक्वेस्ट पनि गर्न सकिने भयो, होइन भने चाहिँ नजिकको प्रहरी कार्यालयमा तुरन्त जानकारी गराउनु पर्यो, र अर्को साइबर ब्युरोको चाहिँ हटलाइन नम्बरहरू छ, त्यो नम्बरहरूमा तत्काल जानकारी गयो भने हामीले कहिलेकाहीँ पत्रचार नगरिकन पनि त्यो ब्याङ्कलाई रिक्वेस्ट गरेर पनि हामीले उसको ब्याङ्क एकाउन्ट चाहिँ होल्ड गर्न सक्छौँ।
1: अन्तिममा नागरिकहरूलाई अथवा डिजिटल माध्यम प्रयोग गर्ने सेवाग्राहीहरूलाई चाहिँ के सुझाव सल्लाह दिनुहुन्छ?
0: मेरो सबैभन्दा सुझाव भने शङ्कास्पद लिङ्कहरू कसैले पनि क्लिक नगर्नु होला, इमेलको पासवर्डहरू अलिक बलियो राख्नु पर्यो, सजिलै सबैले थाहा पाउने अथवा अनुमान गर्न सक्ने पासवर्डहरू राख्नु भएन। त्यसै गरी फेसबुक इमेल ब्याङ्किङ एपहरूमा चाहिँ टु फ्याक्टर अथेन्टिकेसन भन्छ नि, ओटिपी ब्याङ्क डिटेल आफ्नो पिन नम्बरहरू कुनै पनि हातमा कसैसँग पनि सेयर गर्नु हुँदैन। त्यसै गरी अपरिचित व्यक्तिबाट आएको वाट्सएप कलहरू कुनै पनि हातमा इन्टरटेन नगर्नु होला। त्यसै गरी सामाजिक सञ्जाल चलाउँदाखेरि गोपनीयता कायम राख्नु पर्यो, प्रोफाइल फोटोहरूलाई आफ्नो प्राइभेटाइज गर्नु पर्यो, अनलाइन सपिङ गर्दाखेरि एकदमै सचेत हुनु पर्यो। त्यसै गरी सबैभन्दा ठुलो कुरो प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो, विभिन्न जिल्ला प्रहरी कार्यालय तथा ब्याङ्क तथा वित्तीय संस्थाहरूबाट जारी भएका सचेतनामूलक सन्देश हेर्नु पर्यो, सुन्नु पर्यो, हातमा साथ गर्नु पर्यो र सबैमा सेयर पनि गर्नु पर्यो। सजिलै प्राप्त हुने पैसा अथवा सामानहरूको लोभमा नफस्नु हुन अनुरोध गर्ने।
2: उहाँहुन्थ्यो साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी। नेपाल दर्पणमा खबरकै सिलसिला, वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पाँच थरको मिथिलाजुङ गाउँपालिका पाँचका 36 वर्षका सुभाष लावती पक्राउ परेका छन्। एमसीबी आबुधाबीको संयुक्त अरब इमिरेट्स यूएईबाट पक्राउ परेका उनलाई आज नेपाल फिर्ता ल्याएको प्रहरीले जनाएको छ। लावतीले आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै पीड़ितहरूलाई विभिन्न मितिमा 11,61,000 रूपियाँ बैंक खातामा जम्मा गर्न लगाई सम्पर्कविहीन भएका थिए। उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गएको वर्षको साउन 26 गते रेड नोटिस जारी भएको थियो।
3: सरकारले वास्तविक सुकुम्बासीहरूलाई जग्गाको लालपूर्जा वितरण नगरेसम्म घर भाड़ाका लागि महिनाको 15,000 रूपियाँ उपलब्ध गराउने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सरकारी अधिकारीहरूले घर भाड़ा दिन स्रोतको सुनिश्चित भइसकेको जानकारी गराएका समितिका सभापति हरि ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले काठमाण्डुका विभिन्न होल्डिङ सेन्टरमा पहिचानको प्रक्रियामा रहेका भूमिहीनहरूलाई पहिचानको प्रक्रिया सकिए लगत्तै फास्ट ट्र्याकबाट लालपूर्जा वितरण गर्ने सरकारको लक्ष्य छ। बैठकमा शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीले सुकुम्बासी व्यवस्थापनको अहिलेसम्मको प्रगति विवरण पेश गरेका छन्। होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारका बालबालिकाको शिक्षाको लागि विद्यालय बसको व्यवस्था गरिएको र सुत्केरी महिलाहरूको पोषणको लागि उचित व्यवस्था मिलाएको सरकारी पक्षको दावी छ।
2: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको जग्गामा भएको अतिक्रमण हटाउन निर्देशन दिएको छ। मन्त्रालयको आन्तरिक प्रशासन शाखाले देशभरका अस्पताल तथा प्रतिष्ठानलाई पत्रचार गरेर जग्गाको अतिक्रमण हटाउन निर्देशन दिएको हो। अस्पतालको स्वामित्वमा रहेका जग्गा जमीन तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षणका लागि तीन बुझे निर्देशन दिएको छ। पहिलो जग्गाको साँझ सीमाना यकिन गर्न भनेको छ। दोस्रो अस्पतालको स्वामित्वमा रहेको जग्गामा भएको अतिक्रमण हटाउन भनेको छ भने त्यसै गरी अतिक्रमण मुक्त गरेको वा खाली जग्गामा पुनः अतिक्रमण हुन नदिन कम्पाउण्ड वाल लगाउन र आवश्यक सुरक्षात्मक उपाय अवलम्बन गर्न निर्देशन दिएको छ।
3: शेयर बजार लगातार तेस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 10.07 अंकले घटेर 2,730.17 बिन्दुमा झरेको हो। आज जीवन बीमा, म्यूचुअल फण्ड र व्यापार बाहेक सबै समूहको सूचक घटेकोमा अन्य समूहको सूचक 2% ओह्रालो लागेको छ। आज 174 कम्पनीको शेयर घटेकोमा 80 बढ़ेको छ। यस्तै 14 कम्पनीको शेयर घटबढ़ भएको छैन। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 2,80,00,00,000 बराबरको कारोबार भएकोमा आज 337 कम्पनीको 79,58,000 किता सेयर 3,29,00,00,000 रूपैयाँमा किनबेच भएको छ।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
6: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
7: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
8: के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
9: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
8: हाम्रा सेवाहरू
9: ओपिडी सेवा
8: विशेषज्ञ ओपिडी सेवा
9: निशुल्क औषधि वितरण
8: सशुल्क फार्मेसी सेवा
9: फिजियोथेरापी सेवा
8: अकुपंचर सेवा
9: योग परामर्श सेवा
8: क्रियाकल्प सेवा
9: पूर्व कर्म पंचकर्म सेवा
8: छार सूत्र सेवा
9: जलौका सेवा
8: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
9: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
8: विस्तृत जानकारीका लागि
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-696-98514-24063।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। जलवायु परिवर्तनको कारण हिन्दुकुश हिमालय क्षेत्रमा प्राकृतिक विपदका घटनाहरू निरन्तर बढ़दै गएका अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले जनाएको छ। इसिमोडका अनुसार हिमालय क्षेत्रका 8 देशमध्ये भारत नेपाल बंगलादेश र भूटानले मात्र सन् 2025 10 भन्दा बढ़ी ठूला विपदका घटना सामना गर्नु पर्यो। म्यानमार पाकिस्तान चीनमा पनि सन् 2025 मनसूनजन्य बाढ़ीको श्रृंखला देखियो जसले पूर्वाधार र जनजीविकामा व्यापक क्षति पुर्याएको छ। हिन्दुकुश हिमालय क्षेत्रका देशहरूले सन् 2024 मात्रै 6 अर्ब अमेरिकी डलर भन्दा बढ़ीको आर्थिक क्षति बेहोरेका थिए। यो क्रम 2025 पनि उस्तै रहयो। सन् 2025 बाढ़ी पहिरो र हिमताल विस्फोट जस्ता विपदका कारण यस क्षेत्रमा झण्डै 12,00,000 नागरिक विस्थापित भएका इसिमोडको तथ्याङ्क छ। इसिमोडका महानिर्देशक पेमा क्याटसोपका अनुसार पर्वतीय क्षेत्रमा बाढ़ी र पहिरोका घटना बढ़दो क्रममा छन् जसले घर पूर्वाधार र आवश्यक सेवामा क्षति झन बढ़ाइरहेको छ। विज्ञहरूले जलवायु परिवर्तनले चरम मौसमी घटनाको आवृत्ति र तीव्रता बढ़ाउँदै जाने भएकोले आउँदा वर्षहरूमा बहुविपद जोखिम अझ गम्भीर हुन सक्ने चेतावनी दिएका छन्।
2: विश्व बैंकले देशको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा विश्व बैंकका देशीय निर्देशक डेभिड स्लेनले शैक्षिक विकासमा सक्दो सहयोगको प्रतिबद्धता जनाउनु भएको हो। त्यस अवसरमा उहाँहरूबीच शिक्षा क्षेत्र सुधार पूर्वाधार विस्तार र प्रविधि मैत्री शिक्षा बारेमा छलफल भएको छ। विश्व बैंकले विशेष गरी विद्यालय तथा शैक्षिक पूर्वाधार कार्यक्रममा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ। दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्री पोखरेलले सरकारका प्राथमिकताबारे जानकारी गराउँदै शैक्षिक पूर्वाधार विकास फाउण्डेशन लर्निङ सुदृढीकरण र शिक्षा डिजिटल तथा प्रविधि विस्तारलाई सरकारको प्रमुख एजेण्डाका रूपमा अघि बढ़ाएको बताउनुभयो।
3: नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको अध्यक्षमा पुण्यप्रसाद सिटौला सरोज विजयी हुनुभएको छ। पोखरामा सम्पन्न 7 राष्ट्रिय महाधिवेशनबाट सिटौला अध्यक्ष बन्नुभएको हो। गएको वैशाख 27 गतेदेखि शुरू भएको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हिजो सम्पन्न मतदानमा सिटौलाले 1030 मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी हरिशरण केसीले 464 मत प्राप्त गर्नुभयो।
2: नेपाल चीन उत्तरी नेपाल नाका जोड्ने राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सड़क आयोजना अन्तर्गत बारागुङ मुक्ति क्षेत्र तीन छुसाङदेखि उपल्लो मुस्ताङको लोघेकर दामोदर कुण्ड दुईमा रहेको घमी सड़क आयोजनालाई अर्थ मन्त्रालयले 3 अर्ब 15 करोड़ रूपियाँ बजेटको बहुवर्षीय स्रोत सहमति सुनिश्चित गरेको छ। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाको गएको सोमबारको पत्र अनुसार कोरला नाका जोड्ने छुसाङ घमी 40.20 किलोमिटर सड़क स्तरोन्नति तथा कालो पत्रका लागि अर्थ मन्त्रालयबाट बजेटको बहुवर्षीय स्रोत सहमति सुनिश्चित भएको हो। यसरी कालीगण्डकी करिडोर बेनी जोमसोम कोरोला सड़क आयोजनाको पहलमा राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयमा गएको वैशाख 7 गते नेपाल चीन जोड्ने कोरोला सड़क अन्तर्गत छुसाङ घमी सड़क आयोजनाका लागि 3 अर्ब 15 करोड़ रूपियाँ बजेटको स्रोत सहमतिका लागि सिफारिश गरेको थियो। यसअघि मुस्ताङको कागबेनीदेखि छुसाङसम्मको 9.8 किलोमिटर सड़क कालोपत्र तथा सड़क स्तरोन्नति गर्न सरकारले आवश्यक बजेट विनियोजन गरिसकेको छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। चीनिया राष्ट्रपति शी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच इरानसँग आणविक हतियार हुन नहुने र हर्मुज जलमार्ग खुल्ला रहनुपर्छ भन्ने कुरामा सहमत भएको छ। ट्रम्पको चीन भ्रमणका क्रममा दुई देशका नेता यो दुई विषयमा सहमत भएका व्हाइट हाउसलाई उद्धृत गरी अरब न्यूजले जनाएको छ। शी र ट्रम्प बीच बेजिङमा द ग्रेट हल अफ द पीपलमा भेटवार्ता भएको हो। बेजिङमा अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको सम्मानमा राजकीय भोज योजना गर्दै चीनिया राष्ट्रपति शीले अमेरिका चीन सम्बन्धलाई विश्वको सबैभन्दा महत्वपूर्ण भन्नुभएको बीबीसीले उल्लेख गरेको छ। चीन अमेरिका द्विपक्षीय सम्बन्धलाई बिगार्न नहुने बताउँदै उहाँले दुई देश प्रतिद्वन्दी नभई साझेदार बन्नुपर्ने उल्लेख गर्नुभयो। यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीचको पहिलेको वार्तालाई अत्यन्तै सकारात्मक भनेर प्रशंसा गर्नुभएको खबरमा उल्लेख छ। ट्रम्पले शीलाई महान नेता भनेर प्रशंसा गर्नुभएको छ। यसअघि झण्डै 2 घण्टा चलेको उच्चस्तरीय बैठकमा व्यापार, तेल र इरान युद्धको विषयमा छलफल भएको व्हाइट हाउसले आएको छ। यसैबीच चीनिया राष्ट्रपति शीले ताइवानको विषयलाई लिएर अमेरिकासँग द्वन्द हुन सक्ने चेतावनी दिनुभएको छ। शीले ताइवान मामिलाको व्यवस्थापन नमिले द्वन्द हुन सक्ने चेतावनी दिनुभएको हो।
2: भारतको उत्तर प्रदेशमा हिजो तीव्र गतिमा आएको हावाहुरी र पानीका कारण ज्यान गुमाउनेको संख्या 104 जना पुगेको छ। तीव्र हावाहुरी र वर्षाका कारण उत्तर प्रदेशका विभिन्न जिल्लामा पर्खाल भत्किने, रूख भाँसिने र कच्ची घरहरू भत्किने घटनामा मानिसहरूको ज्यान गएको भारतीय संचार माध्यमले जनाएका छन्। बनारस, प्रयागराज र कानपुरमा धेरै क्षति भएको छ। भारतको मौसम विभागले पश्चिमी वायु र स्थानीय मौसम प्रणालीको असर रहेको भन्दै आउँदो 24 घण्टा मौसमको अवस्था खराब रहने चेतावनी दिएको छ।
3: अब केही खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 एकदिवसीय त्रिदेशीय श्रृंखला अन्तर्गत स्कटल्याण्डले आज भएको खेलमा अमेरिकालाई डीएसएल नियमका आधारमा 2 रनले हराएको छ। वर्षाले प्रभावित खेलमा 32 ओभरमा 249 रनको लक्ष्य पछ्याएको अमेरिकाले 8 विकेट गुमाएर 246 रन मात्र बनाउन सक्यो। अमेरिकाका साईतेजा मुक्का मल्लले शतक बनाए। उनी 75 बलमा 104 रन बनाएर आउट भए। यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 47 ओभरमा 6 विकेट गुमाएर 321 रन बनाएको थियो। स्कटल्याण्डका खेलाड़ीले आजको खेलमा 3 जना खेलाड़ीले अर्धशतक बनाए। जीतसँगै स्कटल्याण्ड 30 खेलमा 38 अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अमेरिका 25 खेलमा 36 अंकसहित दोस्रो स्थानमा छ। किर्तिपुरमा चलिरहेको लीग 2 श्रृंखलाको यो दोस्रो खेल हो।
2: र आईपीएल क्रिकेटमा आज राति पंजाब किंग्स र मुम्बई इण्डियन्स खेल्दैछन्। यो खेल धर्मशालामा पाउने 8 बजे शुरू हुनेछ। प्रतियोगितामा पंजाब 11 खेलमा 13 अंकसहित तालिकाको चौथो स्थानमा छ। लगातार 8 खेलसम्म अभिजित रहेको पंजाबले त्यसपछि लगातार 4 खेलमा हार बेहोरेको छ। प्लेअफमा पुग्ने सम्भावना 22 मुम्बई 11 खेलमा 6 अंकसहित 9 स्थानमा छ। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 35 पटक भेट भएकोमा पंजाब 18 र मुम्बई 17 खेलमा विजयी भएका छन्। खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल चल्दै संविधान कार्यान्वयन र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा सांसदहरूको जोड़।
2: जेठ महिनाका लागि बैंकको ब्याज दर घट्यो। व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा कम। मूल्य वृद्धि दर भन्दा बैंकको ब्याज कम भएकाले अर्थतन्त्रमा समस्या आउन सक्ने।
3: डिजिटल ठगी र बैंकिक असुरक्षा बढ़्दो। सचेतना नै सबैभन्दा ठूलो सुरक्षा रहेको साइबर ब्यूरोको भनाई।
2: इरानसँग आणविक हतियार हुन नहुने र हर्मुज खुल्ला रहनुपर्ने अमेरिका र चीनिया राष्ट्रपति सहमत। चीन अमेरिका बीच व्यापार, तेल र इरान युद्धको विषयमा छलफल।
3: र आईसीसी विश्वकप क्रिकेट लीग 2 अमेरिका स्कटल्याण्डसँग 2 रनले पराजित। अंक तालिकामा स्कटल्याण्ड शीर्ष स्थानमा। आईपीएल क्रिकेटमा आज राति पंजाब र मुम्बई खेल्दै
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

नेता मन्त्री कर्मचारी ट्रेड युनियन खारेजी सरकारको प्राथमिकतामा राजनैतिक गतिविधिमा संलग्न नहुन कर्मचारीलाई संघीय मामिला मन्त्रालयको निर्देशन। पूर्व न्यायाधीशको नेतृत्वमा गठित सम्पत्ति छानबिन आयोगको काम शुरू। एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन 20 वर्ष यताका कर्मचारी उच्च पदस्थ अधिकारीलाई आग्रह। भारतको उत्तर प्रदेशमा भीषण वर्षा र आँधीका कारण कम्तीमा 100 जनाको मृत्यु। र परिषद दर्ता नवीकरण गर्न झण्डै 3 दर्जन खेल संघहरूको व्यवस्था। असारभित्र नवीकरण नभए कार्यवाही गर्ने खेलकुद परिषदको चेतावनी।

0: नम्बर वन नेपाली पेन्ट कम्पनी चश्मी पेन्ट, तीन दशक देखि नेपाली मनको रंग,
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: नमस्कार, कान्तिपुर डायरीका साथमा देवशिखर नवीन समाचार अब विस्तारमा।
4: प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय मर्यादा विपरीतका भाषा प्रयोग नगर्न सांसदहरूलाई निर्देशन दिनुभएको छ। बजेट अधिवेशनका बैठकहरूमा सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका सांसदबाट गलत सन्देश जाने गरी मर्यादा विपरीतका भाषा प्रयोग हुन थालेपछि सभामुख अर्यालले त्यसबारे ध्यान आकर्षण गराउनु भएको हो। नियमावलीको व्यवस्था उल्लेख गर्दै उहाँले भन्नुभयो,
5: मान्य सदस्यहरू, नियमावलीको नियम 21 को खण्ड घ सबै मान्य सदस्यहरूलाई यसमा संवेदनशील भइदिनको लागि म यो जानकारी गराउन गइरहेको छु। अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने।
4: यसैबीच रासपाका सांसद गणेश पराजुलीले दिएको अभिव्यक्तिलाई रेकर्डबाट हटाइएको छ। त्यसबारे सभामुख अर्यालले भन्नुभयो,
5: मान्य सदस्यहरू, मिति 2083 वैशाख 29 गतेको बैठकमा माननीय सदस्य गणेश पराजुलीले बोल्ने क्रममा प्रयोग गर्नुभएको भरौटेहरू र यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो गरी भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।
4: यसैबीच प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ। सबैजसो दलका सांसदले नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रम यो समाचार तयार पार्दासम्म चलिरहेको थियो।
3: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
6: कान्तिपुर सविस्तार।
3: सरकारले निजामती कर्मचारी ट्रेड युनियन खारेजीको विषयलाई विशेष महत्व दिएको छ। ट्रेड युनियन खारेजको विषय सरकारको नीति तथा कार्यक्रममा समेत समेटिएको छ। एकातर्फ सर्वोच्च अदालतले तत्काल ट्रेड युनियन खारेज नगर्न आदेश दिएको छ भने अर्कोतर्फ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजनैतिक गतिविधिमा संलग्न नहुन कर्मचारीलाई निर्देशन दिएको छ। ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयपछि उत्पन्न विवाद र घटनाक्रमबारे तयार पारिएको एक सामग्री।
4: सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो। यस्तै सूचनामा नेपालको संविधान र निजामती सेवा ऐन अनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ। मन्त्रालयले निजामती सेवा ऐन अनुसार निजामती कर्मचारीले राजनीतिमा भाग लिएमा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था रहेको स्मरण गराउँदै मन्त्रालयले कर्मचारी राजनैतिक दल भातृ संगठनमा आबद्ध हुन नपाइने स्पष्ट पारेको हो। त्यस्तै सरकारले राजनैतिक गतिविधिमा संलग्न हुने संगठनको सदस्यता लिने वा निर्वाचनमा उम्मेद्वार बन्ने कर्मचारीलाई सेवाबाट हटाउन सकिने व्यवस्था रहेको सूचनामा उल्लेख गरेको छ। निजामती कर्मचारी कुनै राजनीतिक दल, राजनीतिक दलको भातृ संगठन, राजनीतिक दलको जनवर्गीय संगठन वा राजनीतिक दलसँग आबद्ध भई संगठनको सदस्यता लिएको वा राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेद्वार बनेमा कानून बमोजिम कार्यवाही हुने मन्त्रालयको भनाइ छ। कर्मचारी ट्रेड युनियन खारेजी गर्ने सरकारको नीतिलाई लिएर व्यापक विवाद उत्पन्न भएका बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो सूचना जारी भएको हो। सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी एवं व्यावसायिक संस्थाका रूपमा विकास गर्ने र सेवा प्रवाह तथा सुशासन प्रवर्धनलाई नतिजामुखी बनाउने भन्दै ट्रेड युनियन खारेजीको नीति लिएको देखिन्छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत सो विषय उल्लेख गरियो। गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले भनेका छन्,
7: निजामती तथा अन्य सरकारी सेवालाई तटस्थ निष्पक्ष उत्तरदायी एवं व्यावसायिक संस्थाको रूपमा विकास गरी सेवा प्रवाह र सुशासन प्रवर्धनलाई नतिजामुखी बनाउने उद्देश्यले ट्रेड युनियनको खारेजी स्वार्थको दण्ड नियन्त्रण सम्बन्धी व्यवस्था सूचकमा आधारित कार्य सम्पादन मूल्याङ्कन प्रणाली कुलिङ अफ अवधिको व्यवस्था र राजनैतिक दल वा गतिविधिमा संलग्न भएमा भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने व्यवस्था गरिनेछ।
4: सरकारी सेवामा कुलिङ अफ पिरियडको व्यवस्था र राजनैतिक दल वा गतिविधिमा संलग्न भएमा भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने व्यवस्था नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। यसै गरी निजामती सेवामा योग्यतामा आधारित नियुक्तिको व्यवस्था, विभागीय तथा आयोजना प्रमुखको त्रैमासिक मूल्याङ्कन, नैतिक परीक्षण संयन्त्र, निजामती सेवा बोर्ड, कमजोर कार्य सम्पादन स्तर भएका कर्मचारीलाई नकारात्मक सूचीमा राखिने व्यवस्था गरिने भएको छ। साथै निजामती सेवालाई कार्य सम्पादनमा आधारित प्रोत्साहन प्रणाली मार्फत नतिजामुखी र नागरिक मैत्री संस्थाको रूपमा विकास गरिने सरकारको नीति रहेको छ। नीति तथा कार्यक्रम सार्वजनिक भएकै दिन ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चको आदेशलाई कसरी लिनु भएको छ भन्ने प्रश्नमा नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी नेपाने दाहालले भनिन्,
8: अर्डर नै हामीले आउँछ होला भन्ने सोचेको छ। ठिक छ, अब कानूनले गरेको कुरालाई हामी कानूनी सर्वोच्चताका लागि ऐन नियम अब अधिकार सबैको कुरा गर्दै गर्दाखेरि सर्वोच्च अदालतले गरेको कुरा जे आउँछ त्यो पैसा लगाएर हामीले स्वीकार गर्नै पर्छ। त्यसलाई केही छैन, ठ्याक्कै हामीले सोचे जस्तो परिणाम त आएको होइन नि त, तर पनि नराम्रो त भएन। फर्स्ट स्टेजमा अलिकति बुझ्ने कुरा सरकारलाई बोलाएर के हो त तपाईँहरूको कुरा भन्ने कुरा उहाँहरूले त बुझ्न पाउनुभयो नि त, उहाँहरूको विधिभित्रै पर्छ नि त्यो। अब हामीले हेरिढाल्यौँ, हाम्रो कुरा सुनियो होइन, पछि उहाँहरूले गरेको त्यो एउटा खालको निर्णय हो, त्यसमा केही छैन, हाम्रो त्यस्तो नकारात्मक कुरा केही छैन।
4: संवैधानिक इजलासले जेठ 6 गते सम्मका लागि अध्यादेशको व्यवस्था कार्यान्वयन नगराउन आदेश गरेको हो। संविधानले ट्रेड युनियन खोल्दै त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्ने हकको संवैधानिक प्रत्याभूतिसँग जोडिएको माग दावी गर्दै कर्मचारी संगठनकी अध्यक्ष दाहाल सहित 5 जनाले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए। अदालतको आदेश अघि नै कतिपय ट्रेड युनियन खारेज भइसकेका छन्। दलगत ट्रेड युनियनको साटो आधिकारिक ट्रेड युनियन आवश्यक भएको र सरकारले सबै पक्षसँग संवाद गरेर विवाद मिलाउनु पर्ने कतिपयको भनाइ छ। स्वतन्त्र निजामती कर्मचारी संयोजक पशुपति पोखरेल भन्छन्,
9: सरकारले जसरी अध्यादेश ल्याएर खारेज गर्यो त्यो नै गलत गर्यो भन्ने हो। धेरै कर्मचारीको अभिमत पनि त्यही नै हो, दलगत ट्रेड युनियन हुनु हुँदैन भन्ने हो। तर सरकारले सरकारवालाहरू रहेपछि निजामती सेवा ऐनलाई कसरी अगाडि बढाउने भनेर सबै सरकारवालासँग छलफल गरेर एउटा आधिकारिक ट्रेड युनियन मात्रै राख्ने कि ट्रेड युनियनलाई चाहिँ पूरै निषेध नगर्ने ढंगबाट नेतृत्व निर्माण गरेर सामूहिक छलफलबाट अगाडि बढ्नु पर्थ्यो। सरकारले एकलौटी रूपमा त्यसलाई खारेज गरेर जुन अवस्थामा पुर्यायो त्यो विरूद्धमा भनौँ या ट्रेड युनियन अधिकारका पक्षमा अदालतले जुन किसिमको अल्पकालीन आदेश दिएको छ त्यो चाहिँ सामूहिक छलफलको विषय बन्छ।
4: प्रधानमन्त्री भालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो मन्त्री परिषद बैठकमा शासकीय सुधार सम्बन्धी 100 कार्यसूची सार्वजनिक गर्दै आफ्नो कार्यसूची अन्तर्गत दलीय ट्रेड युनियनहरू खारेज गर्ने निर्णय गरेको हो। तर सरकारको निर्णय कार्यान्वयनमा भने चुनौती पनि उत्तिकै रहेको प्रशासनविदहरूको भनाइ छ। प्रशासनविद दामोदर रेग्मी भन्छन्,
10: पछिल्ला दिनहरूमा हाम्रा ट्रेड युनियनहरू पेसागत हकितका विषयलाई भन्दा अन्य विषयले प्राथमिकता पाउने गरेको गुनासो बढ्दै गएको सन्दर्भमा वर्तमान सरकारले ट्रेड युनियन नराख्ने गरी निजामती सेवा ऐनको विधेयक तयार गरेको थियो। तथापि यो अधिकारको कुरा भएको र यो जो यसबाट पीड़ित पक्ष अदालत जानु एउटा प्रजातान्त्रिक अधिकार भित्रै पर्छ। अब अहिलेलाई न्यायालयले जुन दिएको अन्तर्वादेशलाई अन्यथा रूपमा लिन मिल्दैन, किनकि पीड़ित पक्षले यसमा न्यायको माग गर्न आफ्नो ठाउँ ठिक छ। तथापि ट्रेड युनियन आवश्यक हो, तर यसको लागि ट्रेड युनियनको पेसागत मर्यादाभित्र बसिदिनुपर्छ, एउटा सकारात्मक सन्देश प्रवाह भएको स्थिति छ र ट्रेड युनियनको अस्तित्व रहनुपर्छ भन्ने दिशातर्फ अहिलेको यो निर्देशन त्यो रूपमा गए जस्तो लाग्छ।
4: शासकीय सुधारका लागि विभिन्न पहल गरिरहेको सरकारलाई अदालतको आदेश र कर्मचारीबाट भएका विरोधले दबाव सिर्जना गरेको छ। त्यसैले ट्रेड युनियन खारेज गर्ने नीतिलाई पुनः कार्यान्वयनमा मुद्दा लैजानु अघि सम्बद्ध सबै पक्षसँग परामर्श गरी विवाद समाधान उपयुक्त बाटो हुन सक्ने देखिन्छ। रेडियो कान्तिपुरका लागि दीपशिखा रेग्मी। सरकारले वास्तविक सुकुम्बासीलाई जग्गा धनी प्रमाण पूर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 रूपियाँ घर भाड़ा उपलब्ध गराउने तयारी गरेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आज सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका हुन्। समिति सभापति हरि ढकालका अनुसार शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीहरूले सुकुम्बासी व्यवस्थापनको हालसम्मको प्रगति विवरण पेश गर्दै सो योजनाबारे जानकारी गराएका हुन्। काठमाण्डुका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि स्क्रीनिङ भइरहेको र सो प्रक्रिया सकिए लगतै फास्ट ट्र्याकबाट लाल पूर्जा वितरण गर्ने सरकारको लक्ष्य छ। शहरी विकास मन्त्रालयले यस प्रयोजनका लागि आवश्यक स्रोतको सुनिश्चितता भइसकेको समितिलाई जानकारी गराएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
11: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
12: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
11: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
12: हाम्रा सेवाहरू
11: दाँत नदुखाई खोल्ने,
12: दाँत भर्ने, दाँतको आकृति गर्ने,
11: दाँतको एक्सरे सुविधा,
12: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
12: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
11: ध्यान दिनै पर्ने कुरा,
12: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
11: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
13: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420501।
14: वाटरले बुझ्ने

0: Extreme energy drink. Taste the difference, feel the energy.
1: Hello, noodle lovers. Kesa khabar. I am Devil's hot chicken noodles. Hot bhanne bittikai mukh bata pani aayo, haina? Like it. Nepal ko hottest, delicious taste ko lagi tayar ho bhane. Aunohos. Ma tapai ko nazikai ko pasal maasu. Devil's hot chicken noodles.
2: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डेलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित चारवटा केन्द्रीय संघले ध्यानकर्षण भएको जनाएका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स संघ डेभलपमेन्ट बैंकर्स एसोसिएशन त्यसै गरी नेपाल वित्तीय संस्था संघ र लघुवित्त बैंकर्स संघले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सीईओ पाण्डेलाई नियन्त्रणमा लिएको सन्दर्भमा ध्यानकर्षण भएको जनाएका हुन्। सर्वसाधारणको निक्षेप संकलन गरी जनविश्वासमा चल्ने बैंक जस्ता संस्थाको कर्जा असुली गरेको कारण प्रमुख कार्यकारी अधिकृतको पक्राउले बैंकको साख्ने गिर्न सक्ने र बैंकको स्थायित्वमा आँत आउन सक्ने दावी बैंकर्स संघहरूले गरेका छन्। बैंकको साख तथा प्रमुख कार्यकारी अधिकृत जस्तो पदको गरिमालाई समेत मध्यनजर गर्दै सुन अनि थुनको सिद्धान्तमा रही आवश्यक अनुसन्धान गर्नुपर्ने उनीहरूको माग छ।
3: सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले काम अघि बढ़ाएको छ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको नेतृत्वमा गठित आयोगले 2062 सालदेखि अहिलेसम्म सार्वजनिक पदमा रहेका कर्मचारी र उच्च पदस्थ अधिकारीहरूलाई एक महिनाभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ।
4: सरकारले गत वैशाख 2 गते सम्पत्ति छानबिन आयोग गठन गरेको थियो। आयोगले काठमाण्डौको केशर महलमा कार्यालय सञ्चालन गर्दै काम अघि बढ़ाएको हो। आयोगले छानबिनको दायरामा पर्ने बहालवालादेखि पूर्व प्रधानमन्त्री पूर्व मन्त्री लगायत सहसचिव तहका कर्मचारी र कार्यालय प्रमुख भएकाहरूलाई सम्पत्ति विवरण बुझाउन भनेको छ। त्यस्तै आयोगले विदेशमा रहेको सम्पत्ति बारे पनि सूचना दिन निर्देशन दिएको छ। आयोगले बिहिबार सरकारी अखबार गोर्खा पत्रमा सूचना निकाल्दै सम्पत्ति विवरण पेश गर्न र विदेशमा लुकाएको सम्पत्ति बारे प्रमाण सहित सूचना उपलब्ध गराउन आग्रह गरेको हो। आयोगका अनुसार सम्पत्ति विवरण बुझाउने फारमको नमूना वेबसाइटमा उपलब्ध भएकाले सोही अनुसार भरेर बुझाउनु पर्नेछ। 16 प्रकारका सार्वजनिक पदाधिकारीले सम्पत्ति विवरण बुझाउनु पर्ने आयोगको भनाइ छ। सम्पत्ति विवरण आफै आफ्नो प्रतिनिधि मार्फत वा इमेलबाट पनि बुझाउन सकिने व्यवस्था गरिएको छ। आयोगले जानी जानी अपूर्ण वा झुटा बेहोराको सम्पत्ति विवरण भरि बुझाउने वा तोकिएको अवधिभित्र सम्पत्तिको विवरण नै नबुझाउनेहरूका हकमा कानून बमोजिम कार्यवाही हुने चेतावनी समेत दिएको छ। हरेक वर्ष नियमित रूपमा सम्पत्ति विवरण बुझाउनेले पनि आयोगमा सम्पत्ति विवरण बुझाउनु पर्नेछ। ती बाहेक 2064 साल र 2070 सालको निर्वाचनबाट संविधान सभामा निर्वाचित सांसदका साथै सबै बहालवाला र पूर्व सांसदहरूको सम्पत्ति विवरण बुझाउनु पर्नेछ। संवैधानिक निकायबाट पदमुक्त भएका प्रमुख तथा पदाधिकारी पूर्व न्यायाधीश र राजपत्रांकित प्रथम श्रेणी सहसचिव तहका नेपाली सेनाका अवकाश प्राप्त अधिकारीले पनि विवरण बुझाउनु पर्नेछ। यस्तै प्रदेश प्रमुखदेखि सहायक मन्त्रीसम्म प्रदेश सभाका सांसददेखि अरू पदाधिकारी महान्यायाधिवक्तादेखि प्रदेश मुख्य न्यायाधिवक्ता जिल्ला विकास समितिदेखि हालका जिल्ला समन्वय समितिका पदाधिकारी स्थानीय तहका प्रमुख अध्यक्ष एवं उपप्रमुखले पनि सम्पत्ति विवरण बुझाउनु पर्ने व्यवस्था गरिएको छ। आयोगका अनुसार राष्ट्रपति र उपराष्ट्रपति सहित सबै निकायका सल्लाहकार स्वकीय सचिव निजी सचिव र त्यस्तै खालका पदाधिकारीहरूको पनि सम्पत्ति छानबिन हुने भएकाले उनीहरूले पनि सम्पत्ति विवरण बुझाउनु पर्नेछ। आयोगले राज्य कोषबाट सुविधा लिने र नलिने गरी नियुक्त भएका दुवै खालका ती पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन सूचनामा भनिएको छ। सहसचिव र त्यो भन्दा माथिका सबै अर्थात मुख्य सचिव सम्मका पदाधिकारी छानबिनमा पर्ने भएकाले उनीहरूले पनि आयोगलाई सम्पत्ति विवरण बुझाउनु पर्नेछ। सरकारले निजामती प्रहरी सशस्त्र प्रहरी बल राष्ट्रिय अनुसन्धानका साथै अरू सेवाका सहसचिवदेखिका कर्मचारी पनि छानबिनको क्षेत्राधिकारमा भएकाले उनीहरूले पनि सम्पत्ति विवरण बुझाउनु पर्नेछ। नेपाली दूतावास र कूटनीतिक नियोगका प्रमुख र कर्मचारीहरूमाथि पनि छानबिन हुने हुँदा उनीहरूलाई पनि विवरण बुझाउन भनिएको छ। यदि कार्यालय प्रमुखको रूपमा काम गरेको भए सबै सेवाका उपसचिव सरहका कर्मचारीले पनि सम्पत्ति विवरण बुझाउनु पर्नेछ। सुरक्षा निकायको हकमा पनि त्यही मान्यता लागू हुनेछ। कार्यालय प्रमुख नभएको हकमा भने सहसचिव सरहलाई सीमा तोकिएकाले उनीहरूले पनि सम्पत्ति विवरण बुझाउनु पर्नेछ। मुलुकमा सुशासन बहालीका लागि उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिनको माग हुँदै आएकोमा सरकारले आयोग गठन गरेर काम अघि बढ़ाएको हो। सम्पत्ति छानबिन आयोग गठनलाई लिएर सरकारको प्रशंसा भएको छ भने कतिपय कोणबाट विरोधका स्वर सुनिएका छन्। त्यस्तै आयोग खारेजको माग गर्दै सर्वोच्च अदालतमा दुईवटा रिट दायर भइसकेको छ। पछिल्लो पटक अधिवक्ता प्रेमराज सिलवालले गत मंगलबार दोस्रो रिट दायर गर्नुभएको हो। आयोग विरूद्ध 15 बैशाखमा पनि रिट दायर भएको थियो। सो रिटमा 16 बैशाखमा न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले कारण देखाओ आदेश र लिखित जवाफ माग गर्ने आदेश गरेको थियो।
3: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
5: वाटरले पुग्दैन है एक्सप्रेस नै चाहिन्छ। वाटरले पुग्दैन है।
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टीम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
7: सँगै न्यू फेसन दिन आयो मौसम।
8: रेड बुल बबाल एनर्जी।
2: कान्तिपुर डायरीमा भयो आर्थिक प्रसंग।
9: आर्थिक समाचारको साथमा
10: गर्मीमा नयाँ ट्रेन्ड रिफ्रेशमेन्टमा न्यूट्रिसन विथ चिसो हलिक्स।
2: पश्चिम एसियाली देशमा जारी युद्धका कारण इन्धन निर्माण सामग्री ढुवानी तथा श्रमिक लागतमा पटक पटक भइरहेको अप्रत्याशित मूल्यवृद्धिको समस्या सम्बोधन गर्न सरकार तयार नभएको भन्दै निर्माण व्यवसाय आन्दोलित भएका छन्। नेपाल निर्माण व्यवसाय महासंघले तय गरेको पूर्व निर्धारित शान्तिपूर्ण विरोधका कार्यक्रम अनुसार आज केन्द्रमा एसोसिएट सदस्य समन्वय समितिका तर्फबाट सड़क विभाग र ऊर्जा जलस्रोत तथा सिंचाई विभागका महानिर्देशकहरूलाई ज्ञापन पत्र बुझाई ती विभागहरूमा आधा घण्टा धरना दिइएको हो। एसोसिएट सदस्य समन्वय समितिका संयोजक नवराज श्रेष्ठले दुईवटा विभागका महानिर्देशकद्वयलाई ज्ञापन पत्र बुझाउँदै मूल्यवृद्धिका कारण निर्माण उद्योगमा देखिएको विकराल अवस्थाबारे अवगत गराउनुभयो। यसैबीच महासंघ आबद्ध 77 जिल्ला निर्माण व्यवसाय संघले आज नै प्रमुख जिल्लाधिकारी समक्ष जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाई कार्यालय परिसरमा आधा घण्टा धरना दिएका छन्।
11: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: कर्णाली प्रदेशको पर्यटन प्रवर्धन लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने उद्देश्यले सुर्खेतमा प्रथम कर्णाली पर्यटन सम्मेलन आयोजना हुने भएको छ। नेपाल पर्यटन बोर्ड वीरेन्द्रनगर नगरपालिका सुर्खेत र होटल व्यवसायी महासंघ कर्णाली प्रदेशको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो। आगामी जेठ 9 गतेदेखि 11 गतेसम्म सम्मेलन आयोजना गरिने सम्मेलनका संयोजक तर्क बहादुर साईले बताउनुभयो। कर्णाली प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको सम्मेलनलाई ऐतिहासिक कार्यक्रमका रूपमा लिएको उहाँको भनाइ छ। सम्मेलनले कर्णालीको पर्यटन विकास प्रवर्धन र दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने अपेक्षा गरिएको छ।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। भारतको उत्तर प्रदेशमा गइराते भीषण वर्षा र आधीका कारण कम्तीमा 100 जनाको मृत्यु भएको छ। आधीका कारण राज्यका विभिन्न क्षेत्रमा रूख र विद्युतका पोलहरू ढलेका छन् भने धेरै घरहरूमा क्षति पुगेको छ। घटनापछि मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई 24 घण्टाभित्र आर्थिक सहायता उपलब्ध गराउन निर्देशन दिएको भारतीय संचार माध्यमले जनाएका छन्। प्रयागराजमा सबैभन्दा धेरै 21 जनाको मृत्यु भएको छ भने भदोहीमा 18, मिर्जापुरमा 15 र फतेहपुरमा 10 जनाको मृत्यु भएको समाचारमा उल्लेख छ। हिजो साँझ अचानक मौसम परिवर्तन हुँदा उत्तर प्रदेश धेरै स्थानमा हावाहुरी चलेको थियो। तीव्र गतिका कारण हावा चल्दा विज्ञापन बोर्ड, तिनका स्थान तथा रूखहरू उखेलिएपछि जनजीवन प्रभावित भएको समाचारमा उल्लेख छ।
3: चीनिया राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बेजिङमा भेटवार्ता भएको छ। दुई नेताहरूबीच आगामी 3 वर्ष र त्यसपछिका लागि रणनीतिक स्थिर सम्बन्ध कायम गर्ने सहमति भएको राष्ट्रपति सीलाई उद्धृत गर्दै चीनको विदेश मन्त्रालयले जनाएको छ। भ्रमणमा रहेका ट्रम्पले चीन र यसका नेताप्रति सम्मान प्रकट गर्दै अमेरिकाले आफ्नो प्रतिनिधि मण्डलमा प्रतिष्ठित व्यवसायीहरूलाई संलग्न गराएको समाचारमा उल्लेख छ। ट्रम्पले चीन अमेरिका सम्बन्ध पहिले भन्दा अझै राम्रो र सुदृढ हुने प्रतिबद्धता जनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिकी राष्ट्रपतिको कार्यालय व्हाइट हाउसले विज्ञप्ति जारी गर्दै राष्ट्रपति सीसँग सकारात्मक संवाद भएको जनाएको छ। ट्रम्प सीबीच आर्थिक सहकार्य बढ़ाउने, चीनमा अमेरिकी व्यापारलाई विस्तार गर्ने तथा अमेरिकी उद्योगमा चिनिया लगानी बढ़ाउने विषयमा छलफल भएको बताइएको छ।
2: राष्ट्रिय खेलकुद परिषद राखेपाले खेल संघहरूलाई आगामी असारभित्र नवीकरण गर्न सूचना जारी गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐन 2077 तथा नियमावली 2079 बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म कार्यान्वयन नभएको भन्दै राखेपाले असार 15 गतेसम्मको समय दिएर सूचना जारी गरेको हो। तोकिएको समयभित्र नवीकरण नभएमा प्रचलित कानून बमोजिम खारेजको प्रक्रिया अगाडि बढ़ाइने राखेपाले जनाएको छ। राखेपाको वेबसाइटमा उल्लेख भए अनुसार दर्ता भएका 75 मध्ये 33 खेल संघले नवीकरण गराएका छैनन्। हवस् त्यसपछि कान्तिपुर डायरीका आजका सम्पूर्ण बुलेटिन यही नै सकिन्छ। न्यूज डेस्कका सम्पूर्ण सहकर्मी दीपशिखा र नवीन बिदा हुन्छौ। नमस्कार।
12: नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसले नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 औं तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
13: असार पहिलो हप्तादेखि।
12: नोट, एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236119 र 98520161612।
14: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
15: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बजे हो।

0: घर घर आयो हजुर सबको मन सुना, सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: हाम्रो सदानन्द हामी बनाउँछौ राम्रो सदानन्द। नमस्कार, म नवीन कला जैरू। सदानन्द नगरपालिकाको विकास योजना गतिविधि तथा जनचासोको विविध विषय वस्तु समेटिएको हाम्रो सदानन्द हामी बनाउँछौ राम्रो सदानन्द कार्यक्रमको पहिलो श्रृंखलामा यहाँलाई हार्दिक स्वागत गर्दछौ। सदानन्द नगरपालिका संघको सहकार्यमा रेडियो संखुवा सभा 95.5 मेगाहर्ज तथा B&G मल्टिमिडियाद्वारा संचालित जनगुनासो युट्युब च्यानल र हेर्ने चित्रको संयुक्त उत्पादन तथा प्रसारित कार्यक्रम हो। आर्थिक वर्ष 2082-83 रातो किताबमा समावेश भएका योजना विकास, निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, युवा तथा सामाजिक क्षेत्रका गतिविधिहरूलाई जनतामाझ प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमको पहिलो श्रृंखलामा यस आर्थिक वर्षमा सम्पन्न भएका खेलकुद गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्नेछौ। साथै पछिल्लो 15 दिनभित्र सदानन्द नगरपालिकाको सहकार्यमा सम्पन्न भएका विभिन्न विकास, सामाजिक तथा अन्य महत्वपूर्ण गतिविधिहरूलाई समेत समेट्नेछौ। अब लागौ कार्यक्रमको मुख्य प्रस्तुतितर्फ। सदानन्द नगरपालिकाले खेलकुद विकासलाई प्राथमिकतामा राख्दै निरन्तर रूपमा विभिन्न प्रतियोगिताहरू सञ्चालन गर्दै आएको छ। यसले स्थानीय खेलाड़ीहरूको प्रतिभा उजागर गर्नुका साथै युवा पुस्तालाई सकारात्मक दिशामा अघि बढ़न समेत प्रेरणा दिएको छ।
3: यस आर्थिक वर्षमा सदानन्द नगरपालिकाको मुख्य प्रायोजन तथा आयोजनामा विभिन्न खेलकुद प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न भएका छन्।
4: यही विषयमा हामीले सदानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र कुमार उदासबाट संक्षिप्त खेलकुदको विषयमा जानकारी लिएका छौ।
5: अब यस आर्थिक वर्ष 2082-83 हामीले यो नगरपालिकाभित्र हुने विभिन्न प्रकारका खेलहरूको प्रतियोगिताहरू, त्यसपछि विभिन्न ठाउँमा जाने हाम्रा त्यो खेलाडीहरूको टिमको सहभागिताको कुराहरूमा धेरै कामहरू योजना अनुसार अगाडि बढेको छ। विशेष गरेर हामीले भलिबलको क्षेत्रमा त धेरै नै खेलकुदको आयोजना गरियो। मुख्यत नगरपालिकाकै आयोजनामा पनि हामीले दुईटा चाहिँ अन्तरपालिका स्तरीय चाहिँ हामीले प्रतियोगिताहरू सम्पन्न गर्यौँ। एउटा हामीले सडान्न कप प्रतियोगिता, भलिबल प्रतियोगिता, जुन पुरुषहरूको भलिबल प्रतियोगिता हो भने, त्यसै गरी हामीले दिङ्ला कप पनि अन्तरपालिका महिला भलिबल प्रतियोगिता पनि सम्पन्न गरेका छौँ। त्यसले धेरै के भने हामीलाई खेलकुदमा र भलिबलको क्षेत्रमा महत्वपूर्ण एउटा सहयोग पुगेको छु मैले विश्वास गरेको छु। त्यसै गरेर खेलाडीहरू बाहिरको आउनुभएका खेलाडीहरू, उहाँहरूको सिप कलादेखि लिएर धेरै कुराहरू चाहिँ यहाँका खेलाडीहरूले सिक्ने अवसर पनि प्राप्त गर्नुभएको छ भनेदेखि, ठुल्ठुला गेमहरू प्रत्यक्ष रूपमा पनि जनताले हेर्न देख्न पाए, त्योबाट पनि एउटा सन्तुष्टि चाहिँ प्राप्त गरेको महसुस मैले गरेको छु भने, टोल स्तरीय विभिन्न क्लबहरू, विभिन्न संस्थाहरूले त धेरैवटा प्रतियोगिताहरू हामीले सम्पन्न गरेका छौँ। वडा लेभलदेखि लिएर टोल स्तरसम्म पनि हाम्रो लगानी भएको छ र त्यसमा हामीलाई जनसहभागिता पनि राम्रो छ। म उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु। हाम्रो मात्रै लगानी होइन, जनताको लगानी पनि त्यहाँ प्रशस्त मिसिएको छ। त्यो लगानी गर्नु हुने दाताहरू, जो मनकारी दाताहरू हुन्छ, उहाँहरूलाई पनि हामीले सम्झिनुपर्छ, धन्यवाद दिनुपर्छ भने, हामी त्यसै गरी फुटबलको पनि एउटा राम्रै प्रतियोगिता हामीले चाहिँ सम्पन्न गर्यौँ। क्याम्पे रङ्गशालामा एउटा चाहिँ उत्कृष्ट खेलाडीहरूको सहभागितामा राम्रो प्रतियोगिता सम्पन्न भएको छ भने, त्यसै गरी ब्याडमिन्टनमा पनि हामीले अहिलेसम्मकै सबभन्दा ठुलो चाहिँ प्रतियोगिता यहाँ सम्पन्न ब्याडमिन्टन सङ्घ चाहिँ डिङ्लाको उहाँहरूको चाहिँ सहभाग उहाँहरूको चाहिँ एउटा चाहिँ आयोजनामा हाम्रो पनि एउटा ठुलो लगानी र उहाँहरूको आफ्नो पनि प्रयत्न उहाँहरूको पनि सहभागिताबाट चाहिँ त्यो कार्यक्रम हामीले सम्पन्न गऱ्यौँ। यसको पनि यस बाहिर प्रभावहरू हामीले राम्रो पाएको छौँ। त्यसै गरी यसपालि क्रिकेटको पनि सुरुवाती भएको छ। थोरै बजेटबाट भए पनि क्रिकेटलाई पनि प्रारम्भ गरिएको छ भनेदेखि अब आइटिएफ टेकान्डोको लागि पनि हामीले सपोर्टहरू गरिरहेका छौँ। समग्रमा भन्नुपर्दाखेरि हाम्रो बजेट र हाम्रो क्षमता अनुसार हामीले खेलकुदको क्षेत्रमा चाहिँ यो ठुलै लगानी हो भन्ने हामीले महसुस गरेका छौँ र यसले मूलत युवाहरूको चाहिँ शारीरिक तन्दुरुस्तीदेखि लिएर अनुशासनदेखि लिएर र उहाँले एउटा चाहिँ के भनेदेखि खेलका चाहिँ सिप कलाहरू सिक्ने जुन अवसर प्राप्त गर्नुभयो त्यो हाम्रो लागि उपलब्धिमूलक रहेको चाहिँ हामीले महसुस गरेका छौँ। जुन हाम्रो चाहिँ योजनाबद्ध ढङ्गले यो कामहरू अगाडि बढेको छ, खेलकुद समिति छ, त्यसै गरी खेलाडी साथीहरूले पनि व्यवस्थापनमा महत्वपूर्ण सहयोग गर्नुभएको छ र पब्लिकले पनि समुदायले पनि यस्तो प्रतियोगिताहरूलाई रुचाउनु भएको छ र चाहिँ उहाँहरूले फेरि आइन्दा अझै योभन्दा राम्रो प्रतिस्पर्धात्मक गेमहरू ढिङ्गामा आयोजना होस् र विभिन्न ठाउँमा आयोजना होस् भन्ने चाहिँ शुभकामना पनि हामीलाई दिइरहनु भएको छ। अब हामीले चाहिँ टोटल चाहिँ यदि हिसाब गर्ने हो भने ठुलो लगानी हामीले गरेका छौँ तपाईँको खेलकुद विकासको लागि र हामीले गर्नुपर्ने पनि थुप्रै कामहरू पनि छन्। तर बजेटरी जुन कुरा छ त्यो एउटा निकै चाहिँ गम्भीरै कुराहरू छन् किनभने हाम्रो आन्तरिक स्रोतहरू राम्रो छैन र माथिबाट आउने राजसभाबाट समानीकरणको बजेटहरू पनि हामीले हरेक वर्ष घट्दो अवस्थाबाट गुजिरहेको छ। तथापि पनि हामीले चाहिँ के भने प्रयत्न गरेर धेरै खेलहरूमा खेलाडीहरूलाई समावेश गर्न सकेका छौँ। यो पनि एउटा उपलब्धि हो जस्तो लाग्छ। तर के भने जस्तै अब सबै चाहिँ अरू पालिकामा यो देख्छौँ कसैले मेयर कप बनाएका छन् होइन, कसैले उपमेयर कप बनाएका छन्, कसैले वडाध्यक्ष कप बनाएका छन्। तर हामीले के त्यसो गरेनौँ? हामीले चाहिँ त्यसको सट्टामा दिङ्ला ऐतिहासिक ठाउँ हो, दिङ्ला कप राखौँ जुन निरन्तर त्यही नगरपालिकाले अगाडि बढाउँछ। अब त्यो एउटा खेलको लागि लगभग हामीले 9 लाख रुपियाँ जति पैसा हामीले खर्च गरेका छौँ। त्यो पनि सानो राशि चाहिँ हो जस्तो मलाई लाग्दैन। त्यसै हामीले आयोजना गरेको सडानन्द कप जुन हामीले 5 लाख रुपियाँ विनियोजन गऱ्यौँ, तर त्यहाँको वडाका साथै वडाध्यक्षहरू र त्यहाँको चाहिँ सामाजिक व्यक्तित्वहरूले अरू 5 लाख सहभागिता जनाएर चाहिँ 10 लाख बराबरको गेम त्यहाँ पनि भएको छ भने यसै त एवं तरिकाले के भने कम्तीमा पनि खेलाडीहरूको सहभागिता छ, खेल प्रेमीहरूको सहभागिता छ, नगरपालिकाको सहभागिता छ। उहाँले माग पनि त्यसरी गर्नुभएको छ हामीलाई, किनभने हामीले एउटा निश्चित प्रतिशत बजेट दिनुहोस् हामी यो स्तरको गेम हामी गर्छौँ भनिरहेको छौँ। तर के भने एकमुष्ट बजेट छुट्याउने अनि तपाईँको चाहिँ के भने मेयर अथवा उपमेयरको नाम राखेर जुन प्रचार गर्ने जुन शैली छ त्यो चाहिँ हामीलाई त्यति उपयुक्त हामीले लागेको छैन। र हामीले के भनेदेखि पैसा कति राख्ने भन्दा पनि खर्च कसरी सरल ढङ्गले गर्ने, कम खर्चमा ठुलो गेम गर्न सकेको रहेछ त। तपाईँको ठुल्ठुलो गेम गरेर होइन पुरस्कारको राशि मात्रै ठुल्ठुलो राखेर रा। आउने खेलाडी त त्यही देखियो हेर्नुहोस्, त्यो भने त्यही के भने प्रभावकारी त देखिएन। त्यस कारण हामीले के भने नीति पनि अपनाउनु पर्छ कतिपय कुराहरूमा। जुन स्तरको गेम हो त्यो स्तरको गेममा तपाईँको बिस्तारै हामीले अपग्रेड गर्ने हो। एकैचोटि तपाईँको के भने अन्तर्राष्ट्रिय स्तरको गेम गर्ने यो वर्ष चाहिँ अनि अर्को वर्ष चाहिँ गराउन सकिएन भनेर छोडिदिने त गर्नु भएन नि। राष्ट्रिय स्तर गराउने, तपाईँको प्रदेश स्तरीय गराउने, पालिका स्तरीय गराउने होइन, अनि पो क्रमशः त्यो के भने पालिका हुँदैदेखि प्रदेश जान सक्यो, प्रदेश हुँदै हामी राष्ट्रिय स्तरको जान सकियो होइन। र यी खेलहरूमा पनि हाम्रो राष्ट्रिय स्तरकै खेलाडीहरू नेसनल क्याप्टेनहरू पनि आउनु भएको छ यहाँ यो प्रतियोगिताहरूमा भने त्यस्तो किसिमको सहभागिता पनि छन्। त्यस कारण के भने एक एकचोटि ठुलै बजेट छुट्याउने र सबै कुरा चाहिँ नगरपालिकाले मात्रै बेहोर दिने भन्ने कुरा चाहिँ मलाई लाग्छ त्यो अलिक एम्बिसियस नै हुन्छ होला जस्तो लाग्छ। ठिक छ, एउटा मात्रै एम गरौँ, ठुलो गरौँ भन्न सकिन्छ, तर हाम्रो

कतिपय चाहिँ अब 100% सबै चाहिँ के भने पालिकाले बिहोर्दोस् भन्ने कुरा पनि आउँछ, त्यो पनि अब उहाँहरूको माग नाजायज हो भन्दैन म, तर के भनेदेखि यो कुरा चाहिँ दीर्घकालीन टिकाउने कुरा हो। नगरपालिकाको आन्तरिक स्रोतलाई कसरी बढाउने र बढाएर कसरी खर्च गर्ने भन्ने कुरामा बढाउन सकि लगानी पनि बढाउन सकिन्छ, तर के भनेदेखि अरू विकासको निर्माण काम पनि थुप्रै छन् हामीले गर्नुपर्ने। त्यो विकासको कामहरूमा हामीले पहिलो प्राथमिकता दिनुपर्छ, त्यसपछि शिक्षा छ, स्वास्थ्य छ, खेलकुद एवं तरिकाले प्राथमिकीकरण गरेरै हामीले चाहिँ बजेटहरूको विनियोजन गरेका छौँ। मलाई लाग्छ अरू कुनै पनि पालिकाको हिसाब गर्ने हो भने हराकिलो दायरामा हामीले सम्पूर्ण खालका खेलाडीहरूलाई समेटेर एउटा चाहिँ चुस्त दुरुस्त खालको र मितव्ययिता अप्नाउने गरी खेलाडीहरूलाई हामीले चाहिँ खेलमा सहभागिता गराउने, युवाहरूलाई खेलमा सहभागिता गराउने र उनीहरूको शारीरिक तन्दुरुस्तीदेखि लिएर अनुशासनदेखि लिएर र सामाजिक रूपमा चाहिँ के भनेदेखि एडजस्टमेन्ट हुने किसिमका एउटा चाहिँ जुन मान्छेहरूलाई चाहिँ एउटा व्यवहारिक ज्ञानहरूदेखि लिएर चाहिँ हामीले चाहिँ के भनेदेखि दर्शकहरूलाई यहाँका नगरवासीहरूलाई पनि एउटा मनोरञ्जनको एउटा चाहिँ वातावरण पनि हामीले बनाइरहेका छौँ। जस्तै बाला चतुर्दशी मेलामा हामीले खेलकुदको आयोजना गऱ्यौँ, त्यसै गरी अरू विभिन्न चाहिँ समयमा त्यस्तो अवसरहरू पारेर त्यस्तो गेमहरू हामीले गराइरहेका छौँ। र मलाई लाग्छ पर्याप्त छ बजेट, म भन्न सक्दिनँ, तर हामीले यथेष्ट बजेट छुट्याउने कोसिस गर्दा र केही कमी कतैतिर भए पनि मलाई लाग्छ यतिको प्रभावकारी गेम हामीले गराउन सकेका छौँ जुन नगरपालिकाकै एउटा चाहिँ त्यो बजेटबाट भएको छ र त्यसमा जनसहभागिताको पनि ठुलो भोल्युम चाहिँ हामीलाई प्राप्त भएको छ। यो हिसाबले चाहिँ अगाडि बढेको छौँ हामी। अब आगामी वर्षहरूमा पनि हामीले मूलत के भने वडा वडाहरूबाट नै हामीले चाहिँ खेलकुदको कस्तो कार्यक्रम राख्ने भन्ने खालको चाहिँ योजनाहरू हामीले माग गरिरहेका छौँ। खेलकुद विकास समिति मार्फत विभिन्न खालका क्लबहरू संस्थाहरूले योजनाहरू ल्याउनुहुन्छ, ती योजनाहरूको साथमा हामीले नगरपालिकाकै आयोजनामा गर्ने कार्यक्रमहरूमा पनि हामीले चाहिँ बजेटको तर्जुमा गर्नेतिर हामीले अगाडि बढिरहेका छौँ। र यो वर्ष तपाईँले अघि भन्नुभयो जस्तै अलिकति बजेट नगरपालिकाबाट कम हो भनेर, जस्तै ब्याडमिन्टनको साथीहरूले भन्नुभएको छ, त्यसै आइटिएफ टेकान्डोको साथीहरूले भन्नुभएको छ, होइन, त्यसै गरी भलिबलका साथीहरूले पनि भन्नुभएको छ। र यसपालि पनि हामीले बजेट अलिकति थप्नु पनि पर्यो, जति विनियोजन गरेका छौँ त्यतिले नपुगेकोले केही थप्नु पनि पर्यो। अर्को चाहिँ आउने बजेटमा चाहिँ हामीले वर्षक नगरपालिकाले दिने बजेट चाहिँ पर्याप्त छलफल गरेर चाहिँ हामी बजेट विनियोजन गर्छौँ र त्यो फेरि पटक पटक थपिरहनु चाहिँ नपर्ने खालको एउटा योजना चाहिँ हामी बनाउँछौँ। र अब खास गरेर राष्ट्रपति रनिङ सिलको लागि पनि हामीले चाहिँ अलिक व्यवस्थित नै गरेका छौँ, होइन, जस्तै स्कुललाई पनि अलिकति बजेट बढाइदिएको छौँ यो वर्षदेखि भने, हामीले जिल्लामा खेलाडी सहभागिताको लागि पनि गत आर्थिक वर्षभन्दा यो वर्ष हामीले बजेट बढी नै राखेका थियौँ, त्यो पनि अपर्याप्त भएको महसुस भएको छ। त्यसलाई पनि हामीले विद्यालयलाई खेलमा सहभागिता गराउनको लागि पनि एउटा निश्चित बजेट चाहिँ चाहिने रहेछ भन्ने महसुस भएको छ, त्यो पनि हामीले छलफल गरिरहेका छौँ। र अर्को कुरा चाहिँ भनेको सबभन्दा ठुलो कुरो तालिमको कुरा रहेछ। तालिम चाहिँ हामीले व्यवस्थित ढङ्गले अगाडि बढाउने भन्ने सोच पनि गरेका छौँ। त्यो कतिवटा इभेन्टमा हामी गर्न सकिन्छ अथवा कतिवटा खेलको जुन चाहिँ हाम्रा चाहिँ विधाहरू छन् त्यो विधाहरूमध्ये जस्तै कुनमा गर्न सकिन्छ, एउटा दुईवटामा भए पनि ट्रेनिङहरू अगाडि बढाउने, जस्तै टेकान्डोको कुरा भयो, होइन, उसुको कुरा भयो, त्यसै गरी भलिबलको कुरा छ, ब्याडमिन्टनको कुरा छ। ब्याडमिन्टनमा त जेस् यहाँ एउटा राम्रो वातावरण पनि बनिरहेछ किनभने यहाँको चाहिँ एउटा कमल हलले गर्दाखेरि पनि बनिरहेको छ। यो ट्रेनिङ गर्ने कुरामा पनि हामीले सोचिरहेका चाहिँ छौँ, त्यो योजना यसपालि बन्छ बनाउँछौँ। अति नै राम्रो भनेर त सबभन्दा पहिला त बजेटकै कुरा आइहाल्छ। बजेटको छलफलबाट चाहिँ सीमा निर्धारण जुन समिति छ त्यो समितिमा व्यापक छलफल गरेर यो वर्ष गत

0: को सिकाइबाट खास गरेर संस्थाहरूको चाहिँ आफ्नो सुझावहरूको आधारमा हामीले राम्रो बनाउनुतिर चाहिँ हामी लाग्छौँ, योजना राम्रो बन्छ भन्ने चाहिँ विश्वास छ।
1: पालिकाको मुख्य प्रायोजन तथा वडा नम्बर 13 र 14 बोयाको संयुक्त आयोजनामा प्रथम सडानन्द कप खुल्ला अन्तरपालिका स्तरीय पुरूष भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिता गत कार्तिक 1 गतेदेखि शुरू भई कार्तिक 4 गते वृहत सांस्कृतिक कार्यक्रम सहित समापन गरिएको थियो। उक्त प्रतियोगितामा गाउँपालिकाले उपाधि हात पारेको थियो भने पाखरीवास नगरपालिका उपविजेतामा सीमित भयो। भोजपुर नगरपालिका र सडानन्द नगरपालिका सेमी फाइनल चरणसम्म पुगेका थिए। यस प्रतियोगिताका लागि सडानन्द नगरपालिकाबाट 5 लाख रूपियाँ विनियोजन गरिएको थियो।

त्यसै गरी पालिकाको आयोजनामा प्रथम दिङला कप आमन्त्रित अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता पनि सफलतापूर्वक सम्पन्न भएको छ। दिङला बजारमा गत चैत्र 21 देखि 24 गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा 6 टीमको सहभागिता रहेको थियो। 6 लाख रूपियाँ लागतमा सम्पन्न प्रतियोगितामा आमचोक गाउँपालिका विजेता बनेको थियो भने सडानन्द नगरपालिका उपविजेता बनेको थियो। सेमी फाइनलमा सभापोखरी गाउँपालिका र साल्पा सिलिचो गाउँपालिका पुगेका थिए।

गरी गत असोज 30 गतेदेखि मंगसिर 3 गतेसम्म पाँचौं खुल्ला पुरूष फुटबल प्रतियोगिता पनि सम्पन्न भएको छ। वडा खेलकुद विकास समिति वडा नम्बर 6 को आयोजना तथा सडानन्द नगरपालिका र वडा नम्बर 6 को प्रायोजनमा सम्पन्न उक्त प्रतियोगितामा बुद्ध एयर विंग्स विजेता बनेको थियो भने ठाकुरपाल स्मृति संस्था उपविजेता बनेको थियो। साम्पाङ फुटबल क्लब र राजिमपाट फुटबल क्लब सेमी फाइनलिस्ट भएका थिए।

0: ब्याडमिण्टन खेलतर्फ पालिकाको मुख्य प्रायोजन तथा वडा नम्बर चारको सहयोगमा दिङला ब्याडमिण्टन संघद्वारा नवौं खुल्ला पुरूष डबल्स तथा बी डिभिजन ब्याडमिण्टन प्रतियोगिता सम्पन्न गरिएको छ। शहीद दिवसको अवसरमा माघ 14 देखि 16 गतेसम्म प्रतियोगिता सञ्चालन गरिएको थियो। त्यसै गरी वडा नम्बर चारको प्रायोजन तथा पालिकाको सहयोगमा प्रथम वडा अध्यक्ष कप वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता पनि सम्पन्न भएको छ। उक्त प्रतियोगितामा वडा नम्बर 12 विजेता र वडा नम्बर 8 उपविजेता बनेका थिए। क्रिकेट खेलमा ऐतिहासिक उपलब्धि स्वरूप सदानन्द नगरपालिकाको मुख्य प्रायोजनमा प्रथम दिङला क्रिकेट प्रतियोगिता पहिलो पटक आयोजना गरिएको हो। दिङला क्रिकेट क्लबको आयोजनामा वैशाख 5 देखि 7 गतेसम्म सञ्चालित प्रतियोगितामा धनकुटा क्रिकेट टीम विजेता र दिङला क्रिकेट क्लब उपविजेता बनेका थिए। यसै गरी ऐतिहासिक योगमाया न्यौपानेको समाधि स्थल नजिकै योगमाया भलिबल प्रतियोगिता पनि सम्पन्न भएको छ। योगमाया खेलकुद विकास समितिको आयोजना तथा सदानन्द नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न उक्त प्रतियोगितामा आमचोक गाउँपालिका विजेता र सदानन्द नगरपालिका उपविजेता बनेका थिए। पालिकाभित्र अन्य विभिन्न खेलकुद कार्यक्रमहरू पनि सफलतापूर्वक सम्पन्न भएका छन्। मितेरी युवा क्लबद्वारा वडा स्तरीय भलिबल प्रतियोगिता, वडा नम्बर 2 साबिक वडा स्तरीय भलिबल तथा जुनियर उत्सु प्रतियोगिता, साथै वडा नम्बर 3 खार्तम्छा र वडा नम्बर 9 किमालुङमा महिला तथा पुरूष भलिबल प्रतियोगिताहरू सम्पन्न भइसकेका छन्। पालिकाले खेलकुदमा गरेको लगानी कस्तो रहेको छ भनेर हामीले आयोजकसँग सोधेका थियौं। सुन्नुहोस् दिङला ब्याडमिण्टन संघको नरेन्द्र तामाङको भनाई।
1: खेलकुदमा स्थानीयले लगानी गरेको तर विभिन्न संघ संस्थाले सोचे जस्तो आफूले लगानी स्थानीयले नगरेको हामीले महसुस गर्छौँ। जस्तै हामी स्वयं म आफै दिङला ब्याडमिण्टनको अध्यक्ष भएको हिसाबले 4-5 कार्यक्रम काम गरिसक्यौँ, तर त्यसमा भने जस्तो बजेट नभएको कारणले गर्दा हामी विभिन्न संघ संस्था साथीहरूलाई हार गुहार गरेर ज्ञान सञ्चालन गर्ने अवस्था अझै पनि यस स्तरीय भइरहेछ र म जस्ता हामी जस्ता संस्थाहरू अझ भलिबल फुटबल तथा खेलकुदलाई पनि पूर्ण रूपले चाहिँ स्थानीयले बजेट खेलकुदमा नहालेको जस्तो हामीले महसुस गरेका छौँ। स्थानीय सहनगर गाउँपालिकाले चाहिँ खेलकुदमा सोचेको भन्दा किनकि यहाँ विभिन्न किसिमको खेल खेलाडीहरू उत्पादन भएको हिसाबले गर्दा भलिबल चाहे चाहे ब्याडमिन्टन होस् चाहे आइपिएफ होस् जुन चाहिँ खेलमा पनि सहनगरमा चाहिँ अब्बल भोजपुर जिल्लामा चाहिँ अब्बल खेलाडी भएको हिसाबले स्थानीय तहले सहनगर चाहिँ खेलकुदमा चाहिँ अहिलेको जुन लगाएको बजेटभन्दा 5 गुणा लगानी गर्नु सक्यो भने चाहिँ खेलहरू र संस्थाहरूले भनेको भन्दा राम्रो काम गर्न सक्छन् भन्ने आशा गर्दछौँ। हामीलाई अब हाम्रो यो नौ संस्करण हाम्रो 2082 गते सम्पन्न भएछ र अब हाम्रो फेरि 10 संस्करण चाहिँ राम्रो भव्यको साथ ठुलो भन्दा मात्रै अलिक बृहत् रूपले गराउने भने तर त्यसको लागि हामीलाई अझै पनि आर्थिक बजेट भने चाहिँ स्थानीय हिजोदेखि चाहिँ 2-3 लाख रुपियाँ मात्रै बजेट दिने जति गरिरहेका छन् र हामीलाई प्राइभेटको बजेटहरूले लगभग अहिलेसम्म हामीलाई एउटा म्याच बनाउन एउटा टुर्नामेन्ट बनाउनलाई हामीलाई कतिमा पनि ब्याडमिन्टन टेबलमा 7 लाख रुपियाँ चाहिँ आवश्यक परेर खर्च भइरहेछ। त्यो हिसाबले गर्दा हामीलाई यस आउने 10 ब्याडमिन्टनको लागि चाहिँ हामीले चाहिँ स्थानीय नगरपालिकाले हामीलाई 5 लाखसम्म लगानी गरिदिनु हो भने हामी विगत रूपमा अब नेपालभरिको राष्ट्रिय प्लेयरहरूलाई यस सहन नगरपालिका जिताउने खालको ग्यामहरू गराउने यस ग्याममा हाम्रो ब्याडमिन्टन ग्याम भनेको एउटा मात्रै विधा होइन, यस ग्याम भनेको धेरै इभेन्ट्स धेरै विधा भएको हुनाले गर्दा हामीलाई आर्थिक रूपमा अझ धेरै आवश्यक परेको हुन्छ र अरू ग्याममा भन्दा हामीलाई त धेरै आर्थिक रूपमा धेरै कम बजेट हो जस्तो हामीलाई महसुस भएको छ। उपलब्धि त अब स्थानीय तहले भने जस्तो बजेटमा हाल्दा खेलाडीहरू खासै रूपमा उत्पादन नभएको हाम्रो ब्याडमिन्टन हिसाबमा चाहिँ उत्पादन भएको छ तर उत्पादन मात्रै भएर खेलकुद खेलेर मात्रै पनि भन्दा पनि प्रशिक्षकको कमजोर खेलाडीहरूलाई नभएको त्यो चाहिँ किनभने बजेटकै कारणले गर्दा हामी के चाहन्छौँ भने स्थानीय तहले खेलकुद खेलाउनु मात्रै भन्दा पनि बजेट गरेर खेलाडीहरूलाई उत्पादन राम्रो प्रशिक्षण दियो भने भोलि आफ्नो स्थानीय तहले सम्बन्ध नबलको नाम राख्नु पऱ्यो, साथै नेपालभरि नाम राख्न सक्छन् त्यो खेलाडीहरूले र उनीहरूले आफ्नो व्यवसाय खेलाडी बन्न सक्छन् खेलकुदको माध्यमबाट। हामी त के चाहन्छौँ भने स्थानीय तहले खेल जुनसुकै खेलकुदलाई पनि एउटा प्रशिक्षण होस् भन्ने हामी चाहन्छौँ।

0: पछिल्लो 15 दिनको अवधिमा पालिकाले दलित लक्षित कार्यक्रम अन्तर्गत प्लम्बर सम्बन्धी तालिम सञ्चालन गरिरहेको छ। उक्त तालिममा 20 जना प्रशिक्षार्थी सहभागी छन्। वैशाख 16 गतेदेखि शुरू भएको तालिम 15 दिनसम्म सञ्चालन हुनेछ।
1: कानन्द नगरपालिकाले खेलकुद विकासलाई प्राथमिकतामा राख्दै निरन्तर रूपमा विभिन्न प्रतियोगिताहरू सञ्चालन गर्दै आएको छ। यसले स्थानीय खेलाड़ीहरूको प्रतिभा उजागर गर्नुका साथै युवा पुस्तालाई सकारात्मक दिशामा अघि बढ़न प्रेरणा दिएको छ। यससँगै आजको कार्यक्रम यही समाप्त हुन्छ। आगामी अंकमा थप गतिविधि र विकास योजना सहित पुनः भेट हुनेछौ। तबसम्मका लागि सहकर्मी मोहन तामाङ र मेघराज तामाङसँगै म नवीन कला बिदा हुन्छु। नमस्कार।

0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्खुसभा खर्चरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मामामित्र एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खाजबारी नगरपालिका 1 भानुचोक शङ्खुसभा।
1: खाजबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खाँदबारी नगर कार्यपालिकाको मिति 2082/30 को चलानी नम्बर 2748 को प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिइ आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, 4 बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाणपत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खाँदबारी नगरपालिका 1 वडा कार्यालय।
2: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
3: भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ।
4: सुकुम्बासीलाई लाल पूर्जा नआउँदासम्म मासिक 15,000 भाडा दिने सरकारको तयारी, विपदमा पशु वस्तु उद्धारमा व्यवस्था, आगलागी र डढेलोबाट हुने मानवीय क्षति 63% घट्यो।
5: आगलागीका घटनाहरू चाहिँ अलिक बढी नै घटना, विगतका घटनाहरू मध्ये अलिक बढी घटना आगलागीको नै हुने गरेको छ।
4: चामलमा विषादी भेटिएको मुद्दा दर्ता गर्न आदेश, शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा नयाँ नेतृत्व चयनमा प्रक्रिया शुरू, कर्णालीमा 41 झोलुङ्गे पुल निर्माण शुरू तर लक्ष्यभन्दा 59% कम।
6: 36 झोलुङ्गे पुल बनिसकेका छ र अहिलेसम्म प्रदेशमा 151 प्रदेश सरकारले बनिसकायो।
4: र दिल्लीमा ऊर्जा बचतका लागि 2 दिन घरबाटै काम गर्न निर्देशन, 50% बैठक अनलाइनबाटै हुने।
7: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: जेठ 15 गते नजिकिँदै गर्दा बजेट कस्तो ल्याउने भनेर सुझाव दिने क्रम र लिने क्रम पनि बढ़ेको छ। अहिलेको आवश्यकता महत्वाकांक्षी र ठूलो आकारको बजेट होइन, बरू सानो र नतिजामुखी बजेट हो भन्ने सुझाव धेरै आइरहेको छ। स्थानीय सिप र स्रोतमा आधारित साना कार्यक्रमलाई प्राथमिकता दिने र व्यवस्थापकीय सुधार गर्नेतर्फ बजेट केन्द्रित गराएर जनता सामु नै बजेटको असर पुर्याउन सक्नुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
8: संघीय संसदका दुवै सदनका विपक्षी दलहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको कार्यान्वयनको आधार माग गरेका छन्। सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसदहरूले परम्परागत र महत्वाकांक्षी कार्यक्रमले भार मात्रै दिने तर्क गरेका छन्। कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले सरकारको नीति तथा कार्यक्रम, राष्ट्रको वार्षिक नीति, आर्थिक दिशा, सामाजिक तथा अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषय समेट्ने भएकाले यसले महत्व राख्ने बताउनुभयो। तर उहाँले छलफलका क्रममा प्रधानमन्त्रीको अनुपस्थिति प्रति भने असन्तुष्टि व्यक्त गर्नुभयो।
9: देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय सामाजिक परिवेश देखि लिएर आर्थिक विकासका मेरुदण्ड र नीतिहरूको सम्बन्धमा छलफल गर्नुपर्ने हुन्छ। त्यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि मानिएको आवाजलाई निस्तेज गरेर 6 घण्टाभित्र यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु।
8: बैठकमा नेकपा एमाले सांसद पद्मा अर्यालले सरकारको नीति तथा कार्यक्रम जनताको सोच अनुसार नभएको टिप्पणी गर्नुभयो। वहाँले नीति के हो कि कार्यक्रम के हो भन्ने नछुटिएको दावी गर्नुभयो।
10: आफूलाई नवीन सोचको अवतार भन्ने सरकारले ल्याएको दस्तावेजमा न नवीनता देखियो, न स्पष्टता, न जनताको जीवन बदल्ने साहसिक संकल्प नै देखियो। नीति हो कि कार्यक्रम हो यो पनि स्पष्ट छुट्याइएको छैन। नीति के हो, कार्यक्रम के हो, त्यो पनि स्पष्ट छुट्याउन गाह्रो छ। यो नीति तथा कार्यक्रम सरकारको मात्र होइन, राष्ट्रको साझा दस्तावेज हो। यसको उत्कृष्टता हामी सबैको चाहना हो। त्यसैले यसप्रति आलोचना गर्नु विरोधको लागि विरोध होइन, यो राष्ट्रप्रतिको जिम्मेवारी हो।
8: नेकपाका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समात्न नसकेको टिप्पणी गर्नुभयो। वहाँले नीति तथा कार्यक्रममाथि छलफलका लागि पर्याप्त समय उपलब्ध नगराइएको प्रति समेत असन्तुष्टि व्यक्त गर्दै विगतका अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
11: यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ। निर्वाचनका बेला व्यक्त वाचा, जनताका आकांक्षा, युवा र नवयुवाहरूको भावना बोक्न नसक्दा थप निराशा पैदा हुने त होइन भन्ने आशंका जन्माएको छ। कतिपय सन्दर्भमा सत्तारूढ दलको चुनावी वाचापत्र, सही बुझे कार्ययोजना र सही बुझे नै नीति कार्यक्रम बीच तादात्म्यता देखिँदैन। हरेक सरकारको आफ्नो दृष्टिकोण र प्राथमिकता हुन्छ, तर विगतकै कार्यक्रमहरूको निरन्तरतामा सरकारको प्राथमिकता के हो भन्ने कुरा स्पष्ट देखिँदैन।
8: यसैबीच राष्ट्रिय सभा सदस्य महन्त ठाकुरले सरकारको सुशासनको परिभाषा र पछिल्लो कार्यशैलीमाथि प्रश्न गर्नुभयो। वहाँले सरकारले जनआन्दोलनको मर्म विपरीत काम गरिरहेको टिप्पणी गर्नुभयो। राष्ट्रिय सभा सदस्य भुवन बहादुर सुनारले भने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले मुलुकको अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट खाका दिन नसकेको दावी गर्नुभयो।
12: स्पष्ट छैन। जस्तै पहिलो वर्ष के गर्ने, दोस्रो वर्ष के गर्ने, पाँचौं वर्ष के गर्ने, एउटा थाका सहितको चाहिँ यो पहिलो वर्ष सुरु हुनु पर्थ्यो। त्यस्तो केही देखिन्न। सरकारले प्रविधिको उच्चतम प्रयोग गर्दै लगानी वृद्धि गर्दै सुशासनलाई पहिलो प्राथमिकतामा राखेको छ। सरसा जनताको जनताले समेत निकै चासोका साथ हेरिरहेको कस्तो नै आउँछ यो बजेट, कस्तो नै आउँछ यो नीति तथा कार्यक्रम भनेर निहालिरहेको अवस्थामा वास्तवमा भन्यो भने सर्वसाधारण जनतालाई समेत निराश बनाएको छ।
8: यसैबीच राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नीति तथा कार्यक्रम पारित गर्ने प्रस्ताव पेश गर्नुभएको थियो। उक्त प्रस्ताव बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रममा राष्ट्रिय सभाका सदस्यहरूले संशोधन प्रस्ताव पेश गरेको भए पनि सबै अस्वीकृत भएका थिए। संघीय संसद सचिवालयका अनुसार दुवै सदनको बैठक भोलि पनि बस्नेछ। सरकारले वास्तविक सुकुम्बासी परिवारलाई लालपूर्जा नपाउन्जेलसम्मका लागि मासिक 15,000 रूपियाँ घर भाड़ा दिने तयारी गरेको छ। यो व्यवस्था अस्थायी राहतका रूपमा ल्याउन लागि सरकारले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुकुम्बासी व्यवस्थापनको प्रगति र आगामी योजना प्रस्तुत गरेका थिए। उक्त योजनामा यी विषय उल्लेख रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति आयोजनाका निर्देशक मचा काजी महर्जनले सीआईएनसँग बताउनुभयो।
13: ए मन्त्रीजीले त्यो कुरालाई भन्नुभएको हो होइन? त्यो त्यो कति उपलब्ध गराउनु भन्ने किसिमको टुङ्गो चाहिँ लागेको छैन। सोच चाहिँ मन्त्रालयले बनाउनु भएको छ। अब त्यो टुङ्गो लागेपछि हामी खबर गर्छौँ। अब केही राहत रकम चाहिँ दिनुपर्छ भन्ने हिसाबले कुरा चाहिँ भएको थियो होइन? अनि त्यही कुरा निर्णय चाहिँ भएको छैन। अब निर्णय नभए मैले त्यो भन्न चाहिँ सकिएन।
8: उपभोक्ता अदालतले चामल लगायतका खाद्यान्नमा विषादी भेटिएको भन्दै परेको मुद्दा दर्ता गर्न आदेश दिएको छ। अदालत प्रशासनले क्षेत्राधिकार नभएको मुद्दा दर्ता गर्न नखोजेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो। उपभोक्ता अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्ट, सदस्यहरू गेहेन्द्र राज रेग्मी र आनन्द राज पोखरेलको इजलासले उपभोक्ताको हक हितसँग जोड़िएको विषयमा फिराद परेको भन्दै दर्ता गर्न आदेश दिएको हो। यसैबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोदा फूड्स प्रणालीद्वारा उत्पादित 100 ग्रामवाला करेन्ट चाउचाउ र 50 ग्रामको लाली चाउचाउलाई बजारबाट फिर्ता गर्न आदेश दिएको छ। यी दुवै चाउचाउ सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरूप नभएको विभागले जनाएको छ। यस वर्षको पहिलो महिना वैशाखमा आगलागी र वन डढेलोका घटनामा परेर हुने मानवीय क्षति पोहोरको तुलनामा करिब 63% घटेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष वैशाख महिनामा आगलागी र डढेलोका कारण 10 जनाले ज्यान गुमाएका छन्। जुन संख्या पोहोरको 27 जनाको तुलनामा करिब 62.96% कमी हो। यो वर्ष घटना घट्नुको कारणबारे सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले भन्नुभयो,
5: आगलागीका घटनाहरू चाहिँ अलिक बढी नै घटना विगतका घटनाहरू मध्ये अलिक बढी घटना आगलागीको नै हुने गरेको छ। त्यसको विशेष कारण चाहिँ अब यो ग्यासको पनि लिकेजका कुराहरू, ग्यासको प्रयोगमा लापरवाही गर्ने विषयहरू पनि भयो भने अर्को चाहिँ यो विद्युत सर्किटद्वारा पनि बढी भएको छ। मेन चाहिँ विद्युत सर्किट र ग्यासका केसहरू छन् भने अरू चाहिँ आगो बाल्दाखेरि, जाडो महिनामा विशेष गरी आगो ताप्दाखेरि होइन, मकलहरू बाल्दा चाहिँ विशेष तराई क्षेत्रहरूमा चाहिँ बढी आगलागी घटना घटेको छ।
8: गएको एक वर्षमा भने डढेलो र आगलागीमा परेर 109 जनाको मृत्यु भएको छ। यस्तै एक वर्षको अवधिमा आगलागी र डढेलोमा परेर 1405 घर पालुवा जनावर मरेका छन्। इलाममा बर्ड फ्लू नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हटाइएको छ। जोखिम न्यून भएसँगै कुखुराजन्य पदार्थको ओसार पसार सम्बन्धी प्रतिबन्ध हटाइएको जिल्ला बर्ड फ्लू नियन्त्रण समितिले इलामले जनाएको छ। यसअघि वैशाख 9 जिल्ला बर्ड फ्लू नियन्त्रण समितिको बैठकले कुखुरा तथा कुखुराजन्य पदार्थको ओसार पसारमा रोक लगाएको थियो। ताजा खबरमा अब विदेशको खबर। रेखा गुप्ता नेतृत्वको दिल्ली सरकारले ऊर्जा बचत र खर्च घटाउन नयाँ नियम लागू गरेको छ। भोलिदेखि लागू हुने गरी अब 2 दिन 100% काम कर्मचारीहरूले घरबाट गर्नुपर्नेछ। सरकारी कार्यालयहरूको इन्धन 20% घटाइने र मन्त्री विधायकले मेट्रो तथा बस प्रयोग गर्नुपर्नेछ। विदेश भ्रमण र ठूला सार्वजनिक कार्यक्रम पनि अस्थायी रूपमा रोकिएका छन्। मुख्यमन्त्री गुप्ताले आफ्नै सवारी साधन संख्या 13-4 झार्दै करिब 69% कटौती गर्नुभएको छ। र खेल खबरमा आईसीसी क्रिकेट विश्वकप लीग 2 एक दिवसीय त्रिदेशीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई डीएलएस नियमका आधारमा 2 रनले हराएको छ। वर्षाले प्रभावित खेलमा 32 ओभरमा 249 रनको लक्ष्य पछ्याएको अमेरिकाले 8 विकेट गुमाएर 246 रन मात्रै बनाउन सक्यो।
4: आठ पहरिया समुदाय आदिवासी जनजातिमा सूचीकरण नहुँदा समस्या,
14: र आफ्नै भाषा संस्कार संस्कृति वेशभूषा हाम्रो आफ्नै पहिचान रहेको हुनाले चाहिँ हामी पनि आठ पहरिया जातिमा चाहिँ सूचीकृत हुनुपर्छ।
4: समुदायको सामाजिक शैक्षिक तथा आर्थिक स्तर उकास्नको लागि पहल रिपोर्टसँगै सांसदमा प्रतिपक्षी दलहरूले गरेका विरोध, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
16: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
17: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
15: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
18: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
16: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
18: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
16: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
17: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। यो वर्ष मनसूनमा 2,00,000 भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 34 बैठकले यस वर्षका लागि तयार पारिएको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरेको छ। कर्णाली प्रदेश सरकारले तुइन र जोखिमपूर्ण नदी नालाहरूमा पार गर्ने समस्यालाई समाधान गर्न बहुवर्षीय ठेक्का मार्फत 41 झुरुङ्गे पुल निर्माण शुरू गरेको छ। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका प्रदेश सचिव अर्जुन कुमार बलका अनुसार आर्थिक वर्ष 2082-83 भित्र निर्माण सक्ने गरी काम अघि बढ़ाइएको थियो। श्रोत सहमति लिएको 5 महिनाभित्र ठेक्का नभए योजना स्वत रद्द हुने उल्लेख गरिएकाले कामलाई तदारूकताका साथ अगाडि बढ़ाउनुपर्ने उहाँले बताउनु भएको छ। 2078 सालको जनगणना अनुसार धनकुटा आसपासमा मात्रै बसोबास गर्दै आएका 8 परियार समुदायको जनसंख्या 5,878 रहेको छ। आदिवासी जनजातिमा सूचीकरण नहुँदा यो समुदाय सामाजिक शैक्षिक तथा आर्थिक रूपमा कमजोर बन्दै गएको छ।
20: धनकुटा नगर क्षेत्रमा मात्रै बसोबास गर्दै आइरहेका सीमान्तकृत आठपरिया समुदायले 2052 सालदेखि संगठित रूपमा आदिवासी जनजातिमा सूचीकृत गर्न पहल थालेका थिए। आठपहरिया छुट्टै जातीय पहिचान भएको समुदाय भएकाले अन्यसँग मिसाएर होइन पृथक रूपमा सूचीकृत गरिनुपर्ने उनीहरूको माग छ। किराँत आठपहरिया समाजका केन्द्रीय महासचिव सूर्य आठपहरिया:
21: हाम्रो आइडेन्टिटी अनुसारको सबै डकुमेन्ट बन्नुपर्छ भन्ने कुरा पनि हो। त्यो हिसाबले हामी आठपहरिया देख्ने हो, त्यो हिसाबले चाहिँ नेपालको आदिवासी जनजातिमा सूचीकृत हुनुपर्छ भन्ने प्रस्ताव हो।
20: आफ्नै भाषा वेशभूषा संस्कृति परम्परा तथा लिपि भएकाले पनि आठपहरिया समुदाय जनजाति भित्रै पर्ने दावी छ। आठपहरिया समुदायका चाडपर्व लगायत आफ्नै परम्परा छन्। अधिकार कर्मी सचेता आठपहरिया:
14: भित्रको धेरै पाठहरू छ। हाम्रो आफ्नै भाषा संस्कार संस्कृति वेशभूषा हाम्रो आफ्नै पहिचान रहेको हुनाले चाहिँ हामी पनि आठपहरिया जातिमा चाहिँ सूचीकृत हुनुपर्छ।
20: धनकुटा नगरपालिकाले आठपहरियाले मनाउने मक्सिर चाडमा स्थानीय बिदा दिने गरेको छ। अहिले धनकुटामा मूलवासीको रूपमा रहेका आठपहरिया समुदायले आफ्नै जनजातिभित्र सूचीकृत हुने माग राख्नु जायज भएको बताउनुहुन्छ धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ:
22: राज्यहरू के जान्थे सूचीकृत गर्दाखेरि होइन, त्यो समस्या छ। सबै तयारी गरेर सूचीकृत हुनुपर्छ भन्नेमा नगरपालिका सपोर्टेड छौ होइन।
20: आठपहरिया समुदायभित्र छाडा होम्बारक किन्दाहाङ लेङ्सुवा पाङसुङ लगायत गरी 19 जाति छन्। अहिले यो भाषा बोल्नेको संख्या पनि कम हुँदै गएको छ। आठपहरिया समुदायका अगुवा धन आठपहरिया:
23: यो भाषा चाहिँ लोपोन्मुख अवस्थामा पुगेको छ। यसको मूल कारणहरू भनेको चाहिँ अन्य भाषाको प्रभाव। नेपालीले पनि आठपहरिया भाषालाई अलिक बढी गाँचेको छ। त्यस्तै गरी अलि अभिभावक अथवा आठपहरिया समुदायमा पनि अंग्रेजीको मोह त्यसको प्रभाव देखिन्छ। त्यस्तै गरी यो आफ्नो मातृभाषामा त्यसको प्रोनाउन्सेसन अथवा उच्चारणमा केही समस्या आएको हुनाले त्यो पनि मातृभाषामा त्यसले पनि समस्या सिर्जना गरिरहेको देखिन्छ।
20: परम्परागत किपट प्रणाली अन्तर्गत रहेको आठपहरियाको ऐतिहासिक भूगोल अहिलेको धनकुटा नगरपालिकाका 10 वडासम्म फैलिएको छ। स्थानीय सरकारले उनीहरूको पहिचान स्थापित गर्नका लागि केही सकारात्मक कदम चाले पनि आदिवासी जनजातिमा सूचीकृत हुने अभियान भने हालसम्म पनि सफल हुन सकेको छैन। गोपाल बराइली, CIN, रेडियो धनकुटा एफएम, धनकुटा।
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने भन्नेमै सांसदहरू दुई दिनसम्म अलमलमा।
0: प्रधानमन्त्रीको असमर्थताको कारण दिनु न त भन्या त हो नि, हामीले नीति कार्यक्रम पेश गर्ने जिम्मा उहाँकै हो, र फेरि नीति कार्यक्रम पेश गर्ने कुरा मात्रै होइन, उहाँलाई दिनभरि बसेर त्यहाँ सुनिदिनुपर्छ पनि हामीले भनेका छैनौं। तर संसदमा नीति कार्यक्रममाथि उठेका प्रश्न नेपालको संसदीय इतिहासमा सबै प्रधानमन्त्रीले आफैले दिनुभएको छ।
4: संसदीय परम्परालाई मान्नको लागि आग्रह संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
2: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
1: हो सक्छ, जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
3: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ।
2: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष निष्कर्ष
24: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
25: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
1: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
26: हाम्रा दुःख नै त सरकारी खेती गरिछौ र पानी पिडा अखन चाहिँ हाम्रो खेती हो।
2: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद।
1: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी।
2: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
27: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ, म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा नेकपाका प्रमुख सचेतक युवराज दुलालसँग सहकर्मी सन्तोष गन्धर्व कुराकानी गर्दै हुनुहुन्छ।
28: अहिलेको संसदमा यो जे गतिविधिहरू देखिराखेको छ, हिजो प्रतिपक्षहरूले जुन स्थिति त्यहाँ देखाउन विवश भयो, त्यो चाहिँ वर्तमान सरकारको नेतृत्वको कारणले सिर्जित परिस्थिति हो, र प्रतिपक्षहरूलाई त्यहाँ जनताले पुर्याएका हुन्। जनताले यो सरकारको कार्यकारी प्रमुखको आवाज सुन्न चाहेका छन्। कार्यकारी प्रमुखको सदनमा देखिएको, सम्मानित सदनमा देखिएको व्यवहारहरूमाथि प्रश्नहरू उठेका छन्। आफ्नै नेतृत्वमा आफ्नै क्याबिनेटले पारित गरेको नीति कार्यक्रम राष्ट्र प्रमुखले वाचन गरिरहँदा सरकार प्रमुखले जुन अशोभनीय क्रियाकलाप त्यहाँ देखाउनुभयो, त्यसबाट संसार भरिरहेका नेपालीहरूले के हो यो भन्ने एउटा जिज्ञासा राखि नै रहनु भएको छ, र प्रतिपक्ष हुनुको नाताले तपाईँहरूको भूमिका के हो, तपाईँहरूले किन त्यसमाथि बोल्नु भएन भन्ने प्रश्न पनि हामीमाथि छ। नागरिकले हामीमाथि राखेका प्रश्नलाई हामीले संसद मार्फत सरकारमाथि राखेको मात्रै हो। के यो सरकार यो संसदमा अहिलेको पार्लियामेन्टमा 5 वर्षसम्म हामीले प्रधानमन्त्रीको आवाज सुन्न नपाउने हो भनेर हामीले प्रश्न गरेको, अरू केही पनि होइन। जहाँसम्म नियमावलीको धारा 38 को सवाल छ, त्यो धारा 38 मा के लेखिएको छ र नियमावलीका धेरै ठाउँहरूमा के लेखिएको हुन्छ भने, प्रधानमन्त्रीले वा निजले तोकेको व्यक्ति भन्ने प्रोभिजन चाहिँ किन राखिएको हुन्छ भने, कुनै असाधारण परिस्थिति हुन सक्छ, कहिलेकाहीँ प्रधानमन्त्री देश बाहिर हुने स्थिति हुन सक्छ, कहिलेकाहीँ बिरामी अस्वस्थ अवस्था हुन सक्छ, या अन्य यस्तो विशिष्ट कारण हुन सक्छ जसको कारणले प्रधानमन्त्रीले आफूले नभ्याएर आफ्नो काम गर्न कुनै प्रतिनिधि तोकिन्छ। किन भन्दा प्रधानमन्त्रीको असमर्थताको कारण दिनु न त भन्या त हो नि, हामीले नीति कार्यक्रम पेश गर्ने जिम्मा उहाँकै हो, र फेरि नीति कार्यक्रम पेश गर्ने कुरा मात्रै होइन, उहाँलाई दिनभरि बसेर त्यहाँ सुनिदिनुपर्छ पनि हामीले भनेका छैनौं। तर संसदमा नीति कार्यक्रममाथि उठेका प्रश्न नेपालको संसदीय इतिहासमा सबै प्रधानमन्त्रीले आफैले दिनुभएको छ, सबै प्रधानमन्त्रीले। त्यसकारणले अहिले पनि जनताले सुन्न पनि चाहनुभएको छ उहाँको आवाज, र हामीले त्यही आवाजलाई प्रतिनिधित्व गर्दै तपाईँले संसदमा सरकार प्रमुखका हैसियतले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्छ भन्ने माग राख्नु सर्वथा संवैधानिक छ, न्यायिक छ, र संविधानको यही संविधानको धारा 76:10 मा स्पष्ट लेखिएको छ।
0: सरकार, प्रधानमन्त्री र मन्त्रीहरू संघीय संसदप्रति उत्तरदायी हुनेछन्, जवाफदेही हुनेछन् र पार्लियामेन्ट भन्दा माथि सरकार हुँदैन र संविधान भन्दा माथि राष्ट्रपति या सरकार प्रधानमन्त्री कोही पनि हुँदैन भन्ने कुरा चाहिँ हाम्रो संविधानमा छ। त्यसकारणले हामीले त्यही कुरालाई जनताको आवाजको रूपमा सदनमा उठाएका हौं।
1: जस्तो कि अहिले तपाईँले सदनमा प्रधानमन्त्रीले प्रश्नको जवाब दिनुपर्छ अर्थात नीति तथा कार्यक्रममाथिको उठेका विषयहरूमा जवाब दिनुपर्छ भन्दै गर्दाखेरि हिजोको परम्परा त थियो नि, तर संसदीय अभ्यासमा हिजोको परम्परालाई अहिले निरन्तरता दिने या प्रधानमन्त्रीले तोकेको कुनै एउटा व्यक्तिले त्यसमा जवाफहरू दिनुहुन्छ भन्दै गर्दाखेरि विपक्षले चाहिँ राजनैतिक स्वार्थका लागि प्रश्न गर्दैछ या त राजनैतिक स्वार्थका लागि या त राजनैतिक दबावका लागि चाहिँ अहिलेको सरकारमाथि प्रश्न उठाइरहेछ भन्दै गर्दाखेरि एउटा विपक्षी दलको प्रमुख सचेतकको हिसाबले के भन्नुहुन्छ?
0: त्यो कुरा होइन, हामीलाई त हामीले नागरिकलाई हेर्ने हो, नागरिकले हामीलाई के भन्नुहुन्छ, नागरिकको प्रतिक्रिया के छ भन्ने कुरा हो। तपाईँलाई भनौँ म नागरिकको प्रतिक्रिया के थियो भने जब राष्ट्रपति नीति कार्यक्रम वाचन गर्दै हुनुहुन्थ्यो बीचमा अशोभनीय तरिकाले प्रधानमन्त्री जुरुक्क उठेर हिँड्नुभयो, मानव एकछिन केही जरूरी पर्यो होला, दुई मिनटको लागि बाहिर जानु होला भयो होला भन्ने हामीले सोच्यौं र त्यही मेरा मोबाइलमा मेसेजहरू आएका थिए, संचार जगतका साथीहरूबाट नै आएका थिए, केही अन्य चासो राख्ने साथीहरूबाट नै आएका थिए, प्रधानमन्त्री राष्ट्रपति बोल्दै गर्दा तपाईँहरूले नियमावती किन गर्नु भएन भन्ने जिज्ञासा नै आएको थियो र हामीलाई के लाग्यो भने राष्ट्रपति बोलिराख्नु भएको छ, सभापति बोलिराख सभामुख बोलिराख्नु भएको होइन, त्यो बीचमा हामीले बोल्नु पनि फेरि शोभनीय हुँदैन, प्रधानमन्त्रीले एउटा अशोभनीय व्यवहार गर्नुभयो र फेरि हामीले त्यसलाई बढाउँदै लान हुँदैन भनेर पनि हामीले धैर्य साँचेकै हो। त्यसपछि उत्पन्न परिस्थिति के भयो भने उहाँले नीति कार्यक्रम टेबल गर्नुभयो, अब टेबल गर्दा बोल्ने नबोल्ने त्यसमा ठूलो कुरा भएन, त्यसमाथि पनि नागरिक स्तरबाट प्रधानमन्त्रीले किन नबोलिकन टेबल गरेको भन्ने कुरा पनि आयो, हामी त्यसमा पनि लागेनौ। त्यसपछि संसद के अरे सरकारवादी दलको बैठक भयो, त्यसका निर्णयहरू त्यहाँ भएका कुराहरू बाहिर आए, यो नीति कार्यक्रमको जवाफ पनि प्रधानमन्त्री नदिने, प्रधानमन्त्री तोकेको मन्त्रीले दिने भन्ने कुराहरू आए र हेर्दै जाँदाखेरि प्रधानमन्त्री चाहिँ डमी हुने यो व्यवस्थाको यो सरकारको र प्रधानमन्त्रीका नाममा कार्यक्रम चाहिँ सबै अरूले गर्ने त्यो मात्रै होइन, उहाँका विधेयकहरू यस अगाडिका पनि संसदमा अध्यादेशका चाहिँ पेश गर्ने कुराहरू कोही पनि प्रधानमन्त्रीले नगर्ने, कुनै कुरामा नि प्रधानमन्त्रीले नबोल्ने र संविधानमा र कानूनमा भएको व्यवस्थालाई वकालत गरेर अगाडि बढ्ने हो भने तपाईँलाई म उदाहरण दिन्छु, उहाँहरूले आठवटा अध्यादेश ल्याउनुभयो, संविधानमा अध्यादेश ल्याउने प्रोभिजन छ, कस्तो अवस्थामा ल्याउने भन्ने कुरा त्यो अहिले छोडौं। त्यसो भए कुनै पनि संसदको बैठक नराखेर अहिले करिब 40-45 विधेयक हामीले तयार गरेका छौं भन्ने कुरा सरकारबाट इन्फर्मल्ली आएको छ, सबै संविधानमा प्रोभिजन छ नि त, सबै विधेयक अध्यादेशबाट ल्याए भइहाल्यो, छलफल गराउन नि परेन, आजको आजै पनि उहाँले कार्यान्वयन गर्न पाउनुभयो भनेपछि संविधानमा या कानूनी कुनै प्रोभिजनमा भएको बाध्यकारी व्यवस्थालाई टेकेर त्यो गर्न मिल्दैन, त्यसकारणले त्यो लजिकल छैन। र परम्पराको कुरा के छ भने असल परम्परा त मान्नुपर्छ, हेर्नुहोस् असल परम्परा इग्नोर गरेर जान मिल्दैन, त्यो असल परम्परा हो, नीति कार्यक्रमको ओनरसिप सरकारले लिने र नीति कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जवाब सरकार प्रमुखले दिने, 275 सदस्य अथवा 334 सदस्य संघीय संसदका सांसदहरू जनताका प्रतिनिधि हुन्, नेपाली जनताबाट निर्वाचित भएर आएका प्रतिनिधि हुन्, उनीहरूले बोल्ने भावनाहरू नेपाली जनताका भावनाहरू।
5: सम्वाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ भने प्रतिनिधि सभामा छलफल जारी रहेको छ। सरकारले वास्तविक सुकुम्बासी परिवारलाई लालपूर्जा नपाउन्जेलसम्म मासिक 15,000 रूपियाँ घरबाट दिने तयारी गरेको छ। उपभोक्ता अदालतले चामल लगायतका खाद्यान्नमा विषादी भेटिएको भन्दै मुद्दा दर्ता गर्न आदेश दिएको छ। दिल्ली सरकारले ऊर्जा बचत र खर्च घटाउन भोलिदेखि लागू हुने गरेर अब हप्ताको 2 दिन कर्मचारीहरूले घरबाटै काम गर्ने व्यवस्था मिलाएको छ। र आईसीसी क्रिकेट विश्वकप लीग 2 एक दिवसीय त्रिदिवसीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई 2 रनले हराएको छ। हवस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि
3: संचारको दुनियाँमा बेग्लै पहिचान राष्ट्रको गौरव नेपालीको शान रेडियो शङ्कर सभा 95.5 MHz
4: रेडियो शङ्कुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: दिशा तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
2: ए अब त जानै पर्ने भएन नि हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोन निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 99520160580 र 99421-08181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी ₹1350 प्रति बोरा स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी ₹1975 प्रति बोरा चिनी ₹95 प्रति केजी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520
4: भर्ना खुल्यो नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो हाम्रा विशेषताहरू अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल ब्याडमिन्टन टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ अस्पताल स्वास्थ्य चौकी नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो यसै नै किन पढ्ने यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड एमबीबीएस बीपीएच बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म कक्षा सञ्चालन
5: असार पहिलो हप्तादेखि
4: नोट एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स धनकुटा 6 धनकुटा सम्पर्क नम्बर 026-522-033 026-523-619 र 98-520-61-612
6: यता नआउ बुहारी तलै बस छाछुत नगर आज कति दिन रे
7: 3 दिन भयो
6: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
7: केही हुन्न मुवा सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
6: आ जेसुकै भन म 6 दिन चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
7: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी। महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन। मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु? हाम्रो पालामा जस्तो कहाँ हुन्छ र?
9: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: आयो सबको घर घरमा।
14: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
15: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
14: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
16: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो संखुवा सभा 95.5 मेगाहर्ट्ज।

0: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै

स्थान खादबारी नगरपालिका एक सङ्खुवा सभा नोट यही 2083 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852601177 9852601177 नेपाल नेत्र ज्योति संघ पेत्रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा।

0: किरात राय समुदायको महान चाड साकेला उभौली एलेदोन 5086 को पावन अवसरमा किरात राय समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राय ययुक्खा दिङ्गाले यमित 2083 साल जेठ 2 गतेका दिन दिङ्गा बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यंगराज राय र सचिव संगदिम्बा राय किरात राय ययुक्खा दिङ्गा भोजपुर।
1: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

यो भुजुङ गाउँको एउटा ठिटो सानैमा अमेरिका पढ्न गएको थियो। आज 15 वर्षपछि गाउँ फर्किँदा निकै ह्यान्डसम भएर फर्केछ। एक्लै आमाको एक्लो छोरो भेपो गर्छ कि यसपालि

तिम्रो याद भुलाउन आज भोलि पिउने गरेको छु, भोलि छिट्टै मर्छु कि भने थोरै थोरै जिउने गरेको छु। मुटु पोल्ने रहेछ नि भत भती, तिम्रै पिरले भइरहेछ यो गति, माया रोगै पीडती।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: पारित प्रतिनिधि सभामा आज पनि उठ्यो प्रधानमन्त्रीको अनुपस्थिति बारे प्रश्न.
2: संसद भन्दा माथि हाम्रो प्रधानमन्त्री होइन, प्रधानमन्त्रीको उपस्थिति बिना हामी यो संसदलाई सुचारू ढंगले अगाडि जान दिन सक्ने अवस्थामा छैनौ.
1: भारतले चिनीको निर्यातमा लगाएको प्रतिबन्धले नेपालमा कस्तो असर पार्ला?
3: यो आर्थिक वर्षमा सर्टेज हुनेवाला छैन. प्राइसमा यो कमोडिटी हो, यो इन्टरनेशनल प्राइसको हिसाबले अलिकति खटबड भइ नै रहन्छ.
1: र अन्तर्राष्ट्रिय प्रसंगमा अमेरिका चीन सम्बन्ध विश्वमै सबैभन्दा महत्वको रहेको चीनी राष्ट्रपतिको भनाई. तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार.
4: अशोक दाहालबाट समाचार सुन्नुहोस्. युकेमा प्रधानमन्त्री कियर स्टारमरका एकजना प्रमुख मन्त्रीले राजीनामा दिएका छन्. स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले प्रधानमन्त्रीमाथि आफ्नो विश्वास गुमेको भन्दै पदबाट राजीनामा दिएको चिठी सामाजिक सञ्जालमा पोस्ट गरेका छन्. उनले आगामी आम निर्वाचनमा स्टारमरले लेबर पार्टीलाई नेतृत्व दिन नसक्ने उल्लेख गरेका छन्। स्ट्रिटिङले अब प्रधानमन्त्रीमा आफ्नो दावी गर्ने ठानिएको छ. उनका सहयोगीहरूले आफ्नो दावी पेश गर्नका लागि उनीसँग पर्याप्त सांसदहरूको समर्थन रहेको बीबीसीसँग बताएका छन्. बीबीसीका राजनीतिक संवाददाता इएन वाटसन भन्छन्, यसले औपचारिक रूपमा नेतृत्वमा कुनै चुनौती खडा त गरेको छैन, तर उनले नेतृत्वको तयारीकै लागि स्वास्थ्य मन्त्रीबाट राजीनामा दिएको कुरा लुकेको छैन. बीबीसी संवाददाता इएन वाटसनको भनाई. आफ्नो देशको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिइएको रात्रिभोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र अमेरिका प्रतिस्पर्धी नभई साझेदार हुनुपर्ने बताएका छन्। सीले दुई देशबीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्वपूर्ण रहेको बताए. ट्रम्पले पनि सकारात्मक भाव देखाउँदै चिनियाँ राष्ट्रपतिलाई आगामी सेप्टेम्बरमा व्हाइट हाउसको निम्तो दिएका छन्। दुई शक्ति राष्ट्रका राष्ट्रपति बीचको भेट दुई घण्टा चलेको थियो. व्हाइट हाउसले आर्थिक सम्बन्ध सबल बनाउने विषयमा केन्द्रित कुराकानी सकारात्मक भएको जनाएको छ. सबैभन्दा संवेदनशील रहेको ताइवानको विषय व्हाइट हाउसले उल्लेख गरेको छैन. इरानको अर्ध सरकारी समाचार संस्थाले होर्मुज जलमार्गबाट थप चिनियाँ पानी जहाजहरू पार गर्न तेहरानले अनुमति दिएको उल्लेख गरेको छ. चिनियाँ विदेश मन्त्री र इरान स्थित बेजिङका राजदूतको आग्रहमा अझैसम्म इरानी नियन्त्रण कायम रहेको उक्त जलमार्गमा चिनियाँ जहाजहरूलाई अनुमति दिइएको जानकार स्रोतलाई उद्धृत गर्दै फार्स समाचार संस्थाले जनाएको छ. बेजिङले यसको पुष्टि गरेको छैन. इरानले यसअघि युद्ध चलिरहँदा पनि चीनसँग सम्बन्ध भएका जहाजहरूलाई यो मार्ग प्रयोग गर्न दिने जनाएको थियो. जहाजहरूको निगरानी गर्ने तथ्याङ्कले चिनियाँ सुपर ट्याङ्कर यो जलमार्गबाट अघि बढेको देखाएको छ. अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले झिकाएका एकजना फिलिपिन्सका सांसद संसद भवनबाट बाहिरिएका छन्। उनले संसद भवनभित्र शरण लिने प्रयास गर्दा हिजो हतियारधारी सैनिकले घेरा हालेका थिए. यसअघि रोड्रिगो डुटेर्टेका पालामा प्रहरी प्रमुख हुँदा दर्जनौ मानिसहरूको गैरन्यायिक हत्या गरेको आरोप उनले अस्वीकार गर्दै आएका छन्। संसद भवनबाट बाहिरिएका सांसद रोनाल्ड डेला रोजा कहाँ गए भन्ने उनका वकिलहरूले बताएका छैनन्. र नेपालसँगको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशमा शक्तिशाली चट्याङ र वर्षाका कारण 89 जनाले ज्यान गुमाएका छन्। एकजना विपद व्यवस्थापन अधिकारीले अधिकांशको ज्यान पर्खाल भत्किएर रूख ढालेर र चट्याङ लागेर गएको बताए. यो बीबीसी नेपाली सेवा हो.
1: सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको बताइएको छ. तर प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले विरोध शुरू गरेपछि प्रतिनिधि सभाको आजको बैठक पनि प्रभावित भयो. उक्त बैठकमा आज प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने कार्यक्रम तय भएको थियो. एक रिपोर्ट. विपक्षीहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा लगातार प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको खोजी गरिराखे पनि सांसदहरूको प्रश्नको जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए. तर नीति तथा कार्यक्रममाथि दिनभरको छलफल पश्चात सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री वाग्लेलाई जवाफ दिन बोलाएसँगै विपक्षी सांसदहरूले उभिएर विरोध गरे. त्यसक्रममा विपक्षी सांसद मध्येका युवराज दुलालले भने,
2: जुन नेपाली नागरिकले प्रधानमन्त्रीलाई निर्वाचित गराएर पठाउनु भएको छ, हामीलाई पनि त्यसै गरी निर्वाचित गराएर पठाएको सम्माननीय सभामुख महोदय। त्यसकारणले यो संसद भन्दा माथि हाम्रो प्रधानमन्त्री होइन, हामीले उहाँलाई यो संसदमा चाहेका छौं। प्रधानमन्त्रीको उपस्थिति बिना हामी यो संसदलाई सुचारू ढंगले अगाडि जान दिन सक्ने अवस्थामा छैनौं।
1: लगत्तै सभामुख अर्यालले विपक्षीहरूलाई सहमत गराउने कोशिश गरे।
5: हामीले छलफल भइसके पछाडि, हाम्रा कुराहरू राखिसके पछाडि, सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूले लिखित रूपमा जिम्मेवारी सुम्पिएर पठाउनु भएको माननीय मन्त्रीज्यूले त्यसको जवाफ दिँदाखेरि हामीलाई के समस्या पर्ला।
1: तर विपक्षी सांसदहरूले विरोध जारी राखेपछि बैठक केही बेरका निम्ति स्थगित गरियो। यो सामग्री तयार पार्दा सभामुख अर्याल बैठक सञ्चालनका सम्बन्धमा आन्तरिक छलफलमा रहेको बताइएको छ। दिउँसो भएको छलफलमा आफ्नो धारणा राख्ने क्रममा कतिपय विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि पर्याप्त छलफल हुन नपाएको भन्दै असन्तुष्टि जनाएका थिए। दलीय आधारमा छलफलमा भाग लिने क्रममा नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले भने,
6: सभामुख महोदय, पहिलो चोटि देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ, त्यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि मान्यको आवाजलाई निस्तेज गरेर छ घण्टाभित्र, जम्मा आजको कार्यक्रम छ घण्टा नीति कथा कार्यक्रममा छ। यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु।
1: कतिपय सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई यथास्थितिकै निरन्तरता भएको टिप्पणी गरे। नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुनले भने,
7: सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम 2083 यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ। निर्वाचनका बेला व्यक्त वाचा, जनताका आकांक्षा, युवा र नवयुवाहरूको भावना बोक्न नसक्दा थप निराशा पैदा हुने त होइन भन्ने आशंका जन्माएको छ। कतिपय सन्दर्भमा सत्तारूढ दलको चुनावी वाचापत्र, सही बुझे कार्ययोजना र सही बुझे नै नीति कार्यक्रम बीच तादात्म्यता देखिँदैन।
1: नीति तथा कार्यक्रममाथि 35 जना सांसदहरूले संशोधन हालेका थिए। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पनि पेश गर्ने भनिएको थियो। बजेट आउनु 15 दिन अगावै उक्त प्रस्ताव पेश गर्नुपर्ने कानूनी बाध्यता रहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले बीबीसीलाई बताए। अब अर्को विषय, भारतले तत्काल लागू हुने गरी चीनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ। भारतीय प्रतिबन्धका कारण बजारमा चीनीको अभाव हुन सक्ने चिन्ता सर्वसाधारण उपभोक्तामा देखिन्छ। नेपालमा हुने चीनीको खपत स्वदेशी उत्पादनले मात्रै नधान्ने व्यवसायीहरूले बताउने गरेका छन्। यसै सन्दर्भमा हामीले चीनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाललाई टेलिफोन सम्पर्क गरी शुरूमा भारतले चीनीको निर्यातमा लगाएको प्रतिबन्धले नेपाली बजारमा कस्तो असर पर्ने देखिन्छ भनेर सोधेका छौं।
3: हामीले चिनीको कुरा गर्ने बेलामा क्रसिङ सिजनको गर्छौं कि आर्थिक वर्षको गर्दैनौं। क्रसिङ सिजन भनेपछि नेपालमा जनरली तिहार पछि क्रसिङ सिजन शुरू हुन्छ र करिब 4 महिना क्रसिङ सिजन चल्छ, त्यसपछि चाहिँ चिनी कारखाना बन्द हुन्छ। हाम्रो चिनी उत्पादन 2,00,000 मेट्रिक टन जति भएको थियो र यो वर्ष चाहिँ अलरेडी 90,000 मेट्रिक टन चिनी नेपालमा आयात भइसकेको छ।
8: नेपाललाई वार्षिक चाहिने खपत जति पुग्छ?
3: एकदम पुग्छ। यो आर्थिक वर्षमा कुनै सर्टेज छैन र यो आर्थिक वर्षमा अर्को के भयो भने लास्ट इयर हाम्रो चाहिने चिनी कारखानाहरूको बोर्डरबाट चिनी इम्पोर्ट पनि भयो र तस्करी बढ्ने पनि आयो। हाम्रो चिनी नबिकेर लास्ट इयरको स्टक पनि क्यारी फरवर्ड छ यहाँ। त्यसकारण यो क्रसिङ सिजन शुरू हुनुभन्दा पहिले नेपालमा यथेष्ट मात्रामा चिनी छ, त्यो चाहिँ ट्रेडरहरूका पनि छ र इन्डस्ट्रीको गोदाममा पनि छ। त्यसकारण चिनीको आयात मतलब हामीले गर्न नपाएपछि या इन्डियाको निर्यात प्रतिबन्धले नेपालमा यो आर्थिक वर्षमा केही फरक पर्दैन, यो क्रसिङ सिजनलाई फरक पर्दैन।
8: नेपालको वार्षिक खपत कति हो, उत्पादन कति हुँदै आएको छ औसत?
3: वार्षिक खपत हेर्नुहोस्, अब यद्यपि सरकारी कुनै पनि तथ्याङ्क छैन, हामीहरूले इस्टिमेट गर्ने चाहिने नेपालको खपत करिब 2,70,75,000 टन जति छ जस्तो हामीलाई आलङ्कन छ।
8: त्यसमध्ये यो वर्ष 2,00,000 मेट्रिक टन चाहिँ उत्पादन नै भएको छ।
3: उत्पादन भयो र करिब चाहिने 75,000-80,000 मेट्रिक टन अहिले चाहिँ सरकारी आँकडाको हिसाबले अलरेडी नेपालमा आयात भइसकेका छ।
8: त्यसो भए उपभोक्ताहरू त्यस्तो आतिनुपर्ने अवस्था छैन भन्दा हुन्छ?
3: पटक्कै छैन। चिनीको कुनै पनि प्रकारको यो आर्थिक वर्षमा मतलब यो क्रसिङ सिजनमा सर्टेज हुनेवाला छैन।
8: एक थरीका उपभोक्ताले खास गरी भारतले निर्यातमा प्रतिबन्ध लगाउँदा मूल्य के हुने हो भनेर चिन्ता पनि व्यक्त गर्न थालेका छन्। त्यसले मूल्यमा के कस्तो असर पर्न सक्छ?
3: हेर्नुहोस्, अहिले चाहिँ त नेपालको जुन चिनी छ त्यो हाम्रो लागत मूल्यभन्दा कम्तीमा नै बिकिराखेको छ, किनभने मार्केट साह्रै स्विङ भयो नेपालको चिनीको। यो हाम्रो मार्केट स्विङ भएको हुनाले हाम्रो अहिले चाहिँ त अन्डर कस्टिङमा नै चिनी बिकिराखेको छ नेपाली चिनी होइन। अब यो प्रतिबन्धले कुनै पनि त्यसको प्राइसमा खासै केही असर आउँदैन। हेर्नुहोस्, अब अलिकति केही सामान्य वृद्धि घटी भनेको त यो कमोडिटी हो, यो इन्टरनेसनल प्राइसको हिसाबले अलिकति घटबड भइ नै रहन्छ, तर कुनै कस्तो त्यस्तो मेजर चाहिने उपभोक्तालाई असर पर्ने प्रकारको चाहिने यसमा कुनै पनि त्यस्तो आउनेवाला छैन। अर्को एउटा के भन्न चाहन्छु भने नेपालमा हाम्रो डोमेस्टिक चिनीको खपत यति कम्ती छ। हेर्नुहोस्, नेपालमा जति पनि चिनी खपत हुन्छ 80% चिनी त यहाँ चाहिने इन्डस्ट्रियल युजमै हुन्छ। इन्डस्ट्रियल युज भनेको बेकरीमा होला, कन्फेक्सनरीमा होला, जुसहरूमा होला होइन, जुसेज लाइक कोक फेन्टा त्यस्तोमा हुन्छ। डोमेस्टिक खपत जम्मा 20% मात्रै छ।
8: उसो भए नेपालमा पर क्यापिटा चिनीको खपत कति हो नेपालमा प्रति व्यक्ति?
3: हामी एउटा परिवारमा नेपालमा एउटा हाउस होल्डमा 3 मान्छेको हुन्छौँ जनरली, थ्री पिपल इन वान होम एभरेजमा। त्यो 3 मान्छेको चाहिने हामीले गर्ने हो भने महिनाको 1 भन्दा बढी डोमेस्टिक खपत हुँदैन चिनी।
8: वर्षको 12 जति भयो
3: त्यो पनि 3 सो चिनीको हाउस होल्ड खपत धेरै नै थोरै हुन्छ। हेर्नुहोस् है, त्यस कारण त्यसमा अलिकति भोलि प्राइस करेक्सन भयो या अलिकति प्राइस बढ़े पनि इन्डिभिजुअल कन्ज्युमरको लागि कुनै पनि ठूलो कुरो हुँदैन त्यो। किनभने यहाँ हेर्नुहोस्, तपाईँ चामलमा हेर्नुहोस् या चाहिँ तपाईँको तरकारीमा हेर्नुहोस्, जिउ तेलमा हेर्नुहोस्, जुन प्रकारको वृद्धि हुन्छ होइन, 10-20% को त मतलब तुरन्त चाहिने प्राइस एस्केलेसन हुन्छ। जबकि चिनी यस्तो कमोडिटी छ, तपाईँले यसो अध्ययन गर्नुभयो भने लास्ट 15 अहिलेसम्मको गर्यो भने प्राइसै नबढेको त म भन्दिनँ। 15 चाहिने प्राइस बढ्यो भने टोटल चाहिने चिनी त्यो 60 थियो होला, अहिले 90 हो। सो लिस्ट इन्क्रिज प्राइस भनेकै यो खाद्यान्नमा चिनी हो।
8: भनेपछि किलोमा 2-4 बढ्न सक्ने अनुमान गर्न सकिन्छ?
3: त्योभन्दा बढी त बढ्दैन होला। अब यो डिमान्ड एन्ड सप्लाई यो कमोडिटी हो, इन्टरनेसनल प्राइसले पनि धेरै गभर्न गर्छ। हेर्नुहोस् होइन, चिनी नबिकेको बेलामा कस्टिङ भन्दा घटीमा पनि बेचिन्छ। अब यो चिनीको जहिले पनि हामीले हेर्ने बेलामा एभरेज इयरको प्राइस हेर्नुपर्छ। जस्तो क्रसिङ सिजन सुरु हुने बित्तिकै सबलाई चिनी बेच्ने हतार हुन्छ, फार्मरलाई पेमेन्ट गर्नुपर्छ, देयर सेल सुगरिङ भेरी भेरी लो प्राइस। दसैँ ताका आएर त्यो 8-10 चिनी होल्ड गरेको हुन्छ, त्यसको इन्ट्रेस्ट कस्ट लाग्छ होइन, अपर्च्युनिटी कस्ट लाग्छ, त्यसको इन्सुरेन्स कस्ट लाग्छ। त्यो बेलामा अलिकति 4-5 बढ्यो भने हामी बढ्यो भन्छौँ, तर हामी इयरली एभरेज गर्यो भने सुगर प्राइस लगभग चाहिँ 1-2 भन्दा बढी तलमाथि पर्दैन।
1: उनी थिए चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल, साथी गनी अन्सारीसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, चिनिया राष्ट्रपति सी जिनपिङले अमेरिका र चीन बीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्वको रहेको बताएका छन्। आफ्नो स्वागतमा आयोजना गरिएको रात्रिभोजमा चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई देश बीच भएको छलफल अत्यन्तै सकारात्मक रहेको बताए। विश्वका दुई शक्ति राष्ट्रका प्रमुख बीच 2 चलेको बैठकमा व्यापार, तेल र इरान लगायतका विषयमा छलफल भएको व्हाइट हाउसले जनाएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट अशोक दाहालबाट।
9: ट्रम्प र सी बीचको भेटमा दुवै पक्षले गत अक्टोबरमा सहमति भएको व्यापार युद्ध स्थगित गर्ने सहमतिले निरन्तरता पाउने संकेत गरेका छन्। व्हाइट हाउसका अनुसार दुवै नेताहरू भविष्यमा हुने व्यापार सम्बन्धका लागि एउटा संयन्त्र स्थापना गर्न सहमत भएका छन्। व्हाइट हाउसले दुई पक्षबीच आर्थिक सहकार्य बढ़ाउने र अमेरिकी कम्पनीहरूको चिनिया बजारमा पहुँच विस्तार गर्ने विषयमा छलफल भएको जनाएको छ। अमेरिकी उद्योगमा चिनिया लगानीले पहुँच पाउने व्हाइट हाउसले जनाएको छ। बैठकमा केही समय अमेरिकी ठूला कम्पनीका प्रतिनिधिहरू पनि सहभागी भएका थिए। चिनिया विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरान युद्धबारे खासै उल्लेख थिएन, तर व्हाइट हाउसले इरानलाई परमाणु अस्त्र राख्न नदिने सहमति दुवै देशबीच भएको जनाएको छ। भेटमा चिनिया राष्ट्रपतिले होर्मुज जलमार्गमा चीनको निर्भरता कम गर्न अमेरिकी तेल किन्ने विषयमा चीनले चासो राखेको व्हाइट हाउसले जनाएको छ। ट्रम्पले राष्ट्रपति सी र उनकी श्रीमती पङ लियङलाई आगामी सेप्टेम्बर 24 लागि व्हाइट हाउसमा निम्तो दिएका छन्। चिनिया राष्ट्रपतिले दुवै देशका 1.70 करोड़ नागरिकका लागि मात्रै नभएर विश्वका 8 मानिसका लागि दुई देशबीचको सम्बन्ध चासोको विषय रहेको बताए। रात्रिभोजमा ट्रम्पले चीनमा आफूले अरू कसैले नपाएको अद्वितीय स्वागत पाएको प्रतिक्रिया दिएका थिए।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
10: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
11: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: आज विक्रम सम्वत 2083 जेठ 1 गते शुक्रबार, जेठ कृष्ण त्रयोदशी 15 मे सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि।
2: विरोधका बीच नीति तथा कार्यक्रम पारित, प्रधानमन्त्रीलाई रूलिङ नगरेको भन्दै सभामुखको आलोचना, श्रम मन्त्रालयबाट हराएको प्रतिवेदन अझै भेटिएन, पूर्व गृह मन्त्री सुदन गुरूङमाथि छानबिन गर्न समिति गठन लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालयमा छापिएको विषादी रहित तरकारी उत्पादनबाट महिलाको आमदानी, आत्मनिर्भरता र नेतृत्व वृद्धि शीर्षकको शुभ समाचार।
0: केही वर्ष अघिसम्म गाउँघरमा भान्सामा आफ्नै करेसाबारीमा फलाइएका ताजा सागसब्जी पाक्थे, अहिले अधिकांश तरकारी बजारबाट आउने गरेका छन्। उत्पादन बढ़ाउने प्रतिस्पर्धामा रासायनिक मलखाद विषादीको अत्याधिक प्रयोग बढ़ेपछि त्यसको असर मानव स्वास्थ्यमा समेत देखिन थालेको छ। चिकित्सकहरूका अनुसार स्वास्थ्य खानपानका कारण क्यान्सर, मृगौला, मुटु लगायतका जटिल रोग बढ़दै गएका छन्। यही कारण पछिल्लो समय गाउँघरमा फेरि सुधारिएको करेसाबारीतर्फ आकर्षण बढ़न थालेको छ। कमलामाई नगरपालिका चार ज्यामिरेकी विष्णुमाया तामाङ अहिले आफ्नै करेसाबारीबाट राम्रो आमदानी गर्न सफल हुनुभएको छ। दुई कट्ठा जमीनमा गरिएको जैविक तरकारी खेती उहाँको परिवारको मुख्य आय स्रोत बनेको छ। बेमौसमी लौका, काँक्रो, घिरौला र करेला उत्पादन गर्दै उहाँले हप्तामै 15,000 रूपियाँ भन्दा बढ़ी आमदानी गर्ने गर्नुभएको छ। पहिला बजारको तरकारी किनेर खान्थे, अहिले आफैले उब्जाएको तरकारी बेचेर घर खर्च चलाइरहेकी छु उहाँले भन्नुभयो। उहाँले रासायनिक मलको सट्टा गढ़ेउला मल, झोल मल र जैविक विषादी प्रयोग गर्दै आउनु भएको छ। यसले उत्पादन स्वस्थकर र स्वादिलो हुने उहाँको अनुभव छ। कमलामाई 5 आहालेमा पनि सुधारिएको करेसाबारी अभियानले गाउँको जीवनशैली परिवर्तन गरिरहेको छ। घर घरमा हरियाली, करेसाबारी, पशुपालन र बायोग्यास को प्रयोग देख्न सकिन्छ। आहालेकी इन्द्रक्रान्ति तामाङले 5 कट्ठा जमीनमा कृषि वन विस्तार गर्नुभएको छ। अम्रिसो, किम्बु र मेन्दोला जस्ता घाँस उत्पादन गरेपछि पशुपालन सहज भएको उहाँ बताउनुहुन्छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

अवसरमा बीसीएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्सपायर ग्रेटनेस।

0: नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। विरोधका बीच नीति तथा कार्यक्रम पारित, सभामुखले प्रधानमन्त्रीलाई रूलिङ नगरेकोमा आलोचना शीर्षकमा कान्तिपुर दैनिकले खबर छापेको छ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल चल्दा प्रधानमन्त्री बालिन्द्र शाह अनुपस्थित भएको विषयमा विपक्षी दलहरूले चर्को आलोचना गरे। संसद बैठकमा उपस्थितिका लागि प्रधानमन्त्रीलाई सभामुखले रूलिङ गर्नुपर्ने माग समेत उनीहरूले जोड़तोड़ साथ उठाए, तर न रूलिङ भयो न प्रधानमन्त्री शाह नै बैठकमा जानुभयो। प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले सदनमा गरेको अवरोध र बहिष्कारबीच सरकारको नीति तथा कार्यक्रम बिहिबार पारित भएको छ। संसद बैठकमा उठेका प्रश्नको जवाब भने प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्देले दिनुभएको थियो। नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुन र सांसदका प्रश्नको जवाब दिन उहाँलाई प्रधानमन्त्री शाहले मंगलबार जिम्मेवारी तोक्नु भएको थियो। सांसदहरूले लगातार आवाज उठाइरहँदा पनि सभामुख डोलप्रसाद अरियालले उपस्थितिका लागि प्रधानमन्त्रीलाई किन रूलिङ गर्नु भएन भन्ने विषयमा अहिले चौतर्फी आलोचना भइरहेको छ। यसै विषयमा सभामुख डीपी अरियालले भने प्रधानमन्त्री मात्र होइन कोही पनि सदस्य सभामा आउन सक्नुहुन्छ वा सक्नुहुन्न भनेर सभामुखले तोक्न सक्ने कुनै आधार र अधिकार नदेख्ने बताउनुहुन्छ। त्यस्तै संसदका पूर्व महासचिव सूर्य किरण गुरूङले सरकारको नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री अनुपस्थित हुने संसदीय अभ्यास नभएको र सभामुखले रूलिङ गरेर संसदमा बोलाउनु पर्नेमा जोड़ दिनुभएको छ।
3: यता अन्नपूर्ण पोस्टले प्रधानमन्त्रीको जवाफ विनै सरकारको नीति तथा कार्यक्रम पारित शीर्षकमा खबर छापेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको जवाफ विनै सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। विपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित भएको हो। बुधबार विपक्षी सांसदहरूले प्रधानमन्त्रीले संसद छलेको भन्दै छलफल अघि बढ़ाउन दिएका थिएनन्, तर बिहिबार पनि प्रधानमन्त्री उपस्थित नभएपछि नीति तथा कार्यक्रमका विषयमा अर्थमन्त्री वाग्लेले उत्तर दिएका थिए। अर्थमन्त्रीले प्रधानमन्त्रीका तर्फबाट जवाफ दिन थालेपछि विपक्षी दलहरू एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाले बैठक बहिष्कार गरेका थिए।
2: राज्यको धरपकडले निजी क्षेत्र त्रसित शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे पक्राउ परेपछि बैंकिङ क्षेत्र मात्र होइन समग्र निजी क्षेत्र नै सशंकित भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले स्मार्ट टेलिकमको द्वितीय लिलामी प्रक्रियामा ठगी तथा आपराधिक विश्वासघात भएको आरोप लगाउँदै उहाँलाई नियन्त्रणमा लिएपछि बैंकिङ क्षेत्र त्रसित बनेको हो। सीआईबीले सरकारी नियन्त्रणमा रहेको सम्पत्तिको दुरूपयोग र अनियमितताको विषय भन्दै फौजदारी अनुसन्धान अघि बढ़ाएको छ। तर यो घटनालाई बैंकर्स, व्यवसायी र निजी क्षेत्रले साधारण कर्जा असुली प्रक्रियामाथिको सरकारी हस्तक्षेपका रूपमा लिएका छन्। एनआईएमबीका अनुसार स्मार्ट टेलिकमको ऋण असुली प्रक्रिया पूर्ण रूपमा कानून अनुसार गरिएको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले धितो लिलाम गर्न स्पष्ट अधिकार दिएको दावी बैंकको छ।
3: श्रम मन्त्रालयबाट हराएको प्रतिवेदन अझै भेटिएन। अन्नपूर्ण पोस्टमा खबर छ। करिब डेढ़ महीना अघिदेखि श्रम मन्त्रालयको टेबलबाट हराएको श्रमिकको स्वास्थ्य संस्था अनुगमन प्रतिवेदन अझै भेटिएको छैन। मलेसिया जाने श्रमिकको मेडिकल सिन्डिकेट होस् या अन्य देश जाने श्रमिकको स्वास्थ्य परीक्षणमा व्यापक अनियमितता भएको गुनासो बढ़ेपछि अघिल्लो सरकारका श्रम मन्त्री राजेन्द्र सिंह भण्डारीको नेतृत्वमा स्पेशल टास्क फोर्स गठन गरी अनुगमन गरिएको थियो। अनुगमन पश्चात तयार पारी तत्कालीन मन्त्रीलाई बुझाइएको शोक प्रतिवेदन अहिले गायब छ। श्रम मन्त्रालयका सहसचिव तथा प्रवक्ता पीताम्बर घिमिरेले प्रतिवेदन अझै नभेटिएको बताए। उनी भन्छन् व्यापक रूपमा खोजी भइरहेको छ, यसमा मन्त्रालयका सबै लागेका छौं तर कसले कता राख्यो पत्तो छैन। मन्त्रालयमा उक्त प्रतिवेदनको फोटोकपी भने भेटिएको छ तर सक्कली प्रति भेटिएन। मन्त्रीलाई बुझाएको प्रतिवेदन जोगाउने जिम्मा मन्त्रालयका कर्मचारीको होइन र भन्ने प्रश्नमा प्रवक्ता घिमिरेले प्रक्रियागत रूपमा प्रतिवेदन बुझाउने कार्य नभएकाले मन्त्रालयमा रेकर्ड नभएको जानकारी दिए। उनी भन्छन् सम्बन्धित शाखामा दर्ता गरेर बुझाउनु पर्थ्यो तर दर्ता नभई बुझाइएको भन्ने छ। प्रतिवेदन कार्यान्वयनमा जान नपाउँदै गायब भएपछि अहिलेका प्रधानमन्त्री तथा श्रम मन्त्रीले समेत यसलाई विशेष चासोका साथ हेरेका छन्।
2: भारतले चीनी निर्यात रोक्दा मूल्य र आपूर्तिमा दबाव शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। भारतले चीनी निर्यातमा अस्थायी प्रतिबन्ध लगाएपछि यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि पर्ने संकेत देखिएको छ। नेपालले वार्षिक रूपमा उपभोग गर्ने चीनीको ठूलो हिस्सा भारतबाट आयात गर्दै आएको अवस्थामा आपूर्ति र मूल्य दुवैमा दबाव बढ़न सक्ने अनुमान गरिएको हो। भारतीय सरकारले बुधबार रातीदेखि लागू हुने गरी आगामी सेप्टेम्बर 30 चीनी निर्यातमा रोक लगाएको जनाएको छ। भारतीय संचार माध्यमहरूका अनुसार घरेलु बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्नु तथा मूल्य नियन्त्रणमा राख्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो। यद्यपि निर्यात प्रक्रियामा रहेका केही कन्साइनमेन्टलाई भने छूट दिइने उल्लेख गरिएको छ। साथै खाद्य सुरक्षा सम्बन्धी सरकारी सम्झौता अन्तर्गत हुने निर्यातमा प्रतिबन्ध लागू नहुने स्पष्ट पारिएको छ।
3: सरकारले पूर्व गृहमन्त्री सुधन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको 2083 वैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा 3 सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। समितिका सदस्यहरूमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपानी छन्। समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
2: प्रतिशत चियाको नमूना संकलन गरी परीक्षण गरिनुपर्ने प्रावधान भारतीय टी बोर्डले अघि सारेपछि 2 सातादेखि नेपाली चियाको भारत निकासी लगभग ठप्प छ। नेपालको चिया मेचिनाका हुँदै 90% भारत निकासी हुने गर्छ। दार्जीलिङकै मौसम अनुसारकै केही गुणस्तरको चिया पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने भएकाले भारत लगायत तेस्रो मुलुकमा नेपाली चियाको माग रहेको छ। भारतले ल्याएको नयाँ नियमबाट नेपालका चिया उत्पादक किसान र व्यवसायी प्रभावित भएका छन्। त्यस्तै भारत सरकारले पनि नेपाली उद्योगका लागि ब्यूरो अफ इण्डियन स्ट्याण्डर्ड्स अन्तर्गतको लाइसेन्स नवीकरण तथा नयाँ लाइसेन्स जारी गर्ने कार्य प्रभावकारी रूपमा नगर्दा नेपालबाट भारततर्फ हुने निर्यात प्रभावित भएको भन्दै उद्योगीहरूले सरकारसँग तत्काल पहल गर्न आग्रह गरेका छन्। उद्योगीहरूले भारतीय पक्षको यस्तो कार्यलाई कैरफंसार अवरोध नन ट्यारिफ ब्यारियरको रूपमा व्याख्या गर्दै यसले नेपाली उद्योग तथा निर्यात व्यवसायमा प्रत्यक्ष असर पारेको बताएका छन्। उनीहरूका अनुसार निर्यात प्रक्रिया अवरूद्ध हुँदा उद्योगी व्यवसायले आर्थिक तथा व्यावसायिक क्षति बेहोर्नु परेको छ। परीक्षण कडाईले 2 सातादेखि भारतमा चिया निकासी प्रभावित शीर्षकमा आर्थिक अभियानमा खबर छापिएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा